0: उज्जवल एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागी हम अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: 6 PM बिहान को 6 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतुन्ना नगर पालिका 5 सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्र कुसान किसान
7: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
8: आज वार्षिक उत्सव मनाउँदै गरेको रूपन्देहीको बुटवल एफएम 94.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
9: राष्ट्रपतिको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने
8: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपैयाँ बक्यौता भाड़ा बुझाए 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन
9: शरीर स्वस्थ राख्न दैनिक 2 प्रकारका मौसमी फल खान विज्ञको सुझाव बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह
10: स्वस्थ हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफूल खाने टार्गेट राख्न सकिन्छ त्यो फलफूल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो
8: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै
9: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो कुराकाओ र इक्वेडर बीचको खेल चल्दै
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
12: बेटर अप्लायसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ बेटर अप्लायसेस बेटर को पानी लाग्छ
13: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
14: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
8: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आजदेखि चितवनमा शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन बारेको खबर यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ पर्सि मंगलबार नचल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता सहभागी हुँदैछन् 2079 साल असारमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ स्थापना भएको केही महिनापछिको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको रासोपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको हो परम्परागत राजनैतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ राष्ट्रपाको प्रथम राष्ट्रीय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। राष्ट्रपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटनमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा संचालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने रासोपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याउने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले राष्ट्रपाको 4 वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको राष्ट्रपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। राष्ट्रपाको आजदेखि हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल बाक्लिएको छ। मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्वीर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
9: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 26 मंगिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति नै हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धवल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मंगिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-देखि 24 असोजसम्म 7 प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ़ रासोपा भनी सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
8: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाड़ा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो भाड़ाको दर र अन्य महसूल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढ़ेको भाड़ादार अनुसार झण्डै 85 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काट्यो, उहाँले भन्नुभयो। अहिले बक्यौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा असूल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाड़ा 700% सम्मले वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै पाँच वर्षसम्म कायम हुँदा बकेउता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुंगिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाड़ा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न शुरू गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोड़िएको छैन। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरनमा शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपात काठमाडौँ.
1: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
2: हिमस्टार for a complete home. उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले राजसपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझा 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ. नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ़दै गएपछि सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड़ दिन लागेको हो. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढ़ी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक सांकेतिकरण, अर्गानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो. बढ़ी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ. कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ. आजको कारोबार दैनिकमा खबर छ.
2: अहिले आप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो. राता, पहेला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ. गर्मी अत्यधिक हुने र यसबेला पाइने मौसमी फलफूल रसिला हुने भएकोले खपत धेरै हुन्छ. कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्. तर मौसमी फलफूल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्. साथी महेश गेवालीले मौसमी फलफूलका फाइदा र कसरी खाने भनेर पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नुभएको छ.
4: फलफूल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफूल खानु पर्यो. पोषक तत्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ उचित मात्रामा पाउँछन्. तर यदि बेमौसमी फलफूल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग हुन सक्छ र त्यसको न्युट्रियन्ट्सहरू, जुन पोषक तत्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनन्. त्यही भएर पोषक तत्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफूलहरू चाहिँ खानुपर्छ. यो समयमा पाउने फलफूल भनेको हाम्रो आँप छ, केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्याधिक रूपमा बजारमा पाइरहेको फलफूलहरू भयो. यी सबै फलफूलहरूमा चाहिँ भिटामिन ए, त्यसरी आँपमा चाहिँ भिटामिन ए, अरू फलफूलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ. भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट ताकत दिन्छ, भनौँ न, एउटा मजबुती दिन्छ. र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरै नै हुने समय हो. त्यही भएर हामीले सिजनल फलफूल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ.
2: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
4: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेर्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न, 3 मात्राको फलफूल चाहिँ डेली सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन. हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनमा चाहिँ फेरि दिनको 1 सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको 1 मात्रा फलफूल चाहिँ खानु भनिन्छ. तब 1-2, अब यसलाई मर्ज गर्दा चाहिँ 1-2 ठिक्क मध्यम खालको फलफूल, विभिन्न प्रकारको जुन पनि हुन सक्छ, 1-2 फलफूल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ. च्याउको कुरा गर्ने, एक मध्यम च्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ. आँपको पनि अब विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ. कि अब सामान्य मान्छे छ भने त उसलाई 200-250 ग्रामको 2 फलफूल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनु पर्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ आँप एउटा सर्भिङ भनेको उसले कन्ट्रोल छ भने अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले। त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ।
5: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
4: हजुर, र सबै फलफुल समावेश गर्न सके राम्रो, मधुमेह छ भनेर फलफुल नै बार्नुपर्छ भनेर चाहिँ छैन, कुनै पनि रेकमेन्डेसन त्यस्तो छैन।
5: बजारमा जति पनि बेच्न राखिएका फलफुल हुन्छन् अनि त्यो फलफुलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफुलहरूमा र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
4: विषादीको जोखिम त सबै नै मौसममा प्राय बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै सरसफाईको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफुलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाई पनि राम्रो नहुन सक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भन्दा जुनसुकै फलफुल होस् जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सकियो र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो। त्यसलाई राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढी मात्रामा लाभ दिन सक्नुहुन्छ।
6: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो। प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो। आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्ने विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ। तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमा सरकारले दार्चुलाको उत्तरी टिंकर नाकासम्म जोड्ने खलंगा टिंकर सड़कलाई विशेष प्राथमिकता दिएको दावी गरे पनि 12,99,00,000 रूपियाँ मात्र विनियोजन गरेको छ। महाकाली करिडोर अन्तर्गत पर्ने तुषार पानी कोठेधार टिंकर सड़क खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सरकारले 2077 यो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ। भाषणमा प्राथमिकता दिने र विनियोजनमा कन्जुसिङ गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्। ब्यास गाउँपालिकाका स्थानीय हरकसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री सोनिङ वाग्लेले टिंकर सड़कको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन। बजेट विवरण सार्वजनिक हुँदा यो सड़कका लागि 12,99,00,000 रूपियाँ पुँजीगत र 36,00,000 रूपियाँ चालू खर्च विनियोजन भएको पाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30-35 करोड़ बजेटको अपेक्षा गरेका थिए। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुषारपानी टिंकर भन्ज्याङसम्मको 79 किलोमिटर सड़क निर्माणको जिम्मा सेनालाई दिएको थियो। सेनाले 10 वर्षभित्र ट्र्याक खोल्ने र स्तरोन्नति सकेर सड़क विभागलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो तर बजेट र स्रोत साधनको अभावका कारण अहिलेसम्म झण्डै 17.5 किलोमिटर मात्रै ट्र्याक खुलेको छ भने केही खण्डमा स्तरोन्नति भएको छ। नेपाली सेनाका अनुसार कुल आयोजनाको प्रगति 22.15% मात्रै पुगेको छ। टिंकर नाकासम्म सड़क पुर्याउन अझै 59.2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ। टिंकर सड़क भाषणमा प्राथमिकता, बजेटमा कन्जुस्याई, कान्तिपुर दैनिकमा खबर छ।
6: अब विदेशको खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो। सम्झौता अनुसार जलमार्ग पुनः संचालनमा ल्याउने सहमति भएको थियो। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका ईरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता ईरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। यसअघि अमेरिका र ईरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड़ ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ। विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइभरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 गोलको फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उभिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरेन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्केसले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाएका छन्। जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइभरी कोस्ट 3 अंक सहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जीत हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको 6 र 17 मिनटमा गोल गरे। दोस्रो हाफको शुरूमै कोडी ग्यातुपोले अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी रांगाले गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसको जीत सुनिश्चित गरे। अहिले कुराकाउ र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान पाउने 10 बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
6: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेश पूर्वका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका प्राय भागमा वर्षा भएको हो। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायम रहने अनुमान छ।
3: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो शुभ साइटमा देखाइएको छ। झण्डै 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेक हुनुभए भोटो जात्रा अवलोकन गर्नु भएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
6: सदर चिड़ियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिड़ियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो।
3: हलुङ्गो भाँडो चाँडै तात्छ चाँडै सेलाउँछ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
6: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
3: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
6: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
3: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। पुराकाउ र इक्वेडर बीचको खेल चल्दै।
6: अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन्। उनको छेवैमा सहकारीका पीड़ित जस्ता एकजना व्यक्ति मान्ने ठान्ने अवस्थामा हात थाप्दैछन्। उनलाई मन्त्रीले तुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन्, ऊ सहकारी पीड़ितले पैसा दिनु पर्दैन मन्त्रीजी, आश्वासन मात्रै दिए पुग्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: विचार प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: सिजन आयो अब एक्साइटमेंट सिजन मात्र होइन घर भित्र महसुस हुन्छ
2: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी स्यामसङ भिजनलाई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्म नेट टिभी प्याकेज सँगै नि शुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ त्यो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
4: नमस्कार संवाद श्रृंखला हिलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म नील प्रकाश चन्द संवाद श्रृंखला हिलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ विशेष सांसद

0: आजको संवाद श्रृंखला हिउँ सँगसँगै धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोसनमा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ, यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेछ?
1: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन।

0: बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुनु भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आक्षेप आउने स्वभाव अथवा त्यो खालको टिकाटिप्पणी हो?
1: म कहिले पनि कुनै विषयमा तयारी हुँदैन, म सोधै जान्छु होइन त्यहाँको परिस्थिति के छ,
0: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तै त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा गऱ्यो भने सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्नुहुन्छ, तपाईँको कस्तो खाना छ?
1: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो, एकल फोनमा फोन उठाइदिन्छु आफ्नो ठाउँ मैले, म मन्त्री भनेर पनि युपिएसीको सालमा हो, मेरो फोनबाट अफेक्ट हुन्छु र जनताको रेस्पोन्स गरेका हुन् भन्नुभयो, जनताले मलाई मलाई गर्ने आधार एउटा फोन पनि हो।
0: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिनुहुन्छ,
1: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुनुहुन्छ।

0: महसुल पनि गर्नुभयो यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विकसित दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा गुजरी मात्रै हो विकसित दलहरूको
1: पहिलो कुरा चाहिँ हाम्रो आन्दोलन जारी छ हामीले के भन्यौँ भने अहिले बजेटसँग छलफल छ हामी छलफलमा भाग लिनुपर्छ यस कारणले भाग लिनुपर्छ जनताका जन्मभन्दा थुप्रै समस्या

सम्मेलन गर्नुभयो। अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थामा हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने बुढा पनि हुँदैन र नबुढी पनि हुँदैन त्यो सुसंवाद चलिरहेको छ मलाई छ। त्यो सम्मान सबै राख्नुपर्छ नि। मैले चाहिँ लिखित रूपमै दुई दिन तिन दिन अगाडि बुझाउनुपर्छ त्यो खालको ठिक हो कि त्यो विधिमा के छ भने

0: चलाउँथ्यौ
1: त्यो त्यो ठिकै अथवा त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुँदै हुँदैन
0: त्यो चाहिँ अभ्यास प्रथा थियो होइन अब हामीले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका स्वरहरू प्रत्येक सदस्य मान्यहरू राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा
0: चलन शब्द चाहिँ मौखिक पनि छ
1: लिखितमा पनि थियो
0: त्यो त यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमा हो होइन प्रश्न गर्नु चाहिँ लिखित रूपमा थियो
1: त्यही निमन्त्रण गर्यो भने सिनेमा धन्दा भन्ने
0: त्यस्तो मलाई के लाग्छ भने नि

0: मान्छेले गरेको छैन त्यो मान्छेले गरेको त्यो मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ भन्छ
0: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँले मेहनत गर्नु भन्नु होइन सम्पर्क गर्नुभन्नु होइन मेरो हामीले अध्ययन गर्दाखेरि राम्रो कुरो के देखिन पहिलाको कुराहरू छ
1: हुनुपर्ने क्षेत्रको लागि चाहिँ गुजुङले के के कुरा लेखेको छ
0: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शर्मा भनेर राख्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्नु गृहकाण्डमा गर्नुपर्ने केही काम छ

कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व दिएको झन् पाँच वर्षको लागि अब अहिलेको

0: अरू उपचारिक रूपमा कस्तो हुन्छ साँच्चै सरकारका मन्त्रीसँग कहिले काहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग हामी यति मात्रै भनेको पिच बाटो छ तपाईँले पिच बाटोमा गाडीको गर्नुहोस् कामना पनि गर्नुहोस् भन्नु हामी सरकारमा चर्चा गर्न चाहेको म त सबै मान्यहरूसँग सबैसँग
1: यो अभिव्यक्ति दिएका कारण

0: अनि संसदीय समितिहरूमा सक्रियताको विषय लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँ नजिकबाट त्यो अनुमोदन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिले काहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ. प्रतिनिधि दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
1: अब यसको बारेमा ढिकिँदैन.

0: चाहिँ तपाईँलाई पहिला पनि मेरो सुन्नुभएछ कि मैले पहिला नै उहाँलाई चाहिँ विधिको बारेमा समितिको सूचना गर्ने बारेमा मैले पहिल्यै उहाँलाई भनेको नि त सर्वसुरक्षादेखि मिटिङमा
1: अहिले पनि भनौँ बैठक स्थगित भयो भने के कसो कारणले मैले के सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ भने समितिमा
0: अनि पछि तयार

0: अनि समितिलाई विगतको कस्तो भयो भने झन् 80% समितिको निर्देशन पालनमा भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो. अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रियो भने के लाग्छ तपाईँलाई?
1: यो दुबाटोमा छ दुबाटो भनेको नि सब्रिने कि दुबाटोमा बिग्रेको छ. हामी जुन यात्रा उहाँ गर्छ कि उहाँ कहाँ गर्छ त्यो तेर्सो गर्छ यात्रा
0: त्यसलाई के कुराले निर्धारण गर्ने हो
1: गर्छ तुम्रो भर पर्ने छिजन त

0: tal eran exactamente, son los alumnos.
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या घट्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन अथवा तपाईँहरू त्यसरी गराइराख्नु भएको छ कि छैन.

0: texto que con la reunión a mí me dijeron eso ni me pondré en mano para que cuando uno que va a ser muy bien muy bien para mí me va a dar un saludo muy vicioso
1: अनि अघि सुरुमा मैले तपाईँले सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ पूर्ण अग्रलाउन दिने आफ्नो ठाउँले भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूले सांसदलाई अप्ठ्यारो सोधेर के मनाउँछ भन्ने बारेमा हालैको समयमा सदनकहरूको बैठकले सुकिन राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो यसबाट तपाईँको विचार के हो
0: यो त स्पष्ट छ भयो पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या संघको हुनुहुन्छ नि त यिनले हामीले संघको हुन्छ कति प्रभावकारी छौ एकजना संसदमा कति सरकारी सेवा छैन हाम्रो देशमा केही छैन काम धेरै छ भारी बोकेको छ होइन अब कानुन पनि बनाउनु पर्ने विकास निर्माण गर्नुपर्ने जनता कहीँ बिरामी भने हस्पिटल पुग्नुपर्ने कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: उनीहरूको सचिवालय सुकी सचिव चाहिन्छ कि चाहिँ
0: भन्नुहोस् न सिद्धार्थ त्यो भएको हुँदाखेरि मलाई के सुकी सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ
1: कतिजना त फेरि
0: सांसदलाई सुन्नु किनभने उसले कानुनबाट ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गर्न सक्दैन डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि सकेसम्म मलाई त किन दुई तिन नाम दिनुपर्छ भन्नु लाग्छ एकदम लेखेँ अनि दिनुभयो अब उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि अहिले के छ भने उसले कानुनको बारेमा जान्नुभयो उसले अरू देशको बारेमा ज्ञान जान्नुभयो होइन जनसङ्ख्या हो नि होइन जनतासँग त्यो देखिनमा त्यो दिनुपर्छ भन्ने निर्णय मेरो छ
1: कति एकजना अब उसले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यास नै अझ बनाउनुपर्छ भने प्रभाव गर्छ भन्ने छ अनि यसमा के सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो
0: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने पनि हुँदैन उनले सहयोग गर्छन् होइन त्यो नभएको अन्त कसरी
1: कतिपय सांसदले फेरि स्वकीय हुँदा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै राख्नु पर्छ

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनिया एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sonyafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोनि समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सगरमाथा क्षेत्रबाट 90,000 किलो भन्दा बढ़ी फोहोर संकलन। जिल्ला प्रहरी कार्यालय सोलुखुमुबाट एक वर्षमा 182 मुद्दा दर्ता। 56 मुद्दा फरछुट। सगरमाथा राष्ट्रिय निकुञ्जले 11 महिनामा 57,000 बढ़ी पर्यटकहरूबाट 12 करोड़ बढ़ी राजस्व संकलन गर्यो। कृषि मुख्यमन्त्री कार्यालयबाट पिछलाको 14 मोबाइल गायब कर्मचारी शंकाको घेरामा। र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डले स्वीडनलाई हरायो। सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपी सुशीले 2026 वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा क्षेत्रबाट 90,000 किलोग्राम भन्दा बढ़ी फोहोर संकलन गरी व्यवस्थापन गरेको छ। समितिका अनुसार अत्याधिक आरोहीको चाप, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्था बीच संचालन गरिएको सफाई अभियान अन्तर्गत सगरमाथा आधार शिविर बेस क्याम्पबाट मात्रै 80,589 किलोग्राम फोहोर संकलन गरिएको हो। संकलित फोहोरमा पुनः प्रयोग गर्न सकिने सामग्री, भान्सा जन्य फोहोर तथा अन्य मिश्रित फोहोर समावेश छन्। ती सामग्रीलाई उचित व्यवस्थापनका लागि तल्लो क्षेत्रमा ढुवानी गरिएको छ। त्यसै गरी क्याम्प 1, क्याम्प 2, क्याम्प 3 र क्याम्प 4 सहित उच्च हिमाली क्षेत्रबाट 9,750 किलोग्राम फोहोर संकलन गरी सुरक्षित रूपमा तल झारिएको समितिले जनाएको छ। मानव मलमूत्र व्यवस्थापनका लागि प्रयोग गरिएका 1,769 पोप ब्याग समेत व्यवस्थापन गरिएको छ। एसपीसीसीका अध्यक्ष काजी शेर्पाका अनुसार यो अभियान संस्थाको स्थापना यताकै सबैभन्दा ठूलो र प्रभावकारी फोहोर व्यवस्थापन अभियान बनेको छ। बढ़दो पर्वतारोहण गतिविधिबाट उत्पन्न वातावरणीय चुनौती न्यूनीकरण गर्न यसले महत्वपूर्ण योगदान पुर्याएको समितिको भनाई छ। सफाई अभियानका क्रममा समितिको टोलीले वातावरण संरक्षण सँगै मानव सेवामा पनि सक्रिय भूमिका निर्वाह गरेको थियो। सगरमाथा क्षेत्रमा बेपत्ता भएको नेपाली पर्वतीय गाइड हिलारी दावा शेर्पाको खोजी तथा उद्धार अभियानमा समेत टोली सहभागी भएको थियो। समितिले हिमालको प्राकृतिक सौन्दर्य, वातावरणीय सन्तुलन र पवित्रता जोगाउन सहयोग गर्ने कर्मचारी, शेर्पा समुदाय तथा अन्य सरकारवाला प्रति समेत आभार व्यक्त गरेको छ। सोलुखुम्बु जिल्लामा चालू आर्थिक वर्ष 2082 राशिको शामदेखि जेठ मसान्तसम्म 182 विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको 143 मुद्दाको तुलनामा 39 बढ़ी हो। चालू आर्थिक वर्षमा सबैभन्दा बढ़ी भवितव्य ज्यान सम्बन्धी 66 र झुण्डिएर मृत्यु भएका 14 घटना दर्ता भएका छन्। जबरजस्ती करणीका 13, अभद्र व्यवहारका 11, बैंकिङ कसुरका 8 तथा जबरजस्ती करणी उद्योगका 6 मुद्दा दर्ता भएका छन्। ज्यान मार्ने उद्योग र नक्कबजनी चोरीका 5-5, बहुविवाहका 3 तथा फुटकर ज्यान, सवारी ज्यान र बालियौन दुर्व्यवहारका 2-2 मुद्दा प्रहरीमा पुगेको छ। विद्युतीय अपराध, ठगी, चोरी गर्ने उद्योग, विश्ववनबाट मृत्यु तथा पशुपन्छी सम्बन्धी कसुरका 1-1 मुद्दा दर्ता भएका छन्। यस अवधिमा 53 मुद्दा फरछेड भइसकेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 सोही अवधिमा भवितव्य ज्यानका 50 झुण्डिएर मृत्यु भएका 40 घटना दर्ता भएका थिए। त्यस्तै जबरजस्तीकरणीका 11, बैंकिङ कसुर र अभद्र व्यवहारका 6, बोक्सीको आरोप 1, ठगी 2, नक्कबछुनी चोरी 3, बहुविवाह 2, बालियौन दुर्व्यवहार 2, हाम फालेर 1, कर्तव्य ज्यान र सवारी ज्यानका 5 तथा जबरजस्तीकरण उद्योगका 4 मुद्दा दर्ता भएका थिए। सो वर्ष 49 मुद्दा फरछोट गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सगरमाथा राष्ट्रीय निकुञ्जले चालू आर्थिक वर्ष 2082/83 को साउनदेखि जेठ मसान्तसम्म 12 करोड़ 58 लाख रूपियाँ राजस्व संकलन गरेको छ। निकुञ्जका सूचना अधिकारी विवेक बाइजुका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। अघिल्लो वर्ष यही अवधिमा 15 करोड़ 13 लाख रूपियाँ राजस्व संकलन भएको थियो। यस अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने आगन्तुकको संख्या 57,422 जना छन्। निकुञ्ज कार्यालय नाम्चीको तथ्याङ्क अनुसार तीमध्ये 16,082 नेपाली, 4,476 सार्क राष्ट्रका नागरिक तथा 36,864 अन्य विदेशी पर्यटक रहेका छन्। गत आर्थिक वर्षको जेठ मसान्तसम्म भने कुल 58,474 जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। त्यसमध्ये 7,933 नेपाली, 6,237 सार्क मूलका नागरिक र 44,334 अन्य विदेशी पर्यटक थिए। तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या केही घटेको देखाएको छ। पर्यटक आगमनमा आएको कमीको प्रभाव निकुञ्जको आमदानीमा समेत परेको सूचना अधिकारी बाइजुले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा क्षेत्र पुग्न पर्यटकहरूले काठमाडौँ तथा रामेछापको मन्थलीबाट हवाई मार्ग प्रयोग गरी लुप्ला पुग्ने वा काठमाडौँबाट सड़क मार्ग हुँदै सल्लोरीसम्म यात्रा गरी त्यहाँबाट पैदल मार्ग रोज्ने गरेका छन्। फागुन 15 गतेदेखि जेठ 15 गतेसम्म तथा असोज कार्तिक र मंगिर महिनालाई मुख्य पर्यटकीय सीजन मानिन्छ। यस अवधिमा दैनिक 1,000 भन्दा बढ़ी पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन् भन्ने अन्य समयलाई अफ सीजनका रूपमा लिइन्छ। ढुङ्गाको सुधी चरण नगरपालिका 11 आज दिदी तथा जीविकोपार्जन सुधार गर्ने उद्देश्यले लक्षण वर्गका नागरिकलाई सुँगुरका पाठा बाटा वितरण गरिएको छ। वडा कार्यालय र नगरपालिकाको महिला संघ महिला जनप्रतिनिधि कार्यक्रम मार्फत विपन्न दलित अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा कमजोर महिलाहरूलाई स्थानीय उन्नत जातका सुँगुरका पाठा र बाटा वितरण गरिएको हो। वडा सदस्य तथा नगर कार्यपालिका सदस्य अप्सरा पन्त कार्कीका अनुसार वडा कार्यालयले नियोजन गरेको 2,00,000 रूपियाँ र महिलासँग महिला जनप्रतिनिधि कार्यक्रम अन्तर्गतको 1,00,000 रूपियाँ गरेको 3,00,000 रूपियाँ बराबरको पशु स्वास्थ्य वितरण गरिएको छ। सो रकमबाट 22 जना किसानलाई बाख्रा तथा 10 जना किसानलाई सुँगुरका पाठा नगर प्रमुख तेजन वितरण गरिएको छ। नगर प्रमुख तेजन खनाल वडा अध्यक्ष विनोद ताम्राकार तथा नगरपालिकाकी महिला शाखा प्रमुख सरिता तामाङले उक्त बाख्राको बाख्रा र सुँगुरको पाठा वितरण गर्नुभएको हो। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण र कर्मचारी संयन्त्रको जवाबदेहितामाथि गम्भीर प्रश्न उठाउने प्रकृतिको उजुरी दर्ता भएको छ। कार्यालयको गुनासो व्यवस्थापन प्रणाली हेलोसिनमा अति जरूरी भनेर गरिएको उजुरीमा 2082 भदौ 24 गते झिन्जी आन्दोलनका क्रममा नष्ट भएको भनिएका सरकारी सामग्रीको वास्तविक अवस्था बारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ। सोही उजुरीपछि 30 थान ल्यापटप र 14 थान मोबाइल फोनको विषयमा कर्मचारी शंकाको घेरामा परेका छन्। जेएनजी आन्दोलनको आवरणमा भदौ 24 गते अराजक समूहले आगजनी एवं तोडफोड़ गरेर विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न मन्त्रालय र सरकारी कार्यालय ध्वस्त बनाएको थियो। आन्दोलनका बेला चलेर नष्ट भएको भनिएका 30 थान ल्यापटप र 14 थान मोबाइल फोनको विषय उछुरीमा उठाइएको छ। ती सामग्री वास्तवमै जलेर नष्ट भएका हुन् वा कर्मचारीहरूको मिलो मतमा व्यक्तिगत प्रयोगका लागि लगिएको हो भन्ने विषयमा गम्भीर शंका व्यक्त गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनुभयो। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ पठाउनु पर्ने व्यवस्था थियो भने यस वर्षसम्म परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ।
फिफा विश्वकप फुटबलमा गई राति भएका खेलमा जर्मनी र नेदरल्याण्डले जीत निकालेका छन्। आइभरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 फराकिलो जीत निकाल्दै नेदरल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्क केस्वीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए, तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाफले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835016 फोन वा सुलुवा@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेलाई सुरुहाल साल सकियो। बिहान 10 बजेको सुरुहाल सालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवा सुन्दै रहनुहोला। नमस्कार।

0: झाडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मरेकी के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल लगिहाल लगिहाल।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: महिलापछि हातपात गर्ने बात लाग्दैन
1: मलाई पुलिस थाना नराम्रो हजुर।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ।

शिक्षा मिति र सम्पर्क मितिको धुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 76 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुर्कुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: सोचियो भन्ने त सबले बिर्सि सक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहंशाह।
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: शिक्षित आवश्यकता सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यस्तै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष नुनाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बोनस तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रतिनिवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2020160092001 जम्मा गरी सुको सकलै भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 53 र 98 41 38 96 20।
1: विनोद सिंह तामाङ, प्रधान अध्यापक, श्री गर्मा माध्यमिक विद्यालय सुलु दुतकुण्ड नगरपालिका साथ सुनुहुन्छ।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोर्याउन सक्छ वैज्ञानिक अनुसन्धान प्रविधिको नवप्रवर्धन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्ट्रहरूको प्रगतिबाट प्रष्ट हुन्छ नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक सामाजिक र दिगो विकासका लागि पनि विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ वैज्ञानिक अनुसन्धान नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि पूर्वाधार विकास स्वास्थ्य सेवा सुधार कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलन जस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले देशको समृद्धि औद्योगिकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ सरकारले वैज्ञानिक अनुसन्धान प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा देशलाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ आजको कार्यक्रममा हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौं हामीसँग हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल ढकालज्यू तपाईँलाई उज्यालोमा स्वागत छ
6: हस् धन्यवाद
5: तपाईँसँग आज हामी विज्ञान प्रविधिको क्षेत्रमा नास्टले गरिरहेको अनुसन्धान काम अवसर चुनौती र नवप्रवर्धनको विषयमा केन्द्रित रहेर अलि बढ़ी कुरा गर्छौं सबैभन्दा पहिले चाहिँ नास्टले अहिले मुख्य रूपमा कुन कुन क्षेत्रमा अनुसन्धान गरिरहेको छ किनकि तपाईँ धेरै अनुसन्धानमा आफै संलग्न हुनुहुन्छ
6: अब मलाई लाग्छ मैले नास्टमा काम गर्न थालेको विगत 15 वर्षदेखिको अनुभव छ र हामी वास्तवमा अनुसन्धान मात्रै गर्दैनौ कि यो देशमा साँच्चै प्रविधि भित्र्याउनेदेखि अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूलाई सपोर्ट गर्ने एउटा सिस्टम पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले दिँदै गरेको छ यो कन्टेक्स्टमा हामीले गरेका केही अनुसन्धानहरूलाई चाहिँ विस्तारै हामीले के देखिराखेका छौं भने बजारसँग नजोडिएको अनुसन्धान अथवा हामीले समस्याको समाधान गर्न नसकेको अनुसन्धान भन्ने जुन अवगालहरू आइराखेका छन् त्यसका लागि पनि घनीभूत रूपमा काम गरिराखेका छौं एक दोस्रो हाम्रा प्रयोगशालाहरू अथवा त्यहाँ हुने उपकरणहरू त्यहाँ हुने विज्ञ र वैज्ञानिकहरू प्राज्ञिक व्यक्तित्वहरूको जुन क्षमता हुन्छ दक्षता हुन्छ त्यसको लागि विकास नगरेसम्म अथवा प्रयोगशालाको स्तरोन्नति नगरेसम्म चाहिँ हाम्रो देशले पाउन सक्ने बेनिफिट विज्ञान र प्रविधिबाट लिन सक्दैन भन्ने मानसिकताका साथ चाहिँ हामीले हाम्रा गतिविधिहरू अनुसन्धानका काम कारवाहीहरू र त्यसलाई चाहिने वातावरण चाहिँ बनाउनु पर्छ भन्ने लेभलमा हामीले लामो संघर्ष गर्यौं आवाज उठायौं र त्यसैको फलस्वरूप अहिले जसरी हामीले केही डिपार्चरका कुराहरू पनि शुरू गरिसकेका छौं जसरी राज्य संघीय संरचनाबाट प्रादेशिक स्ट्रक्चरमा गइसकेको छ भने त्यसमा पनि हामीले प्रदेश प्रदेशमा पनि स्थापनाका नास्टका आफ्ना विभिन्न विधामा अनुसन्धान केन्द्र खोल्ने कामदेखि लिएर वैज्ञानिकहरूलाई रिक्रूट गर्ने मेकानिजममा पनि हात हालिराखेका छौं। त्यसैले समग्र भन्दाखेरि हामीले आफूले मात्रै अनुसन्धान गर्ने गरिराखेका छैनौं। यो देशलाई चाहिने वातावरण बनाउने काम, त्यसको लागि भोलिका दिनमा आवश्यक पर्न सक्ने जनशक्तिको तयार गर्ने काम र तिनीहरूलाई युवा जनशक्ति जो पलायन भए भनेर डराइराखेका छौं उहाँहरूलाई हामीले नेपालभित्रै रोक्ने प्रयास चाहिँ काम गरिराखेका छौं। रोक्नुको इन द सेन्स उहाँहरूलाई गइहाल्नुहोस् भन्ने होइन कि अन्तर्राष्ट्रिय लेभलमा हुन सक्ने अनुसन्धानको बाटो देखाउने काम गरिराखेका छौं, जसले उहाँहरूलाई यही बसे पनि त गर्न सकिँदो रहेछ भन्ने पृष्ठभूमि बनाउने काम गरिराखेका छौं। हामीले पासपोर्ट खोज्ने काम, सर्टिफिकेट रोक्ने काम, लुकाउने कामबाट होइन कि यहीँ बसेर पनि गर्न सकिन्छ है भन्ने पृष्ठभूमि तयार गर्नको लागि वातावरण बनाउँदै
5: एकदम अब त्यो वातावरण बनाउँदाखेरिका समस्या चुनौती अवसर हामी केही बेरपछि कुरा गर्छौ। अहिले तपाईँ आफै पनि केही अनुसन्धानमा संलग्न हुनुहुन्छ, जस्तो तपाईँले हामीले पहिला पनि कुरा गरेका थियौं यो प्लास्टिकबाट यो इन्धनको चाहिँ निकाल्ने काम होइन, र अहिले पछिल्लो पटक पनि तपाईँहरू अरू अनुसन्धान भन्नुहुन्छ, मलाई अलिकति चाहिँ तपाईँ आफै संलग्न भएको अनुसन्धान मध्ये त्यो प्लास्टिकबाट हामीले इन्धन चाहिँ कसरी निकाल्ने भनेर अनुसन्धान गरिरहेको थियो, त्यो कहाँ पुग्यो, के भइरहेछ?
6: ओके, साह्रै राम्रो प्रश्न उठाउनुभयो, मलाई लाग्छ यो एउटा समय सन्दर्भ पनि मिल्यो भन्ने लाग्छ। हामीलाई के लाग्यो भने हामी वैज्ञानिकहरूले काम गर्ने भनेको दुईटा चीज हेरेर हो। एउटा हाम्रो प्राकृतिक स्रोत साधन कति छ त्यसलाई बेस्ट उपयोग कसरी गर्ने भन्ने हो, अर्को हामी कहाँनिर समस्याग्रस्त छौं त्यो समस्याको समाधानहरू के हुन सक्छन् भन्ने नै हो। मैले देखेको, म जापानमा पीएचडी गर्दा मेरो विषय चाहिँ यो पानीलाई शुद्धिकरण गर्ने प्रविधिमा काम गर्ने थियो। मैले पीएचडी सके द 5-7 वर्ष जति पोस्टडक गरे र त्यही विधामा काम गरिराखेको थिएँ। जब म नेपाल फर्किए र नास्टमा जोइन गरे र मलाई लाग्यो कि नेपाल ऊर्जा संकटले भरिभराउ छ, पेट्रोल पम्पमा लाइन देखिन्थ्यो, हामी बायोडिजल सजीवनका कुरा धेरै गर्थ्यौं त्यो बेलामा। त्यो अभियानमा म जोडिएँ र मैले प्रयोगशाला स्थापना गरे र जसमा बायोडिजल अथवा यो खेर गएका तेलहरूलाई डिजेलमा रूपान्तर गर्ने अनुसन्धानबाट मैले मेरो प्रयोगशाला मेरो आफ्ना गतिविधिहरू केन्द्रित गरे
5: शुरूमा
6: हजुर। र त्यसरी शुरू गरिसकेको अनुसन्धानले जुन फ्यूलको प्रोसेसिङ इन्जिनियरिङ भनौं अथवा फ्यूलको प्रोपर्टीजहरू हेर्ने अध्ययन गर्ने काम सँगसँगै अब फेरि अर्को समस्या के आयो भने नेपाल सरकारले प्लास्टिकमाथि प्रतिबन्ध लगाउन थाल्यो। मैले मन्त्रालयमा गएर तत्कालीन सचिव मन्त्रीज्यूसँग कुरा गरे, तपाईँहरूले जे कल्पना गरेर प्लास्टिकमाथि प्रतिबन्ध भनिराख्नु भएको छ त्यो अल्टिमेट सोल्युसन हुँदै होइन, किनभने अहिले हामीले सम्झिएको वान टाइम युजको प्लास्टिक मात्रै तपाईँहरूले समस्या देख्नु भएको छ, तर हाम्रो जीवनमा प्लास्टिक अभिन्न भइसकेको छ,
5: नभई
6: नहुने भइसकेको छ। झोला मात्रै प्रतिबन्ध गरेर हामी उम्कँदैनौ होइन, हामीले चढ्ने अहिले गाड़ी पनि प्लास्टिकबाट बनेर आएका छन्, हामीले लगाउने कोट ज्याकेट जे लगाए पनि प्लास्टिकका छन्, माइक्रोफोनदेखि लिएर सबै चीज प्लास्टिकले छ। भनिसकेपछि यो एक दिन त बिग्रिएर जान्छ, यसलाई प्रशोधन गर्नुपर्छ, यसलाई म्यानेजमेन्ट गर्नुपर्छ। अहिले हामीले देखेको सपना के हो भने कि त सिस्टोलमा लगाएर थुपारिदिने कि बागमतीमा लगाएर बगाइदिने, यसले त समस्या समाधान दिँदैन। त्यो तत्कालीन मुख्य सचिवज्यू लीलामणि पौडेल हुनुहुन्थ्यो, उहाँले बागमती सफाई अभियान भनेर सयौं हप्तासम्म त्यो अभियान चलाउनुभयो। म आफै पनि त्यो अभियानमा जोडिएर उहाँलाई सिधै भने कि यो समाधान होइन, त्यसो भए मैले जानेको गरेँ के गरौं भन्नुभयो। मसँग प्रविधि छ, मसँग आइडिया छ, म तपाईँलाई दिन्छु, मलाई 1 करोड़ रूपियाँ दिनुहोस्, म तपाईँलाई 1 वर्षभित्र प्रविधि दिन्छु भनिसकेपछि उहाँले अन द स्पट तपाईँको प्रोजेक्ट एक्सेप्ट भयो, ल आउनुहोस् बरू के गर्नुभयो छलफल गरौं भनिसकेपछि त्यो परियोजना लिएर आउनलाई मलाई 6 महिना त लाग्यो। त्यो बेलामा मैले मन्त्रालयसँग पनि गएर डिफेन्ड गरे, प्लास्टिकको प्रतिबन्ध लगाउने नेपाल सरकार, तपाईँ वैज्ञानिक फेरि प्लास्टिकको व्यवस्थापनमा अनुसन्धान गर्ने भन्ने लेभलको कुरा आयो। मैले के भने तपाईँलाई समस्या रहेछ भन्ने मलाई थाहा भयो नि त, अब किनभने प्रतिबन्ध लगाउने ठाउँमा आइसक्नु र त्यो प्रतिबन्धले सबै टोटल सोल्युसन दिँदैन भन्ने थाहा पाएपछि मलाई अनुसन्धान गर्नै पर्ने लागेर म यतातिर जम्प हुन लागेको भनेर जवाफ दिइसकेपछि त्यो पनि इन्डोर्स भयो। र मैले काम थालिसकेपछि हामीले एक केजी प्लास्टिकबाट एक लिटर सम्बन्ध चाहिँ इन्धन निर्माण गर्यौं। त्यसमा 60% जति डिजल, 20-30% पेट्रोल र अरू प्याराफिनहरू हुन्छ र त्यो काम हामीले गरिसकेपछि त्यसलाई स्केल अप गरौं न त, सानो ल्याब स्केलबाट मात्रै हुँदैन भन्ने हिसाबले एउटा जापानको इको पार्टी थियो जसले जापानबाट एउटा ट्रक लिएर आयो र त्यसको टेक्नोलोजीको डेमो गर्यो र त्यसबाट हामी अलि बढी प्रभावित भयौं। उहाँले एउटा 1 केजीको प्लान्ट पनि मलाई छोडेर जानुभयो र त्यसबाट हामीले थुप्रै प्लास्टिकका टाइपहरू त्यसबाट केबाट के बन्छ कति बन्छ भन्ने लेभलको अनुसन्धान गर्नलाई ठूलो सहयोग पुग्यो र त्यति भइसकेपछि त्यही बीचमा नेपाल सरकारसँग 1 करोड़को बजेट पनि मैले प्राप्त गरेँ र त्यसबाट एउटा भवन बनाए, उपकरण चाहिने जे जे चिज छ त्यो लिएर आउने काम गरे र पुलचोकका विद्यार्थीहरू, केयूका विद्यार्थीहरू, अस्कलका विद्यार्थीहरू, त्रिचन्द्रका विद्यार्थीहरू मसँग थेसिस गर्न आए। यसको अर्थ अहिले 30-40 जना विद्यार्थीले यही प्लास्टिकबाट इन्धनमा लैजाने लेभलको अनुसन्धान गर्ने एउटा माहौल बन्यो। भनेपछि हामीले चाहेको त इको सिस्टम हो नि त, आफै व्यापारी होइन, म उद्यमी होइन, म उद्योग खोल्ने होइन, त्यो दिन खोल्नु पनि पर्छ। विदेशतिर प्रोफेसरहरूले, रिसर्चरहरूले लाइसेन्स लिने काम, लाइसेन्स बेच्ने काम, आफै उद्योग चलाउने काम गर्छन्। हामीले मलाई लाग्छ अब हाम्रो देशमा पनि त्यस्ता परिवेशहरू बनाउनु पर्नेछ र त्यति गरिसकेपछि हामीले के गर्यौं भने 1 केजी प्लास्टिकबाट 1 लिटर डिजल निकाल्न सकिन्छ भने स्कोपिङ गर्न थाल्यौं। कुन नगरपालिकाबाट कति प्लास्टिक निस्कन्छ र त्यसबाट कति डिजेल अथवा पेट्रोल बनाउन सकिन्छ त्यसको हिसाब किताब निकालेर ती तत्त नगरपालिकालाई आइडिया दिउँ न त भन्ने हिसाबले म करिब करिब 30-40 जना जति मेयरहरूलाई देशैभरिका मेयरहरूसँग विभिन्न वर्कसप मार्फत, सेमिनार मार्फत उहाँहरूसँग भेटघाटको कार्यक्रममा हिँडे र त्यसबाट मलाई के अनुभूति भयो भने सबैले वाह गर्नुभयो, रमाउनुभयो। म यसरी भन्छु, अझ त्यहाँभन्दा बढी विज्ञानबाट चमत्कार देखिरहनु भयो। हामी चमत्कारमा विश्वास गर्दैनौं। विज्ञानमा तथ्य हुन्छ, सत्य हुन्छ, गर्न सकिने विधि हुन्छ, तौर तरिका हुन्छ र यसो काम गरौं भनेर कन्भिन्स गर्न खोज्दा खोज्दै पनि धेरै वर्ष बितिसकेको छ र
5: अहिले कहाँ पुग्यो त
6: अहिले ठ्याक्क भन्नै पर्दाखेरि एउटा लेभलको एक्सेप्टेन्स लेभल बनिसकेको छ। तर अब इन्भेस्टरहरूलाई चाहिने जुन इको सिस्टम हो नि जो नेपालमा छँदै छैन, आइडिया आयो, आइडियाबाट त्यसलाई हामीले स्टार्टअपको रूपमा एउटा प्रोडक्ट बन्छ भन्ने भ्यालिडेसन गर्यौं र त्यसबाट बनेको जुन डिजेल छ त्यो डिजेललाई हामीले इण्डियाको प्रयोगशालामा लगेर टेस्ट गर्यौं र त्यसबाट बनेको फाइनल त्यो प्युरिफिकेशन गरिसकेपछि बनेको प्रोडक्टलाई भेरिफाई गर्दा अहिले ऑयल निगमले यूरो 4 स्ट्यान्डर्डको तेल बेच्छ तर हामीले यूरो 6 स्ट्यान्डर्डको तेल म्यानुफ्याक्चर गर्ने काम हाम्रै ल्याबबाट
5: गर्यो,
6: उन्नत स्तरको होइन। र त्यो गरिसकेपछि हाम्रो अहिले हिँडिराखेको कारमा 10-20% त्यो पेट्रोल प्लास्टिकबाट निस्किएको पेट्रोल होस् अथवा डिजेल मिसाउनलाई कुनै आपत्ति छैन, त्यो काम गर्न सकिन्छ। अब उद्योग खोल्नु पर्यो, उद्योग खोल्नको लागि नयाँ इन्भेस्टर चाहिन्छ, कि त प्रदेश सरकारले अथवा स्थानीय सरकारले पैसा हालिदिनु पर्यो, हालिदिएर पनि त्यसलाई रन गर्नलाई त एउटा न एउटा उद्यमी तयार हुनु पर्यो। र यस्तो नेपालमा एउटा चलन के छ भने मैले अघि भने जस्तो चमत्कारमा मात्रै विश्वास गर्ने, रमाउने, कुरा गर्ने, अध्ययन गर्ने र छोड्ने।
5: यसलाई यसरी बुझौं न, तपाईँहरूको अनुसन्धानले नास्टको अनुसन्धान जो तपाईँ आफै पनि त्यसमा संलग्न हुनुहुन्थ्यो मुख्य रूपमा तपाईँ आफै रविन्द्र प्रसाद ढकालज्यू, तपाईँहरूको अनुसन्धानले 1 किलो 4 बाट 1 लिटर इन्धन उत्पादन गर्न सकिन्छ, त्यो पनि अहिलेको भइरहेको इन्धन भन्दा उच्च उन्नत स्तरको इन्धन चाहिँ उत्पादन हुन्छ भन्ने कुरो अनुसन्धानबाट पुष्टि भयो। तर त्यसलाई साँच्चै व्यावसायिक रूपमा चाहिँ उत्पादन गर्नको लागि हामी कहाँ लगानीको वातावरण बनेन, त्यो अनुसारको पैसा भएन, गर्न सकिएन।
6: पक्कै पनि अहिले सम्माननीय प्रधानमन्त्रीज्यू जुन बेलामा काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँसँग पनि भेटेर मैले यो कुरा गरे, हामीले सकिन्छ भने टिएकूको फोहोर यहीँ टिएकू काठमाडौँभित्रै राखौं, किन यो त काठमाडौँको फोहोर हो, किन नुवाकोटलाई फाल्ने, अहिले हामी त सिस्टोलमा गएर किन पुरेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव राखेको थिएँ। उहाँले भन्नुभयो कि अहिले हामी ग्लोबल टेन्डरको फन्दामा छौं, यो सबै इको सिस्टम बनाउनलाई केही समय लाग्छ, भन्दै गर्दा अहिलेको जुन परिवर्तन भएको छ अब आउने दिनमा म आशा गर्छु कि
5: हामी आउँदा दिनमा के गर्न सकिन्छ केही बेरपछि समग्रमा भन्छौँ। जो रविन्द्र ढकालज्यू अहिलेको कुरा गर्दा अघि शुरूमा तपाईँले भन्नुभएको थियो हाम्रो अनुसन्धानहरू चाहिँ यो प्रयोगशालामा मात्रै सीमित भए भन्ने गुनासो आलोचना सुनिन्छ भन्नुभएको थियो। साँच्चै पनि यो अहिलेको उदाहरणले पनि यो अनुसन्धान चाहिँ प्रयोगशालामै सीमित भइरहेछ।
6: म त्यसो भन्दिनँ किनभने मलाई लाग्छ प्रयोगशालाबाट बाहिर निस्किसकेका छ ले लगानी गर्ने मान्छे र ठाउँ खोजिराखेका छ र त्यो वातावरण नभइदिएको कारणले त्यो बजारमा नगएको मात्रै हो। त्यसकारणले प्रयोगशालामा अड्कियो भन्ने कुरामा म विश्वास गर्दिनँ किनभने हामीले देखेका छौँ
5: व्यावसायिक रूपमा जान चाहिँ कठिनाई
6: भइराखेको
5: छ। हाइड्रोजनबाट चाहिँ इन्धन ऊर्जा निकालेर गाडी चलाउन सकिने खाना पकाउन सकिने भन्ने कुरा चाहिँ हाम्रो अनुसन्धानले देखाइरहेको
6: छ।
5: त्यसलाई व्यावसायिक रूपमा ढाल्नको लागि पनि अझै सकिया छैन।
6: होइन त्यो त नेपालको मात्रै समस्या होइन संसारभरिकै वैज्ञानिकहरूलाई के समस्या छ भने हाइड्रोजनलाई मेन स्ट्रिम फ्युल बनाउनको लागि अझै 10-15 वर्ष धेरै संघर्ष गर्नुपर्छ।
5: विश्वकै चुनौती
6: प्लास्टिककै केसमा पनि फोहोर मैला व्यवस्थापन र हामीले गर्न खोजेको प्रयासलाई व्यवहारमा लिएर आउनको लागि अरू केही 5-7 वर्ष कुर्नु पर्यो भने पनि म टाढाको सम्झिन्न किनभने हामी वैज्ञानिकहरूसँग एटलिस्ट धैर्यता हुनुपर्छ।
5: आज हामीसँग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत रविन्द्र प्रसाद ढकाल हुनुहुन्छ। आज हामी उहाँसँग नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको अनुसन्धान र त्यसलाई व्यावहारिक रूपमा चाहिँ ढाल्नको लागि भइरहेका चुनौती समस्या र समाधानको उपायमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। ढकालज्यू तपाईँले भर्खरै यो प्लास्टिकबाट इन्धन निकाल्ने तपाईँहरूको त्यो प्रयोगशालाको सफल परीक्षण र त्यसलाई व्यावसायिक रूपमा ल्याउनको लागि चाहिँ अहिले समस्या भइरहेको र आगामी दिनमा चाहिँ तपाईँहरूले आशा जगाउनु भएको कुरा गर्नुभयो। अब यस्तै अर्को अनुसन्धान पनि मान्ने तपाईँ संलग्न हुनुहुन्छ अंगारको बारेमा अलिकति भन्नुहोस् न।
6: यो पनि एकदम यही फोहोर मैलासँगै जोडिएको कुरा भयो। अब क्विन अफ फोहोर चाहिँ हामीले अहिले के गरिराखेका छौं भने धेरैले कल्पना गर्छौं कि यसलाई कम्पोस्ट बनाउने नै अन्तिम हतियार हो भन्छौं होइन। कम्पोस्ट गराउँदाखेरि मिथेन ग्यास निस्कन्छ। हामीले के सोच्यौं भने विज्ञान एउटै हो, प्लास्टिकबाट डिजेल बनाउने विज्ञान र यो क्विन अफ फोहोरलाई अंगार बनाउने विज्ञान पनि एउटै हो, जसलाई हामी अंग्रेजीमा पाइरोलाइसिस भन्छौं र त्यो लगायतका अरू विभिन्न प्रविधिहरू हुन्छन् र त्यो मध्ये नेपालले एडप्ट गर्न सक्ने प्रविधि अथवा अनुकूलन गरेर प्रयोग गरेर अगाडि बढ़ाउन सक्ने प्रविधि भनेको चाहिँ हामीले तताएर त्यसलाई कार्बनलाई बाहिर निकाल्न सक्यौं खोज्यौं भने चाहिँ त्यसबाट हामी चारकोल बनाउन सक्छौं। यसलाई हामीले नगरपालिकाको फोहोर मात्रै होइन हाम्रो वनबाट निस्किएको जुन झाडी छ ती झाडी जन्य वस्तु जसलाई हामीले जीवनभरि प्रयोग गर्दैनौं। अहिले नेपालभरि थुप्रिएका के अरे सरी फैलिएका यो सामुदायिक वनहरू छन् र ती सामुदायिक वनमा हरेक नागरिकले परिश्रम गर्छन् र एक वर्ष झाडी सफाई गर्छन् र सफाई गरिसकेको निस्किएको जुन बाई प्रोडक्ट हुन्छ त्यही जंगलमै छोडेर घर आउनुहुन्छ। तर हामीले सोल्युसन के दिइराखेका छौं भने तपाईँले जो जंगलमा फाँडेर छोड्नु भएको जुन पाप पतिङ्गर छ अथवा वनमारा छ अथवा नगरपालिकाले निकालेको क्विन अफ फोहोर छ तिनलाई केही समय तताउं, तताइसकेपछि त्यसलाई कार्बनमा कन्भर्ट गरौं र त्यसलाई जमिन मुनि राखिदिने हो भने 500 वर्षदेखि 1000 वर्षसम्म कार्बन सिक्वेस्ट्रेशनको रूपमा कार्बनकै रूपमा हामी जमिनमा राख्न सक्छौं। यसले नाफा के हुन्छ त भन्दा अहिले हामीले त्यो पनि काम गर्यौं कि एडीबीको प्रोजेक्ट लिएर आयौं 5 करोड़ जतिको, त्यस्तै 5 करोड़ जतिकै सामुदायिक वन र त्यसको जीवनसँग किसानको जीवनस्तर उकास्ने भनेर डार्विन इनिसिएटिभ बेलायतबाट पनि केही 4-5 वटा त्यस्ता संघ संस्थाहरूसँग समन्वय गर्दै एउटा प्रोजेक्ट लिएर आयौं, त्यो पनि 5 करोड़ जतिकै थियो र त्यहाँबाट निकालिएको नतिजाको आधारमा हामी के भन्न सक्छौं भने अहिलेको हामीले युरिया भने पनि डीएपी भने पनि रासायनिक मल बराबरको गुण भएका चीज हामीले तीनै चारकोलमा गाईको पिसाब मान्छेको पिसाब अथवा स्कूलबाट विद्यार्थीहरूले निकाल्ने जुन पिसाबहरू हुन्छ त्यसलाई संकलन गरेर पनि मलको रूपमा परिणत गर्ने र त्यसलाई हामीले जमिन मुनि राख्ने अथवा होइन हामीलाई युरिया हाल्ने बानी परिसक्यो भनेको छ भने पनि युरिया अथवा डीएपी रासायनिक मलहरूलाई पनि त्यही बायोचार भन्छौ जुन अंगार त्यो भित्र राखेर जमिन मुनि पुर्याउन सकियो भने अहिले रासायनिक मलको जुन हाहाकार परिराखेको छ त्यसबाट हामीले धेरै थोरै भने पनि त्राण दिन सक्छौं किसानलाई। त्यसले पानी आफ्नो तौलभन्दा 4 गुणा बढ़ी बोक्न सक्छ, त्यसले मल बोक्न सक्छ, मल पनि बोक्छ हावाले उडाउने अथवा घामले उडाउने पानीले बगाएर लैजाने चीजबाट रोक्छ र बिरुवाले चाहिएको बेलामा जरालाई अस्मोसिसको विधिबाट उपलब्ध गराउँछ। यो लेभलको पदार्थ बनाउनको लागि हामी सक्षम छौं, गरिसकेका छौं र तिनै हामीले निकालिएका अनुसन्धानका नतिजा मैले अघि भने एउटा एडेरीको प्रोजेक्ट मार्फत, अर्को डार्विन इनिसिएटिभको प्रोजेक्ट मार्फत र त्यसपछि निरन्तर रूपमा नास्टको प्रयोगशाला म आफैले नेतृत्व गरेको केयूटीयूदेखि लिएर रामपुर क्याम्पस एएफयूका विद्यार्थीहरूलाई मैले धेरैजनालाई मास्टर्स गराएँ, ब्याचलर्सको प्रोजेक्टहरू गराएँ, करिब करिब 20-25 जना त्यो पनि बाचारको फिल्डमा अहिले काम गरिराख्नु भएको छ। हामीले पब्लिकेशन गर्यौं, त्यो ट्र्याक रेकर्ड हामीले स्थापित गर्यौं र अहिले बिस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेपछि ल अब मैले के गर्नु पर्यो भन्नुभयो। मैले उहाँलाई पनि भने कि अहिले तपाईँले अनुदानमा एउटा उद्योग राखिदिनुहोस्, हामी आइडिया दिन्छौं र त्यो आइडिया तपाईँले यो आइडिया चाहिँ गण्डकी प्रदेशले प्रयोग गरोस् भनिसकेपछि हामीले एउटा फिजिबिलिटी रिपोर्ट बनाएर दियौं, आइडिया दियौं र त्यो व्यवसाय उन्मुख भएर उद्योग स्थापना भइसकेको छ। उद्योग स्थापना भइसकेको छ तर उत्पादनको लागि फाइनान्सिङमा लड़ाई गरिराखेको कुरा तिनी व्यवसायीको मुखबाट मैले बेला बेलामा सुन्ने गरेको छु। त्यसकारणले अब अघि भनेको जस्तो प्लास्टिकमा उद्योग शुरू हुन बाँकी
5: छ,
6: बायोचारमा उद्योग शुरू भइसकेको छ तर अपरेसनमा जान बाँकी छ भनिसकेपछि
5: यस्तो कठिनाई चाहिँ त्यो के अरे प्लास्टिकलाई इन्धन बनाउनु र यो अंगारलाई रासायनिक मल जस्तो बनाउनुमा चाहिँ त्यो प्रक्रियागत झन्झट अथवा त्यो खर्च कुन हिसाबमा के रहेछ?
6: करिब करिब उस्तै हो, करिब करिब उस्तै हो। एउटै प्रविधि हो, विज्ञान एउटै हो, त्यही चीजलाई हामीले प्रयोग गरेर दुईटा फरक प्रोडक्ट बनाउन चाह्यौं। अब अहिले मानौं कि हामी दैनिक रूपमा जसरी फोहोर काठमाडौँबाट नुवाकोट फालिराखेका छौं तिनलाई पनि चारकोलमा कन्भर्ट गर्यौं भने अहिले गनाउने बागमतीलाई शुद्ध बनाउनको लागि पनि नगनाउने बनाउनको लागि पनि काम लाग्न सक्छ। किनभने त्यही बायोचार हामीले यो सिसडोलको लिचेट लिएर आएर प्रयोगशालामा टेस्ट गरेर यो लिचेटलाई सफा गरेर खोलामा फाल्नुभन्दा अगाडि ट्रिटमेन्ट गर्नको लागि त्यही चारकोल उपयुक्त हुन्छ। भनिसकेपछि हामीले फालेको कुइने फोहोरलाई चारकोलमा बनाएर त्यही चारकोल प्रयोग गरेर हामीले लिचेटलाई पनि ट्रिट गरेर शुद्ध पानी बागमतीमा होस् त्रिशुलीमा होस् मिसाउन सक्छौं।
5: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू। तपाईँहरूले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको, जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नै समाधान हुने, रासायनिक मलको समस्या नै समाधान हुने, बागमतीको फोहोरको दुर्गन्ध नै समाधान हुने, प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने, सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा
6: होइन,
5: त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ। मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न
6: बाँकी छ
5: होइन तपाईँको,
6: त्यस कारणले न अहिले विज्ञान प्रविधि र नव प्रवर्तन
5: त्यसमा एकछिनपछि आउँछ। अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेरपछि आउँछु। र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने होइन। अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या, त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूले अनुसन्धान तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेको छ, मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम के अलिकति पछिल्ला यो वर्ष समयमा भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
6: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिनँ, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहे। त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 वटा कामहरू गरेका छौं, म त्यहाँभन्दा अगाडि पनि लैजाउँला। हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका थियौं भने हामीले सातै प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं जहाँ कृषि र खाद्य प्रविधि त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान शहरी विकास र पर्यावरण निर्माण त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस् परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि लिएर थुप्रै परम्परागत भनौँ न हामीसँग करुवा छ ढाका टोपी छ यी सबै चीजहरूलाई कसरी विकास गर्ने त्यहाँ विज्ञान कसरी छिराउनेदेखि लिएर यो डिजिटल मार्फत सेवा मार्फत चाहिँ कसरी नेपालका युवाहरूलाई इन्गेज गराउने एआईका टुल्सहरू कसरी प्रयोग गर्ने साइबर सेक्युरिटीका कुराहरू कसरी मान्छेलाई जानकारी दिने भन्नेदेखि लिएर जडीबुटीको प्रशोधनका विज्ञानहरू गर्नुपर्छ भन्ने हिसाबले सातै प्रदेशमा एक एकवटा थिम बोकेर हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं र त्यहाँ काम गर्नको लागि हामीले रिसर्चरहरू नियुक्त गर्ने प्रक्रिया शुरू गर्यौं तर बजेटको अभावका कारणले गर्दा कहीँ पोलिसीगत निर्माणका कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो तर पनि हामीले प्रयास गरिराखेका छौं अझै केही वर्ष पछाडिसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौ भन्ने एउटा अवधारणा हो मेरो होइन र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो त्यो जापान पठायौं त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ अर्को त्यहाँ दुईजना हाम्रा इन्जिनियर जापान जानुभयो न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जना जतिलाई ट्रेनिङ दिनुभयो उहाँहरूले पनि डाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो त्यो उडाउन सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौं र त्यो रोकियो र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाईस्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउण्ड स्टेशन नास्टको ग्राउण्ड स्टेशन प्रयोग गर्ने गरेर हाईस्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो र अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि स्याटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो त्यसको लागि पनि हामीले नास्टबाट ग्राउण्ड स्टेशनदेखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाईस्कूल लेभलमा पेनिट्रेशन गराउँदै युवा जनशक्तिलाई अलि बढी सशक्त अलि बढी व्यवहारिक र अलि चाहिँ बढी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढ़ाउन थालिसकेको छ भनिसकेपछि त हामीले स्याटेलाइटमा नेपालले न आफ्नो स्याटेलाइट छ न स्याटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ न नेपालबाट काम गर्न सकिन्छ त्यो माहौलबाट बिस्तारै नेपालमै स्याटेलाइट बनाऊ यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्टभित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ त्यहाँभन्दा बढ़ी जान हामी नेपालबाट सक्दैनौ कि त भारतको सहयोग कि चाइनाको सहयोग अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौं भन्ने हो
5: कार्यक्रम बदलितो नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
7: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
7: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सड़क र सवारी।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
11: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपना।

0: सुनिए धारपुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी विज्ञान र प्रविधि तथा अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँग कुरा गरिरहेका छौं। रविन्द्र ढकालज्यू तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग नेपालले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले नास्टबाट गरिरहेको काम अनुसन्धानका कामहरू कुनै प्रयोगमा आइसकेका छन्, कुनै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कामहरू पनि नेपालले गरिरहेको छ, कुनै अनुसन्धान र प्रयोगशालामा एउटा सफल भएको छ, कुनै त्यसलाई चाहिँ व्यावसायिक रूपमा ल्याउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब हामी चाहिँ अलिकति नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा अवसर चुनौती र समस्या समाधानको लागि चाहिँ अहिले सरकारले गरिरहेको काम र गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरौं। तपाईँहरूले नेपालमा बसेर वैज्ञानिकहरू तपाईँहरू जस्ता वैज्ञानिकहरू हुनुहुन्छ, तपाईँले भर्खरै भन्नुभयो त्यस्ता युवाहरूलाई तपाईँहरूले चाहिँ प्रेरणा दिइरहनु भएको छ, काममा लगाइरहनु भएको छ, आफूले पनि अनुसन्धान गर्ने विज्ञान प्रविधिको क्षेत्रमा र विज्ञान प्रविधिको क्षेत्रमा लाग्न खोज्ने युवाहरूलाई पनि उत्प्रेरणासहित अघि बढ़ाउनको लागि चाहिँ के कस्ता चुनौती छन्, समस्या छन्?
2: धेरै छन् वास्तवमा। एउटा त हामीले भनिराखेको सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो, र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगानी छ त्यो जीडीपीको। हामीले खोजेको जीडीपीको 1% लगानी हो। अहिले यो वर्ष महावीर पुन्ज्यू जो माननीय मन्त्रीज्यू हुनुहुन्छ उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय बनाउन दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1% यो वर्षको बजेटको 1% छुट्याइदिएको छ। हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ, किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ। अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले, र अब हामीले खोजेको के भने 65 अरब हो, यो ग्याप छ हामीले देखिराखेका छौं। जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन। नेपाल सरकारले के गरिदिन सक्छ
1: भने एकछिनपछि आउला के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि आउँछु। अलिकति यो धेरैलाई लागिरहेको हुन सक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय छँदै थियो, यो नवप्रवर्तन जोड्नुपर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो?
2: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ, विज्ञानले जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ को आइडिया दिन्छ। प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ। र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ, विश्वको लागि काम लाग्छ, तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ। त्यस कारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि, नेपालको बजारको लागि, नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो। विज्ञान प्रविधि मन्त्रालय पहिला थियो, शुरूमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेप
1: एकदम
2: होइन। त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो। वन जोगाउ अनि डडेलो नलगाउ, प्लास्टिकको प्रतिबन्ध लगाउँका चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो। र पछि बिस्तारै होइन, यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन्, शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो। शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ। यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो, यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढ़ी प्रभावकारी हुन्छ। त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ, भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास।
1: तपाईँहरू जस धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरू शाखा अरू क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धानमूलक क्षेत्र पर्दैन,
2: पर्नु हुँदैन, पर्नु हुँदैन्थ्यो, पर्यो, अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास हो।
1: एकदम अब अघि नै तपाईँले रविन्द्र ढकालज्यू यो युवाहरूलाई तपाईँहरूले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो होइन, यो स्टार्टअप र युवा वैज्ञानिकहरूलाई चाहिँ तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ, जस्तो कुनै युवा सुनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
2: पक्कै पनि जोडिने हामीसँग आधार छ, किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ, तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन। अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो, र त्यो अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भनिदिनै पर्ने छ, एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला, र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा संग्रहालयलाई एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेको लागि यी तीनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ, र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने। अब हामी शिक्षाबाट बाहिर आयौंको अर्थ अब हामी विश्वविद्यालयलाई भुलौं भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्? विश्वविद्यालयमा पढ़िराखेका हुन्छन्, र तिनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने, यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराईमा यो चीज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ, तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामीसँग छोइन डराउनेको जुन माहौल थियो त्यो बेलामा म नास प्रविधि संकायको प्रमुख थिए, र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं, तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउँ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो क्लाइमेट यो सरी कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो, मैले उहाँसँग कुरा गरे कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड़ बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रूपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं। त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए र कसैले सेनिटाइजरहरू बनाउनु भयो। यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोड़िराखेका छौं र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोड़िएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौं त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ तर नास्टमा आउनुहोस् मिलेर काम गरौं, तपाईँले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईँको डिग्री पनि हातमा पर्छ। त्यो माहौल हामीले अहिले बनाइराखेका छौं। म सचिव हुनुभन्दा पहिला करिब 10-15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं, म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढ़ाएर 100 पुर्याए र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 मात्रै पब्लिकेशन गर्थ्यौं त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 हाराहारीमा पब्लिकेशन गर्यौं यसले के देखाउँछ भने युवालाई मौका दिने हो भने काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढाउन सक्छौं र त्यो काम नासले गरिराखेको छ गर्न सकिन्छ गर्नुपर्छ भन्ने लाग्छ त्यसैले युवाहरूलाई यहाँ नेपालमा केही गर्न सकिँदैन केही गर्न हुँदैन यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुस् काम गर्ने ठाउँ छ तर जान खोज्नेलाई हामी रोक्दैनौ जानुस् र फर्किएर आउनुस् किनभने यो ब्रेन ड्रेन मात्रै होइन ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौं जसरी म जापानमा 10 बसे र फर्किएर आए होइन मैले आफूले जानेका ज्ञान सीप कला कौशल जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु त्यसैले मेरो आग्रह चाहिँ युवाहरूलाई के हो भने नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुस् यहाँको समस्या बुझेर जानुस् कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुस् आइडिया लिएर जानुस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चिजले दिन्छ एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो कुन ठाउँमा छ कहाँ छ प्रयोगशालामा के उपलब्ध छ उपकरणहरू कहाँ के छन् त्यो पनि थाहा पाउनु पर्ने हुन्छ अर्को साँच्चै नेपालको समस्या के हो त नेपालको आवश्यकता के हो त र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुस् भन्ने होइन उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो उद्योगमा हो त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो कोरियाले जसरी विकास गर्यो त्यो मोडेल भनेको के हो भने तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस् थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन् फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन् सिधै छिर्छन् उनलाई अब तालिम पनि चाहिँदैन त्यो मोडेलले उनीहरू विकास गरे अब हामीले पनि गर्नुपर्ने सस्तोमा 50-60 हजार रुपियाँ दिन 6 महिनाको लागि उनीहरूले राम्रो तपाईँको समस्या जे जे छ त्यसमा रिसर्च गर्छन् थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन् पब्लिकेशन पनि हुन्छ उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको अहिले मैले भनेको थिएँ नि 4 अरब त नेपाल सरकारले लगानी गर्यो 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ
1: तपाईँ नास्टका मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ तपाईँहरू आफैले गरिरहनु भएको छ तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब

0: यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन. यो दुनियाँमा कुनै पनि देश त्यसरी बनाएको छैन.
1: क्रमिक रूपमा
0: सुधार गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नु होला, कोही डाक्टर बन्नु होला, कोही वैज्ञानिक बन्नु होला, आफ्ना विधामा काम गर्न सकिन्छ. र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब करिब 20% मात्रै छ. त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ. अब यसको अर्थ के हो भने 60-70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ. अरू सबै देशमा जहाँ जहाँ यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिबिटी पनि प्राविधिक हो, यसरी सम्झौं. सबै मान्छे विश्वविद्यालयमै जानुपर्छ भन्ने छैन, सिटिबिटी जान पनि सकिन्छ. त्यहाँबाट सिप एउटा केही न केही टेक्नोलोजी सिक्यो भन्ने पनि हुन्छ नै. तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ. अब हाम्रो च्यालेन्ज के हो भने 20% थोरैमा पनि 60 सम्झना कल्पना गरौं न अब 5 वर्षमा
1: हजुर
0: त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अहजिलो छ, थोरैले पढे पुग्छ, 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ, हामीले मोबाइल किन्ने हो, किन चाहियो मोबाइल विकास होइन कि हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनु पर्छ. जसरी अहिले भने हामी सेटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले सेटेलाइट बनाउन सक्ने भए नि, त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि होइन. बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयो नि, त्यस्तै युवाहरूले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ, त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोक्किनु पर्ने हुन्छ र त्यो इकोसिस्टम बुझाउने काम, सिकाउने काम, बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौ. अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं, सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु, यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भने चाहिँ सम्भव छ. र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिलै यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिनँ, किनभने लगानी साह्रै न्यून छ. हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ, हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं, त्यसलाई तन्काउनुपर्छ. र अहिले भइराखेका जनशक्ति मेरो एउटै प्रयोगशाला जहाँ मैले काम गरिराखेको छु र त्यहाँ 20-25 जना राख्न सक्छु, तर अहिले नास्ट भरि नै हामीले करिब करिब त्यो 20-25 जना 25-30 जना 40-50 जना मात्रै बाहिरबाट लिएर राखिराखेका छौं. त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौ, त्यसको लागि लगानी चाहिन्छ, काम गर्ने वातावरण.
1: अब म यसमा आएँ अन्त्यमा ढकालज्यू, तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ, आफू पनि काम गरिरहनु भएको छ. अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ, नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नुछ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ. अघि नै हामीले जति कुरा गरौं विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग चाहिँ गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्ने छ. सरकारले के गर्दियो भने तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ, हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ. के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला?
0: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ. अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ, जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ, अब यसमा हामीले विश्वभरि छरिएर रहेका नेपाली हुनु एउटा, अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नु को कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो. विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ, प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ, जसको लागि हामी अंग्रेजीमा भन्छौं साइन्स डिप्लोमेसी. अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ, विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ. एकदम सान्दर्भिक बेला आएको छ. त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ मार्यो, चाइनाले मार्यो, अमेरिकाले मारिसकेको छ, जापानले मारिसकेको छ.

0: भइसकेको छ, युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेसनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ। साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ, आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परुन्। एक दोस्रो, हामीले प्रविधि हस्तान्तरणको लागि, प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौ भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस्, मिलेर काम गरौं, हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौं भन्ने लेभलको नासँगको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो हो। तेस्रो, नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
1: गठन
0: गरिसकेको छ, त्यहाँ ओएनएम सर्वेका कुरा, कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाइली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौं न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ, हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा रहन्छ। भनिसकेपछि अनुसन्धानका कुरा, नवप्रवर्तनका कुरा, इकोसिस्टमका कुरा, त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान प्रविधिमा
1: दक्षता
0: हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ। र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि, उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ, हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन। जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई, कोरियन सरकारलाई, चाइनिज सरकारलाई, भारतीय सरकारलाई केही प्रतिशत चाहिँ तिमीले लगानी विज्ञान र प्रविधिमा गरिदेऊ मात्रै भनिदियो भने त्यो कोलाबोरेसनको माहौल बन्न सक्छ। र त्यसकारणले गर्दा हामी के चाहन्छौं भने नेपाल सरकारको पोजिटिभ धारणा हुनु पर्यो, अहिलेको सिम्टमले हुने देखिया छ र त्यो डिरेक्सनमा लैजानको लागि माननीय मन्त्रीज्यू उहाँको अरू कुनै स्वार्थ देखिँदैन, केही कल्पना गर्नुभएको छैन। म तीन वर्षभित्रमा विज्ञान प्रविधिलाई स्थापित गरेर युवालाई हस्तान्तरण गरेर छोडिदिन्छु भन्ने लेभलमा जुन एउटा प्यासनका साथ लाग्नु भएको छ, त्यो स्पिरिटलाई हामी सबैले, हामी युवा वैज्ञानिकहरू सबैले सपोर्ट गर्ने र त्यो इकोसिस्टम, त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं, हातेमालो गर्यौं भन्ने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम गर्न सकिन्छ। अब अर्को कुरा, उद्योग मन्त्रालयमा यो स्टार्टअपका कुरादेखि लिएर ती सबै त्यता जोडिएका छन्, यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ। त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ।
1: धेरै धेरै धन्यवाद ढकालज्यू, तपाईँको यो महत्वपूर्ण समय, विचार, सुझाव र यो अनुभवको लागि फेरि पनि धेरै धेरै धन्यवाद।
0: र मेरो विशेष गरेर अहि भने जस्तो हामी प्रयोगशालामा अड्किराखेको भनिराख्नु भएको थियो तपाईँले, अड्किएका छैनौं, हामी बाहिर जान कोसिस गरिराखेका,
1: दाम भएको छ, त्यो खुल्न पर्यो,
0: त्यो खुल्नु पर्यो, त्यो पाइपमा अझै अड्किएको छ, त्यसलाई खोलौं भन्ने हाम्रो प्रयास हो। त्यो भेन्टिलेसन गर्ने मौका जुन तपाईँले उपलब्ध गराइदिनु भयो, मैले जसरी सर्वसाधारणलाई हामीले गरिराखेका गतिविधि, हामीले चाहेका कुरा, हाम्रो डिरेक्सन, हामी के गर्न खोजिराखेका छौं, चाहन्छौं, कता जाने हो र यो देश अथवा संसार कसरी विकास भएको छ, हामी किन अड्किराखेका छौं भन्ने जुन कन्टेन्टमा केन्द्रित भएर जसरी मेरो कुरा सुन्ने अथवा राख्ने प्लेटफर्म दिनुभयो त्यसको लागि यो उज्यालालाई धन्यवाद दिन्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। आज हामीले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिने लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमी सिन्हा बिदा हुन्छु। नमस्कार।

0: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन आई टिभीमा पाउनुहोस् पाँच बार मात्रहरू 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: सजिलो हुने छन् अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 9 42 8 8 8 9 12 32 8 8 8
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
1: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कन टपार वा सबैले देख्ने ठाउँमा राखौ
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै। रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाव र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबै जसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष शाहले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनैतिक, आर्थिक, सांगठनिक, विधानसहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेस, प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोकाहरूको चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी कार्यतालिकाले अन्तिम समय राति 9:15 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोलानालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीकमा प्रवेश गर्नुपर्ने औसत मितिभन्दा 6 दिन ढिला गरी अस्ति जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खिम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको दाउपेश सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालेवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सेत अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवेरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवेरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्विडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहक
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हेलो गुड मर्निंग नमस्ते अनि नमस्कार सम्पूर्ण हार्दिक स्वागतको साथमा कार्यक्रम लखीको विषयलाई लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा म आवाजमा छु सोमिला पुरी र सुन्नुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पूर्ण सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लखीलाई सुनिरहनु भएको छ। फेरि पनि आज पनि हामी 9:15 देखि 9:52 रहेर तपाईँहरूसँग मजाले प्रश्नोत्तरीको खेल खेल्दैछौ। त्यसको लागि हाम्रो टेलिफोन लाइन खुल्ला गरिसकेका छौ। 97964 9970 लाइन हुने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। पक्कै नै हाम्रो श्रोता मित्र हो, कार्यक्रम लकीको पर्खाईमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाईको समय समाप्त भइसकेको छ र तपाईँलाई हामी कुनै महत्वपूर्ण प्रश्नहरू राख्नेछौ। तपाईँले यसलाई जवाब दिनैपर्छ भन्ने हुँदैन। कार्यक्रममा सहभागिता जनाएपछि तपाईँले सही जवाब दिने कोशिश गर्नुपर्ने हुन्छ है। कोशिश बिना हाम्रो सफलता अलिकति असम्भव कुरा हो। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ है भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला। 97964 9970 लाइन भएर कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। पक्कै हाम्रो सम्पूर्ण साथीहरूलाई हाम्रो कार्यक्रम लकीको नियम थाहा छँदै नै छ है। कोही साथी हुनुहुन्छ एकदम मिस्कल हानिरहनु भएको छ, मिस्कल चाहिँ नगरिदिनुहोस् न मित्र, एकदमै तपाईँलाई म अनुरोध गर्न चाहन्छु क्या, मिस्कल चाहिँ नगर्नु होला। एकदम निर्दक्ष भएर आफ्नै जस्तो सम्झिएर फोन गर्नुलाई भन्न चाहन्छु म। कोही साथी हुनुहुन्छ स्वागत गरिने हालौ, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ त? खोटाङबाट देवराज श्रेष्ठ बोल्दै हुनुहुन्छ। देवराजी, अनि खोटाङतिर असारको माहौल के हुँदैछ त? अनि काम चाहिँ विशेष के चल्दैछ अब? हो, भनेपछि औलाउनै पर्ने रहेछ है, धान रोप्नु हुने रहेछ नि त? हो, ल धान रोप्न आउनु पर्ला जस्तो छ है देवराजीकोमा। ल ठिक छ, एकदमै तपाईँको लागि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है त। एकदमै भर्खरकै प्रश्न रहेको छ। बागमती प्रदेश सरकारद्वारा विक्रमसम्म 2083 असार 1 गते आर्थिक वर्ष 2083-84 लागि कति राशिको बजेट सार्वजनिक गरियो? पास गर्नुहुन्छ। यसको सही जवाब रहेको छ 67,93,33,00,00 है। कहिले भन्नुहुन्छ भने? असार 1 गते। ल ठिक छ, तपाईँको लागि म दोस्रो प्रश्नतर्फ लागि नै हाल्छु। तपाईँको लागि दोस्रो प्रश्न सजिलो छ। सूर्य संरक्षण दिवस कहिले मनाइन्छ? पास गर्नुहुन्छ। ओके, अहिले पनि हामी सुनौ है। साथी हुनुहुन्थ्यो खुटाङको साथी देवराज जी हुनुहुन्थ्यो, उहाँले पनि सही जवाब दिने प्रयासमा भने चाहिँ साथी सुत्नु भएको छ। केही छैन है, केही छैन। त्यसै गरी यति बेला हुनुहोस् अर्को साथी टेलिफोन लाइनमा, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? उहाँलाई स्वागत गर्नुपर्छ लागे म। हेलो हेलो गुड मर्निङ, नमस्ते हजुर, नमस्ते। कहाँबाट पुग्नु हुनुहुन्छ? उदयपुरबाट सबिना तामाङ बोल्दै हुनुहुन्छ। सबिनाजी, यो हतार हतारमा हुनुहुन्छ जस्तो छ नि। हो, ल ठिक छ, अनि के गर्दै हुनुहुन्छ त सबिनाजी यो समयमा? ओहो, चिउरी त मिठो हुन्छ नि होइन? ल हामीलाई पनि यसो चिउरी पठाइदिनु पर्यो। ल ठिक छ सबिनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। पहिलो प्रश्न राखेँ तपाईँको लागि है त। प्रश्न तपाईँको लागि यस्तो छ, चुरे संरक्षण दिवस कहिले मनाइन्छ? ध्यान दिनु होला, चुरे संरक्षण दिवस कहिले मनाइन्छ? अचार विगति तपाईँ ज्ञान सुनाए हामी लग गर्दैछौ। बधाई छ सुविनाजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ तपाईँको लागि। दोस्रो प्रश्न राखौँ मैले। चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो? बोनी भन्नुहुन्छ। तपाईँको आन्सरलाई हामी लग गर्दैछौ है। सविनाजी, सविना के भन्नुभयो तपाईँको थर अलिकति मैले बिर्सेछु। हो, सविना तामाङजीले लक्की नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लक्की नम्बर रहेको छ 14 है। अहिले हामी सुतौ। साथी हुनुहुन्थ्यो सविना तामाङजी हुनुहुन्थ्यो उदयपुरबाट है। उहाँले पनि चाहिँ आफ्नो लक्की नम्बरलाई एकदम सुरक्षित गर्दै भने हामी बाटो छुटिनु भएको स्थिति बेला हुनुहुन्छ। अर्को साथी स्वागत गरौं, कहाँबाट को हुनुहुन्छ? हेलो दर्शन, नमस्ते हजुर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सबिन तामाङ भन्ने मान्छे हो नि हजुर, खोटाङको बराबरीबाट।
0: ओहो, सबिन तामाङ भन्ने मान्छे पो हो
1: हजुर। बिर्सिनु पाइँदैन नि हजुर।
0: कहाँ बिर्सिनु, तपाईँलाई बिर्सिने कुरै छैन नि।
1: होइन होला,
0: तपाईँले हाम्रो कार्यक्रम लोकलाई यति धेरै माया गर्नु भएको छ नि, तपाईँलाई बिर्सेर हुन्छ त भन्नु त।
1: त्यही त भनेको मैले पनि।
0: अनि सबिनजी के गर्दै हुनुहुन्छ समयमा? हेलो, ओहो, सविन तामाङजी हुनुहुन्थ्यो है। उहाँको फोन चाहिँ अलिकति के भयो के भयो भने नि थाहा पाइन। यसमा सविनजी सुन्दै हुनुहुन्छ भने फेरि कल गर्नु होला है भन्न चाहन्छु। फेरि हुनुहुन्छ अर्को साथी, स्वागत गरौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रेन्जी शेर्पा सुरुखुरुबाट हो। रेन्जीजीको लागि मैले पहिलो प्रश्न राखेँ, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न रहेको छ, चिनी संरक्षण दिवस कहिले मनाइन्छ? चिनी संरक्षण दिवस कहिले मनाइन्छ? कति भन्नुहुन्छ? असोज कति कति भन्नुभयो? असोज छ गतिलाई हामी लग गर्दैछौ है। असोज 6 गति नभएर 7-2 गते मैले योभन्दा भर्खरै प्रश्न सहित एन्सर पनि राखेको थिएँ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्न जस्तो छ है। ल ठिक छ, तपाईँको लागि मैले दोस्रो प्रश्न राखेँ। चिन्ने हालि सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो? साथी हुनुहुन्थ्यो खुम्बु बाटो हुनुहुन्थ्यो, उहाँले प्रयासमा भने साथी सुत्नु भएको छ। यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट। के भन्नुभयो, अलिकति नाम मजाले बोलिदिनु पर्यो है तपाईँ, अलिक सानो आवाज आइरहेको छ। खोटाङबाट के भन्नुभयो? ओहो, तपाईँको आवाज हुँदैन, एकदमै सानो आवाज, फेरि भनिदिनु पर्यो। निशा कार्की हो? ओहो, मलाई अलिकति सुने नि त कि अलिकति नेटवर्कले हामीलाई धोका दियो है। निशाजी अनि आरामै हुनुहुन्छ? ओहो, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ कि यसो फोन गरेको हो? ओहो, अनि कार्यक्रम पनि सुन्नु पर्यो नि त। ल ठिक छ, कार्यक्रम पनि सुन्नु होला है। ओके, निशाजीको लागि मैले पहिलो प्रश्न राखेँ, ध्यान दिएर सुन्नु होला। चिनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो? भूमि भन्नुभयो। तपाईँको एन्सरलाई चाहिँ हामी लग गर्दैछौ। अह बधाई छ निशाजी पहिलो प्रश्नको सही जवाब दिनुभएको छ दोस्रो प्रश्न तपाईँको लागि रहेको छ अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी प्रारम्भिक सहमति कहिले भएको हो सन् 2025 कति भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लक गर्दैछौ यसको सही जवाफ रहेको छ सन् 2026 जुन 14 तपाईँको लागि तेस्रो प्रश्नमा गएन तेस्रो प्रश्न बनोसको रूपमा रहेको छ बेलायतद्वारा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा कहिले गरियो साथी हुनुहुन्थ्यो निशा गायकी हुनुहुन्थ्यो खोटाङको साथी उहाँले पनि सही जवाब दिने प्रयासमा भने साथी छुट्नु भएको छ है र उनीहरूले हामी कार्यक्रमको छोटो छोटो एकदमै छोटो विश्रान्तिर चाहिँ हामी मोडिनु पर्ने हुन्छ नि त है विश्रान्त साथी पनि कार्यक्रम लतीलाई लिएर तपाईँको रेडियो फिडमा हामी उपस्थित हुने छौं
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
3: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा
4: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
3: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेसनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
4: म त कहाँ पढ्ने अन्यलमा छु भने
3: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 मिलेर पढ्यो अरू पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
4: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
3: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
4: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
3: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
4: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
3: ल सुन देशभरका हजारौं मावी मध्ये टप 5 भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणाली में स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गते में प्रणाली को प्रयोग में स्थित आयोजना प्रस्ताव बनाउन कुस्ती प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
6: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। युवा कृषि

0: क्यारेक्टर लक्कीको यो भने रहेको थियो पहिलो नै सुटु विश्राम पहिलो सुटु विश्रामलाई पनि हामीले भर्खरै पार गरेर भने कार्यक्रममा लिएर फेरि पनि तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौँ भने हाम्रो टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ स्वागत गर्नतर्फ लागि नै आउँ कहाँबाट के हुनुहुन्छ हेलो त्यही भने अलिकति मैले कहाँ थिचेका है तपाईँको कल त फ्याट्टै काट्यो नि त अनि ल ठिक छ मलाई सविनजीले फेरि कल गर्नुहुन्छ भन्ने पूर्ण विश्वासै थियो है सविनजी तपाईँले हेर्नु नम्बर टिपाउनु भएको रहेछ त्यो नम्बर कहाँ गायब भयो भयो फेरि टिपाइदिनु पर्यो
1: म अहिले
0: एकछिनमा कल गर्छु नि हजुर ए ओके ओके ल ठिक छ सविनजी अनि आराम कुशली हुनुहुन्छ नि
1: एकदम
0: ल ठिक छ सविनजीको लागि मैले पहिलो प्रश्न राखि नै हालेँ ध्यान दिएर सुन्नु होला है
1: हुन्छ प्रयास गर्छु
0: तपाईँको लागि पहिलो प्रश्न रहेको छ बेलायतद्वारा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा कहिले भएको थियो
1: सन् 2026
0: तपाईँको आन्सरलाई हामी लग्न दिन्छौ बधाई श्री सविनजी पहिलो प्रश्नको सही जवाब दिनुभएको छ भने तपाईँको लागि दोस्रो प्रश्नमा गइ नै हालेमा प्राकृतिक प्रकोपबाट पीड़ित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा संचालित कार्यक्रमलाई के भनी चिनिन्छ
1: यो अपरेशन नाइटिङ्गेल
0: तपाईँको आन्सरलाई हामी लग गर्दैछौ बधाई छु सविनजी लक्की नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लक्की नम्बर रहेको छ 15 है
1: नमस्ते
0: नमस्कार भाई साथी हुनुहुन्थ्यो सविन तामाङ हुनुहुन्थ्यो खुटाङको साथी उहाँले पनि फेरि पनि लक्की नम्बर सुरक्षित गरेर भनेपछि साथी सुत्नु भएको छ यसरी तपाईँ आउनुहोला है भन्न चाहन्छु अर्को साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरौँ कहाँबाट को हुनुहुन्छ गुड मर्निङ नमस्ते हजुर कहाँबाट को हुनुहुन्छ उदयपुरबाट सौगात तामाङ बोल्दिनुहुन्छ सौगातजी अनि के छ हाल खबर आरामै हुनुहुन्छ नि हामी पनि आराम छौ भन्नुपर्छ है अनि उदयपुरतिरको मौसमको अवस्था के छ दाजु गर्मी होला हावा नचले त कामै छैन नि होइन ल ठिक छ सौगाजीको लागि मैले पहिलो प्रश्न राखे ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न रहेको छ जंगली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाएको विद्युतीय तारलाई के भनी चिनिन्छ एन्जाइ भर तपाईँको आन्सरलाई हामी लगाउँदैछौ बधाई छ सुगाजी पहिलो प्रश्नको सही जवाब दिनुभएको छ त्यसै गरी तपाईँको लागि दोस्रो प्रश्न राखे मैले 12 बन्द 18 खण्डको रूपमा चिनिने प्रसिद्ध स्थान कुन हो रामारोक्षण तपाईँको आन्सरलाई हामी लगाउँदैछौ बधाई छ सुगाजी लक्की नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लक्की नम्बर रहेको छ 17 है त हामी सुटौ साथी हुनुहुन्थ्यो सौगात जी हुनुहुन्थ्यो रिपोर्टबाट उहाँले पनि एकदमै लक्की नम्बरलाई चाहिँ सुरक्षित गरेर भने चाहिँ साथी सुत्नु भएको छ यसो गरी तपाईँ पनि आफ्नो लक्की नम्बर सुरक्षित गर्न चाहनुहुन्छ भने चाहिँ फटाफट फटाफट कल गर्न थालिहाल्नु होला भन्न चाहन्छु है कल गर्नुभयो भने तपाईँले आफ्नो लक्की नम्बर सुरक्षित गर्न पाउनुहुन्छ नि त त्यसै गरी हुनुहुन्छ अर्को साथी स्वागत गर्न चाहिने कहाँबाट को हुनुहुन्छ हेलो
2: हजुर
0: नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दिनुहुन्छ अलिकति बुझ्नु नि त राम किलुङ राई हो राम किलुङ राई खुटाङबाट ओहो राम किलुङजी अनि के छ हाल खबर तपाईँको
2: खबर समग्रमा सबै ठिकै छ भनौँ मौसमको कुरा गर्यो भने मजाले घाम लागिरहेको छ
0: अनि अवसर कस्तो लाग्दैछ त राम किलिङजीको गाउँतिर
2: अवसर ठिकै भनौँ
0: असारमा अलिकति काम बढी हुन्छ है अनि धान रोप्नुहुन्छ कि हुँदैन त नि
2: धान रोपिन्छ
0: रोपिन्छ है ल मजाले रोप्नु होला धान मजाले फलाउनु होला राम किलिङजी गाई अहिलेको लागि भने मैले पहिलो प्रश्न राखेँ है तपाईँको लागि सजिलै छ प्रश्न चाहिँ है, कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ? तपाईँको आन्सरलाई हामी लगाउँदैछौ। बधाई छ रामकिनीजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न होला कि मैले, विश्वमा चिया उत्पादनमा नेपाल कति स्थानमा रहेको छ? चौधौं। तपाईँको आन्सरलाई हामी लगाउँदैछौ। बधाई श्री रामकिनीजीले लकी नम्बर प्राप्त गर्नु भएको छ। तपाईँको लकी नम्बर रहेको छ 17। हामी सुतौ साथी पनि रामकी लुङ राई हुनुहुन्थ्यो है, उहाँले पनि आफ्नो लकी नम्बरलाई सुरक्षित गर्दै गर्दै गर्दै साथी सुत्नु भएको छ। तपाईँ पनि आउन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला छ, यति बेला आउनुहुन्छ। अर्को साथी स्वागत गरौं, कहाँबाट को हुनुहुन्छ?
3: नमस्ते।
0: नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोलिदिनुहुन्छ? शर्मिला तामाङ खोटाङको बडा पोखरीबाट भन्नुभयो? ओहो, मेरै नाम गर्नु भएको रहेछ त नि। मेरै नाम के रहेछ त तपाईँको नाम त? तपाईँले मेरो नाम सुन्नु भएको जस्तो छ नि त नि। ओहो, मैले त्यस्तै लाग्यो है। ल ठिक छ, शर्मिलाजीको लागि मैले पहिलो प्रश्न राखेँ, ध्यान दिएर सुन्नु होला है। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, हाल विश्वमा कति कम विकसित राष्ट्रको संख्या कति छ? चौध भन्नुहुन्छ? चौवालिस। तपाईँको आन्सरलाई हामी लगाउँदैछौ। बधाई छ शर्मिलाजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। दोस्रो प्रश्न तपाईँको लागि यस्तो छ, ध्यान दिएर सुन्नु होला। आर्थिक संरक्षण 2082-83 अनुसार हाल नेपालमा मातृ मृत्यु दर कति रहेको छ? तपाईँको आन्सरलाई हामी लगाउँदैछौ। धेरै धेरै बधाई छ शर्मिलाजी, तपाईँले पनि लकी नम्बर प्राप्त गर्न सफल हुनुभएको छ। तपाईँको लकी नम्बर रहेको छ 18 है। खुटाङको साथी शर्मिला दामाङ हुनुहुन्थ्यो, उहाँले पनि एकदमै आफ्नो लकी नम्बर सुरक्षित गर्दै साथी सुत्नु भएको छ। र आज धेरैभन्दा धेरैजना साथीहरूले चाहिँ लकी नम्बर प्राप्त गरिरहनु भएको छ, मलाई एकदम खुसी लागिरहेको छ। यस्तै गरी सधैँभरि लकी नम्बर प्राप्त गर्नुहोला है। तपाईँले लकी नम्बर हो प्राप्त गर्न मात्रै ठुलो कुरा होइन, मैले भनि नै रहेको हुन्छु। तपाईँले जति कार्यक्रममा सहभागिता जनाउनुहुन्छ त्यति नै तपाईँले आफ्नो बौद्धिक क्षमताको विकास गर्न पाउनुहुन्छ। र अब भनेपछि हामी कार्यक्रम लकीको दोस्रो अन्तिम विश्रामतिर चाहिँ मोडिनेछौ। दोस्रो अन्तिम विश्राम पश्चात फेरि पनि कार्यक्रम लकी र तपाईँको रेडियो सिटमा हामी उपस्थित हुने नै छौ।
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना, अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। युवा कृषि पर्यटन मार्फत समृद्ध मात्य दूत कोशी, समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्य दूत कोशीको समृद्धि। मात्य दूत कोशी गाउँपालिका सोनकुण्डको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि, हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
3: कसोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सल्यान
4: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 आठ बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: दिदी आज बहिनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न
6: मै पहिला त त्यस्तो मान्छे होइन के भएछ त
5: दुःख गरेर कमाएको पैसा बाँड्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
6: म यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त
5: कतै लागौँछ त
6: भाइ के भएको तिमीलाई घाँटी भन त
7: खै दिदी के भन्नु र साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
6: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ
5: सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
7: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
4: बारिस्ता लज सृजना गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं।

0: Lucky is sponsored by Bursa Electronic and Service Center. Sonu Dut Kundanagar Palika Pass for Lady Sonu Khumbo. Lucky. कार्यक्रम लगी को यो होने से रहे कुछ दोस्तों में अपने विश्राम आई दोस्तों को विश्राम लगे सुने भक्कर पार गोर्बी बने श्री और कार्यक्रम लगी लाली र फिर भी तपाई को रेड जस्टिक माने वस्ती वैश्री यो सो यो इतना हो साथ के लिए फोन लाइन में और स्वागत करने तो फिर आगे ने हलों कहाँ बात को मोल सा हले हजुर नमस्ते नमस्कार हजुर कहाँ बात को बोल दिनु छ उदितबाट लक्ष्मी मेन्सिङ बोल्दिनुहुन्छ लक्ष्मीजीको लागि मैले पहिलो प्रश्न राख्नेहाले ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न रहेको छ एफएओ को पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वको कुल भूभागको कति प्रतिशत हिस्सा वन क्षेत्रले ओगटेको छ एफएओ को पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वको कुल भूभागको कति प्रतिशत हिस्सा वन क्षेत्रले ओगटेको छ
1: चौवालिस
0: तपाईँको आन्सरलाई हामी लग गर्दैछौ चौवालिस नभएर यसको सही जवाफ रहेको छ 32% है त्यसै गरी तपाईँको लागि दोस्रो प्रश्न राखे मैले हाल सरकारले हडताल गर्न निश्चित गरेका अत्यावश्यक क्षेत्र कति छन् हाल सरकारले हडताल गर्न निषेध गरेका अत्यावश्यक क्षेत्र कति छन् पच्चिसवटा तपाईँको आन्सरलाई हामी लग गर्दैछौ बधाई श्री लक्ष्मीजी दोस्रो प्रश्नको सही जवाब दिनुभएको छ त्यसै गरी तपाईँको लागि तेस्रो प्रश्नमा गर्न एकदम सजिलो रहेको छ सोह्र सदीभन्दा बढ़ी विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्र कुन हो तपाईँको आन्सर हामी लग गर्दैछौ बधाई श्री लक्ष्मीजी लक्की नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लक्की नम्बर रहेको छ 19 है लक्ष्मी मेन्सिङ हुनुहुन्थ्यो उहाँले पनि लकी नम्बर सुरक्षित गर्दै भने चाहिँ साथी छुट्नु भएको छ र यसै गरी तपाईँ पनि आउन चाहनुहुन्छ भने चाहिँ हाम्रो कार्यक्रममा तपाईँको लागि चाहिँ एकदमै टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र यति बेला हुनुहुन्छ अर्को साथी टेलिफोन लाइनमा स्वागत गरौं कहाँबाट को हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दिनुहुन्छ भन्दै थिए साझाको फोन डिस्कनेक्ट भएको छ पुनः प्रयास गर्नुहोला सन्तानब्बे 64 49 3 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला एकदमै अहिले हामी मेट्रोकी हल्का फुल्का धोका दिइरहेको अवस्था चाहिँ छ है यति बेलाको समयमा पक्कै पनि तपाईँ बुझ्नै हाल्नुहुन्छ यदि सोलोखुम्बुको मेट्रो भन्ने कुरा नै यस्तै यस्तै छ है केही छैन तपाईँले पनि प्रयास गर्नुभयो भने अवश्य पनि कार्यक्रममा सहभागिता जनाएर मजाले चाहिँ प्रश्नोत्तरको खेलखेला पाउनुहुनेछ र अब हुनेछ हामी कार्यक्रममा अन्तिम अन्तिम अन्तिम चरणमा पनि आइसकेको छौ विदाले समय लगभग भइसकेको छ यति बेलासम्म फोन ट्राई गर्नुहुने कार्यक्रममा सहभागिता जनाउनुहुने अनि कार्यक्रममा अन्तिमसम्म सुनेर एकदमै भरपूर साथ सपोर्ट गर्नुहुने सम्पूर्ण हाम्रो मित्रहरूलाई चाहिँ म मुस्टमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्यसै गरी आज विशेष गरी भन्नुपर्दा धेरैजना साथीहरूको फोन लिँदै गर्दा धेरैजना साथीहरूले चाहिँ लकी नम्बर प्राप्त गर्न सफल हुनुभएको छ समाजमै आज 6 साथीहरूले चाहिँ लकी नम्बर प्राप्त गर्नुभएको छ उहाँहरूलाई पनि म विशेष धन्यवाद भन्न चाहन्छु त्यसै गरी विशेष त मेरो बन्धुभुत्याको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउन भरपूर सपोर्ट मिलेको थियो प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि म विशेष धन्यवाद भन्दै चाहिँ आजको कार्यक्रम लकीको विषयबाट म कार्यक्रम प्रस्तुता शर्मिला पुरी पनि बिदा हुन्छु नमस्कार शुभ दिन लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनुदुत कुण्डनगरपालिका पास पल्लेरी सोलुखुम्बु

0: आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कलकत्तामा देखिने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लग सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्य दुधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्य दुधकोशीको समृद्धि मात्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेता सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: स्त
3: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: कर प्रिन्ट रुजुकर को रकम र कवारी साधन को नंबर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: स्टेट एम बिहारको 10 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतकुंड नगरपालिका 5 सोलु खुम्बु
3: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
4: मात हुनु सधैँभरि यसै रोजे

0: हट्टेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630054 र विवेक श्रेष्ठ 98682800। सुनु दुतकुण्डा नगरपालिका पाँच पल्लेरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिका को भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10 साथी।

सर्व संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: खाना पकाउनुहुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा। आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ, एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
7: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपाल भर स्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस्, नगदै तपाईलाई फोन आउनेछ।

ಕಂಠ ಬಜಾವಣೆ.

0: वडा दीक्षितजी नमस्कार
1: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
0: है के भन्नु वडा दीक्षितजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती गरने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

संस्कृति जीवो मान्यता सबले बिर्सिसके आजकल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: के भयो के को हल्ला सल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न रोपाई गर्न ढ्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई सुनाउनेछ

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
7: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका बोक्नु गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन के भो सन्चो भएन
0: हैन यतिले जाने मन लागेन
1: यतिले पनि हुन्छ
0: मैले साइन्स को कन्ट्रे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्रा गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिई पो आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
7: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: म तपाईले जे सुन्नुहुन्छ नि ठीक सुन्नुहुन्छ।
1: मेरो यो सारा सम्पत्ति
0: र मेरो इच्छा यति नै मात्र सीमित छ। मेरो सम्पत्ति खाएर कसैको ठूलो कुरा

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा छोरामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडी नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यूज चार कलरिया तथा छोरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेतिपालको जनहितमा जारी सन्देश बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को को बाहिर
3: दिदी सन्तोली ढुका खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी राखी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही झम्बाको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आगो दिदी।
2: माइला दाइले त्यसलाई म परलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? ल अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाम्ला।
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्नु, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि हुँदैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिरहेछन् नि धेरै जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: Oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधै हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: हेलो
4: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पढ्नुहोस् है ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: लु हेलो भन्नुहोस् त
1: हेलो हजुर
0: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भने
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका 5 सोलु खुम्बु
6: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with... Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: 2211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार सात प्रदेश प्रवास समाजन र मनमिनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस शहरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवार सहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर सात जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो दुई बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया सती 6 वर्षीय सृजना कुमारी मण्डल र 5 वर्षीय अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायक परीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भगनास काली गाउँपालिका 6 मदरानीमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षीय पूजन गाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ़न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षेनी शैली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षेनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाई छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढ़ेका छन्। गर्मी याम तथा गर्मी बढ़ेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढ़ेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउनेता अहिलेसम्म 279 जना सर्पले दसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसैगरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र चैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता सूचना अधिकारी अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले दशैंको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले दशैंको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, दस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गुम्बाट लगाउने, त्यसै गरी गमबुट लगाउने, त्यसै गरी खुट्टा राम्ररी छोप्ने, बाक्लो प्यान्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्कभित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रूपियाँले घटेको सुनको भाव आज बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: पी पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना
11: 45 वर्ष को विश्वास बोकेको देशके अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो
10: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक ठाउँमा
11: यहाँ टीयू अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्
10: थप जानकारी का लागि फोन नंबर 01-5351-990 5351-990 में संपर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिनपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदुर्ने घर्च एपिजल। हामीले राजसभाको महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएका वास्तवला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेका सेती नदीपट्टिको वास्तवला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका मेयर भण्डारा आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि सटर खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकामा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशले तीव्र विवाद चर्किएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गर्दा पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेका जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघजी र प्रमुख वार्ताकार मोहम्मद बागेर खालिफाबले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 हराएको छ। विश्वकप फुटबलको यो 1,000 खेल हो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1,000 खेलको कोसे ढुंगा पार गरेको छ। आजको खेलमा जापानले खेलको चौथो 31, 69 र 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले चौथो र आयसे एदियाले 31 तथा 83 मिनटमा गोल गरेका हुन्। यस्तै जुनियले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जीतसँगै समूह एफमा जापानले 4 अंक जोड़ेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया फुसारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:15 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति 1:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र के बढे अनि बिहान 7:15 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसरी आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइवरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। सावनेता सर्वदंशबाट 279 बिरामी गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 हरायो। आज राति 10:15 स्पेन र साउदी अरब खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
0: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801000

साइंस शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु टुकुण्ड नगरपालिका वडा नम्बर 2 प्राप्ति

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the rulers, but they vary. It's your best night, Roger.

0: 政府を参考にしてください。
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम सुन्दर एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

Give me that time,

सूचना सूचना सूचना सुरुङ जुनगुसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सातौं क्षेत्र में घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुनगुसी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ। यौनचल्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचल्य हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868 64।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: बाबू
1: मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम कर पिनासले हैरान बनायो मेरे पनि केटी हो केटी खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: जीव भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यी यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरनसा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न
7: होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ

0: वडा अध्यक्षज्यू नमस्कार।
1: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठीक ठाक?
0: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
1: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
1: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र, के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामै।

0: Ajojonato.
1: ¡Wow! ¡Costó un hambre uchi! ¡Oni mongal sutra pani! ¡Ojo! ¡Mayo te soche que tiena! ¡Eke botag eti dere upar paso bandeta! ¡Mire piar buro! ¡Catabatilla un uayo! ¡Esto a kersak design ka uchi! ¡Ramongal sutra! अरु कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलुखुम्बु नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी टिका दुख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु
6: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि
7: है
6: होइन यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
7: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
8: नमस्ते कति टाइमले पाल्नुभयो
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
8: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुत्किए
10: ए के भो दौडिदिई पो आइस् त
9: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
10: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
11: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहम्ता

कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनो कुंड नगर पालिक पांच सलेरी स्कूल खुम्बु विगत देखि नई ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब संग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: What? भाइ
6: मो दिदी सुन्तली ढोका खोल्नुस् न
5: के भयो यति राति किन रुदी राखे
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
6: आज घरमा कोही नभएको मौका सोधेर त्यो तल्लो घरको माइला दाइले भागेर आगो दिदी
5: माइला दाइले टप त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ तरी पठाइदिनु हुन्छ कि ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकीर मनोपरामर्श सफलतासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
1: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
8: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
7: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधी हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ कि
2: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बन्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। नानी, छोरी।
2: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लु त, हेलो, भन्नुहोस् त।
3: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
4: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुप्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
2: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 038-540-114 सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
11: नमस्कार सेन्सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध,
6: फलफूल साग सब्जी अंडा माछा मासु खानु पर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
12: नेपाल सरकार विज्ञापन
0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
0: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
0: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
0: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
0: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाउँ
6: नेपाल सरकार विज्ञापन हो
14: नमस्ते डाक्टर सर
15: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
14: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
15: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
14: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
15: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
14: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
14: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
15: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
12: नेपाल सरकार विज्ञापन बोर्ड
4: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
14: अनि के खानुभएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
4: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
14: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
14: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
4: हजुर
14: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मरे के हो?
18: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो
18: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
6: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जन सन्देश.
5: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार.
6: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ. तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ.
5: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी. असल सभ्य नागरिकको परिचय दिन. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी. असल सभ्य नागरिकको परिचय दिन.
6: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जन सन्देश.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
1: पक्षीगढ़ा में बढ़ना होने संबंधी सोलखुम्बू बहुमुखी कैंपस को सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षा को क्षेत्र में महत्वपूर्ण योगदान संचालन व्यवस्थापन करते आईरिक साथ योगी दक्ष एवं अनुपति शिक्षक द्वारा अध्यापन भईर सोलखुम्बू बहुमुखी कैंपस में इस शैक्षिक सत्र 2083 का कक्षा 11 में भर्ना भईर हुआ सबला इस सूचना मार्फत जानकारी कराई।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइंस समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह, कानून समूहमा 35 जना र कम्प्यूटर साइंस समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-63-5337, 98426-87-75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलखुम्बु बहुमुखी कैंपस, सल्लेरी, सोलखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: संस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रौथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
1: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9724-2421 र 9840-2180-70 साथै व्हाट्सएप नम्बर 9762-4421-22 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुरुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: टोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: संचय सोलु एफएम स्टूडियो टाइम
2: तथा
3: ध्वरामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका पाँच सोलु खुम्बु
4: जिन्दगी चल्दै त ऐसामा मत सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो त चोट मेरो घरको गरेतामा पैसाको लोट राजाको गद्दिनी त मत पैसा

तिमहरूलाई भन के तहरू सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त ऐसामा सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसामा सुतेर उठेको पैसामा छैन मनमा चोट सजिलो छ चोट मेरो घरको पैसाको चोट सबमा कुर्सी म त पैसा

जमिन छ तराईमा मेरो खाना पाछा सुनेको गराईमा मेरो पाछा तारे हो तल सहरैमा हेलिकप्टर दिन आउँछ घरैमा मेरो पाछा तिखा जमिन छ तराईमा मेरो खाना पाछा सुनेको गराईमा मेरो पाछा तारे हो तल सहरैमा हेलिकप्टर दिन आउँछ घरैमा जिन्दगी चल्दै त भैसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ ऐसामा सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ चोट मेरो घरको गरेछ पैसाको लोट रकेट चढेर हिँड्दैछ म त अन्तरिक्ष हिँडिन्छु रकेट चढेर हिँड्दै

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोचीपट्टि सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराउने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिन काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
4: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
5: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 जना पदको किसिम निजी स्रोत CITC प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
6: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मामापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड मिता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यसको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173381। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुटकुण्ड नगरपालिका 7 सुनको।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी साधनको इन्जिन र तेजी श्रृङ्खलाहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ,
3: सड़क सीमा अतिक्रमण नगरौ,
4: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ,
5: सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ,
6: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं,
7: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं,
8: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं,
9: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
10: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं,
11: सड़कको तत्काल मर्मतमार गर्ने गरौं,
12: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
15: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
16: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
17: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं,
18: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
19: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
3: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
11: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
2: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: यौन हिंसाबाट बचौ र बचाऊ,
8: यौनजन्य हिंसा सामाजिक अपराध हो,
7: बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्,
16: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
12: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
1: बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
4: त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं,
5: बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदली सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईमा गुनासो सुनने अधिकार कार्यालय प्रमुख सोझे संपर्क राख सकने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: दीदी आज बहुत मेरे श्रीमान छिटो घर पर आने एक्ल बस् रुच दुब्राउं जानू पैला खूब पढ़ने मं अब हेने मान नौ पैला तो तस्त मं कि दुख कर कमा को पैसा बैंक में अलि जमा करते थे अस्थि घर को लगे कहीं सामान किन्नपर्योर निकलने गो पैसा नहीं सानो सानो कुरा में किसकिस मत कर घर बारे बिग्रने जस्त पो भईस लौ न दीदी समझाई दून पो यू तो लगोश कोलकाता में देखने जस्त लक्ष्य कतई से लगोश तो भाई के तिमला घाटी भन त
3: साथी गांजा खाना जबरदस्ती करे मैं नाम भन्न सकिन खाए त्यसपछि बिस्तार बानी हुँदै गयो अहिले त लड लागे छाट्न सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो सारो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नु पर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी नै त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी धुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
0: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूतकोशीको समृद्धि मध्य दूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि को नजर विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेछा सोलेन गाउँपालिका सुलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www.sulu.fm सुलु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
2: कलेज खोज्दैछु यार कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
1: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
2: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
1: केप्स कलेज बौद्ध टुसाल
2: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
3: सफलताको सही छनौट केप्स।

हार्दिक बधाई। सोलु तुसुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5:00 मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ?
0: म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई थियो, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्।
0: बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
0: सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई

0: 小儿妈才和君说路 FM 出发的
1: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
3: 3 PM दिउँसो 3 बजे
1: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service.
7: आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेबाट नेता प्रदीप गेवाली नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्गेन सहभागी हुनुहुनेछ यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ पार्टीका महामन्त्री कविन्द्र बोलाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन् भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पछि मतदान हुनेछ यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ असार 9 गते अर्थात पछि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ पछि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ सरकारले वाणिज्य नीति कार्य योजना 2081 लागू गरेको छ देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन् कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै साना तथा तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जलि योगपीठ नेपालले काठमाडौँको खुल्ला मंचमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुनता, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छूटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0574-94-33-94-555।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 यात्रु रहेकामा 24 घाइते भएका हुन्। घाइते मध्ये 23 उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 अछामको बैलपाटो अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विदेशको खबर, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री केलिन्सले एस्पेरेन समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। खेल खबर फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग एक एक र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। हकी विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
12: सोलुको सुन्दर नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 प्रति आइतबार 24 मे 2026 बिहान 5:30 हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ती तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुजन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
1: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनुखुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ
0: म त खोज्दा खोज्दा थाकिसके हौ
1: ल सुन बहिनी सुन दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्
0: बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजो त्यही तयार
1: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
0: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका पाँच कलेरी सुनुखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
2: सोलुखुम्बु जिल्लाको सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
5: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ
2: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82
5: सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 10 7

उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि। नेत्रशोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेत्रशोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
2: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
1: अरे यार, त्यसो भए त सिद्धि बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
2: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
1: केप्स कलेज बौद्ध टुसाल।
2: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
3: सफलताको सही छनोट केप्स कलेज।
4: मानसिक समस्याबाट बस्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
0: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विवाह का लागी केटा रे केटी दुबई को सहमति भयो।
1: राम्रो जोडी छ, दुबई जाना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुशी को बेला छ, हुनेवाला सम्झी सम्झिनी को फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्यजन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसा कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी ल
2: हेलो सुन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल के नदिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: और प्रिंट न्यूजपेपर को रकम र कवारी साबुन को नंबर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतनगर
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरतुल्य भए
9: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
10: धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलिया एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग www.soliafm.com संसार भरक साथ प्रसारण भईर अपराह 4 बजे सोलू हालचाल लिये आईपुगे म सरस्वतीपुरी राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ग्यावली, नेकपाबाट नेता वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्गेन सहभागी हुनुभएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रासोपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकाले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुलाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनैतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। महाधिवेशनमा गर्न लागेको प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख गरिएको छ। महाधिवेशन 2 चरणको मतदान प्रक्रियामा हुनेछ। जुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 2:30 बजे जुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का जुम्ला सहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। यसअघि गत जेठ 29 गते शंखुवा सभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प ज्वाने गरेको केन्द्रले जनाएको छ। राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियारले पूर्व राष्ट्रमन्त्री नारायण काजी श्रेष्ठसँग बयान लिएको छ। शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टनबलमा बयान लिएको आयोगका एक पदाधिकारीले बताउनुभयो। अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग बयान लिएका हुन्। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको मन्त्री परिषद श्रेष्ठ 2080 फागुनमा परराष्ट्र मन्त्री बन्नु भएको थियो। श्रेष्ठ 2068 पनि उप प्रधान तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। भर्चुअल माध्यमबाट बयान गराउन सम्भव नभए उहाँले पठाएको मेलको विवरण मिसिनमा राखेर विशेष अदालतमा अभियोग दायर गर्ने अख्तियारको तयारी रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रमणका भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्क्वा नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाली कृषि मन्त्री जुली कोनिसका अनुसार एसपोरवेन्स शहर नजिकको लेक ग्राउन्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति समूह यसको स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 10:15 बजे शुरू हुने जनाइएको छ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नव प्रदेशी के भरेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा रहेका छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 मा फोन वा सरुवासन news@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु भाषा सकियो। साँझ 5 बजेको सुरु भाषा लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवासन सुन्दै रहनुहोला। नमस्कार।

0: मुलुकुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना।
1: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने स्थिति सुनि उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रबन्धनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
0: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9724-2421 र 9840-2180-70। साथै व्हाट्सएप नम्बर 9762-4421-22 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुरुखुम्बु।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। हिंसाबाट बचौ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: हार्दिक बधाई। सोलु तुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ?
4: म त खोज्दा थाकिसके हौ।
5: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
6: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुम्ब नगरपालिका, वडा नम्बर 5 सलेरी, सोलुखुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
7: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
7: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
3: सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 2 7

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशेष लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रह।

गुड आफ्टरनून, नमस्ते, नमस्कार। सम्पूर्ण हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम गीत गीत लेकर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र में हुनुहुन्छ निकिले रसिले हर्षिले साथी हुनुहुन्छ लक्ष्मी श्रेष्ठ जी ले प्राविधिक बाटा साथ दिदै हुनुहुन्छ भने म राजमा छु सुर्खी लम शेर्पा र सुन्दै हुनुहुन्छ मलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुर एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीत सुन्दै हुनुहुन्छ। राजुदाजी, आज पनि हामी पाँच विधाका गीतहरू लिएर चाहिँ तपाईँहरूमा उपस्थित भइ नै सकेका छौं। राजुदाजी, 4:15 देखि 4:50 सम्म चाहिँ तपाईँहरूमा रहने गर्दछौ र आज पनि हामी त्यही समारोह नै लिएर उपस्थित भइ नै सकेका छौं भने एकदमै मिठा मिठा गीतका पाँच विधाका क्लिप्सहरू लिएर चाहिँ तपाईँहरूमा उपस्थित भइ नै सकेका छौं। तपाईहरूले कार्यक्रममा सहभागिता गर्नुहुन्छ आफूलाई मन परेको गीत रोजिराजी आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र तपाईँहरूले गीत चाहिँ हामीले ल्याएका पाँचवटा विधा भित्रकै रोज्नुपर्ने हुन्छ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै कार्यक्रम गीत गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आज पनि हामी ढिला नगरीकन सुनौ पाँच विधाका गीतका क्लिप्सहरू।

0: भर्खरै मात्रमा चाहिँ हामीले एकदमै मिठा पाँच विधायक क्लिप्सहरू हामीले सुनिसकेका छौँ र अब पालो तपाईँको 97649 4474 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हामीले टेलिफोन लाइन एकदमै खुल्ला गरिसकेका छौँ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने खेतबारीमा हुनुहुन्छ होला, आलु खुन्दै हुनुहुन्छ होला, रोपाई कुरा हुनुहुन्छ होला र धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला र यदि तपाईँहरू सहरतिर हुनुहुन्छ भने पसल व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ र त्यसै गरी तपाईँ विदेशबाट हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ पनि आफ्नो काम कर्तव्य अनि जिम्मेवारीलाई चाहिँ अगाडि बढाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा रहेर हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97649 4474 लाइन चाहिँ तपाईँहरूको लागि एकदमै खुल्ला गरिसकेका छौँ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी दिनै नै ठाउँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरू अहिले रोक्नु भएको गीत चाहिँ तपाईँहरूको लागि राख्नेछौँ र तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता गर्न चाहिँ पाँच विधाका गीत मध्ये एउटा गीत रोज्नु पर्ने हुन्छ र गीत रोजेर चाहिँ आफ्ना नजिकका मात्र नजर चाहिँ पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र फटाफट कल गर्नुहोला 97649 4474 लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त पनि हुन्छ होला, जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज भोलिको समयमा त हाम्रो गाउँ ठाउँको मौसम चाहिँ आज चाहिँ एकदमै खुलिरहेको छ, आज चाहिँ घाम लागिरहेको छ र तपाईँहरूकोतिर चाहिँ के कस्तो छ र तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिनेछौँ र तपाईँहरूको गाउँ ठाउँको मौसम कस्तो छ र तपाईँहरूको हालखबर के छ भन्ने विषयमा पनि हामी बुझ्नेछौँ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु, कोही हुनुहुन्छ कहाँबाट, हेलो
1: नमस्ते
0: नमस्ते गुड आफ्टरनुन, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: उदयपुरबाट
0: रेविका राणा मगर बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त रेविकाजी यो समयमा? हामी के गोठालो गर्दै हुनुहुन्छ नि रेविकाजी? अनि खास त बाँकी नै होला है रेविकाजी?
1: हजुर मेरो बाँकी नै छ, अझ एकछिनपछि घरतिर
0: गएर खान्छु
1: भन्नुपर्छ है।
0: हाम्रो केही भइसक्यो भन्नुपर्छ है रेविकाजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्न चाहनुहुन्छ त रेविकाजीले?
1: हुन्छ दिदी, मलाई एक नम्बरमा बजेर कसले चोर्यो मेरो मन भन्ने भाटा बजाइदिनु
0: न। तपाईँको मन कसले चोर्यो नि रेविकाजी?
1: होइन दिदी, गीत मात्रै हो।
0: ल ठिक छ रेविकाजी, यही गीत मार्फत चाहिँ आफ्नो नजिकै पाँचजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ दिदी, घरमा हजुरको लागि र प्राविधि मित्रको लागि र सोलो अनिल दामको लागि भन्न चाहन्छु। तपाईँहरू धेरै हुनुहुन्छ, कसैलाई बिर्सेको छैन, कल गर्न नपाए पनि धेरै सम्झिरहेको छु भन्दै छुट्टिन्छु ल। नमस्ते, बाई बाई।
0: ओके बाई। साथ हुनुहुन्थ्यो उदयपुरको साथी रेविका राणाजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो कुराकानी गर्दै भने साथी छुटिसक्नु भएको छ र यही गीतको लागि चाहिँ कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु, को हुनुहुन्छ कहाँबाट, हेलो।
2: गुड आफ्टरनुन दिदी, नमस्कार।
0: गुड आफ्टरनुन, नमस्कार। हजुरको गर्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट श्री चामलिङ बोल्दै हुनुहुन्छ। के छ त हालखबर सुधाजी?
2: हजुर मेरो हालखबर एकदम ठिक ठाक छ, मौसम मजाले घाम लागिरहेको छ। अनि तपाईँहरूको के छ खबर?
0: हामी हाम्रो पनि सबैजनाको एकदम ठिक ठाक नै छ भन्नुपर्छ है श्रेयाजी। ल ठिक छ, अगाडिको साथीले एकदमै मिठो गीत रोज्नु भएको छ र यही गीत मार्फत चाहिँ आफ्नो नजिकै पाँचजना साथीलाई सम्झनुहोस् है।
2: हजुर, फर्स्ट अफ अल त्यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ कि तपाईँकै लागि टेक्निसियन मित्र लगायत चोरी फेमा सबको लागि बज्ने सक्छ र पनि इन्जरी नलाउन चाहे सात साथीहरु एकदमै धेरै हुनुहुन्छ धेरै छ त्यति पनि मेरो नाम राम्रोसँग चित परिचित हुनुहुन्छ त्यो सम्पूर्ण श्रोता साथीहरूलाई बधाई सँगसँगै फुल इन्जरी नहोला नि छुट्टै छुट्टी नमस्कार
0: ओके नमस्कार भाइ साथी हुनुहुन्थ्यो खुटाङको साथी श्री सामन्जी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो नजिकका पाँचजना मित्रलाई सम्झने भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरिकन दुईजना साथीको रोजाईतर्फ नै जानेछौ दुईजना साथीको रोजाईतर्फ रहेको छ रेविका जी र श्रेया जीको रोजाईमा फल सफल निकै नै रमाइला नि मन्छुले लोक बाजा रहेको छ कसले चोर्यो मेरो मन निकै नै रमाइला लोक गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ उदित नारायण जारा साधना सरगमको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ हामी पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: ठट्टै मायो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी

0: संगीतको युगमै पहिला नै छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामले पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई लिएर तपाईँको रेडियो सेटमा अवस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेवा 101.2 मेगाहर्जमा आज कार्यक्रम गीतै गीत सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई ढिला नगरी गरी स्वागत गरिने हालेको हुनुहुन्छ कहाँबाट। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट सीता परियार बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त सीताजी यो समयमा? नानी खाजा लिनु भयो कि बाँकी छ त सीताजीले? हाम्रो पनि भइसक्यो भन्नुपर्छ है सीताजी। अनि आज उदयपुरतिरको मौसम कस्तो छ त नि? ल ठिक छ सीताजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्न चाहनुहुन्छ त सीताजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकका मात्र एकजना साथीलाई नभएर चाहिँ पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है? ओके बाबा, साथी हुनुहुन्थ्यो उदयपुरको साथी सीता परियार हुनुहुन्थ्यो। उहाँले पनि निकै नै मिठा गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ र यही गीतको लागि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिने हाले को हुनुहुन्छ कहाँबाट? हेलो
2: नमस्कार।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? गोरी मगर उदयपुरबाट। अनि के छ गोरीजी हलखबर? हाम्रो पनि सबैजनाको एकदमै ठिकठाक छ भन्नुपर्छ है गोरीजी। अनि खाजा लिनु भयो कि बाँकी छ त गोरीजीले? हाम्रो नि भइसक्यो भन्नुपर्छ है गुरुजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ अगाडिको साथीले निकै नै मिठो लोकबाका नगरे चाहिँ गीत रोज्ने भने साथी छुटिसक्नु भएको छ र यही गीत मार्फत चाहिँ आफ्नो पाँचजना साथीलाई सम्झनुहोस् है।
2: हुन्छ, पटनाकी मिठो भएसमा कार्यक्रम सञ्चालन गर्न हामी दिन तपाईँको लागि भन्न चाहन्छु। अनि प्राविधिक मित्र लगायतहरूले हाम्रो सबैलाई अलिकतिका लागि साथीहरूमा मेरो बाबा मम्मीलाई धेरै माया दिने छ सम्झना भन्न चाहन्छु। अनि साथीहरूमा हामी सिरा चामलिङ राई स्मृतिजना नभएर सम्झिरहेको छु भन्छु। अनि सुष्मिता सुनवार, पूर्णिमा सुनवार, अनुजा सुनवार, गाई मित्र लागि साथीहरू धेरै हुन्छ सबैलाई सम्झना भन्नु चाहिँ त्यसलाई।
0: ओके बाबा, साथी हुनुहुन्थ्यो उदयपुरको साथी गोरी मगर हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो नजिकका पाँचजना साथीलाई सम्झने भने साथी छुटिसक्नु भएको छ र अब पनि हामी दुईजना साथीको रोजाईतर्फ नै जानेछौ। गोरीजी र सीताजीको रोजाईमा प्रणस्त फल निकै नै मिठो गीत रहेको छ। आखैमा राख्छु मेरो देश राष्ट्रिय भावनाले सजिएको यो मिठो गीतमा चाहिँ आवाज गर्नुभएको छ। अञ्जना गुरुङको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले लेखिने राष्ट्रिय बाजा सजेको मेरो देश आखिमा राख्छु मेरो देश भोलको गीत चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि धेरैजना साथीहरूले पनि सँगसँगै नाच्नु होला, सँगसँगै गाउनु भयो होला। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि त्यहाँ प्रेस गर्नुहोला। 9964950970 लाइन हुँदैछ, फेरि पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, कोही हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते दिदी।
0: नमस्कार हजुर, को गर्दै हुनुहुन्छ कहाँबाट? खोटाङ आइसेलो खर्काबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ।
1: हजुर दिदी,
0: के गर्दै हुनुहुन्छ त रोजिनाजी यो समयमा?
1: यो समयमा चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु दिदी।
0: यही नानी खाजा लिनुभयो कि बाँकी छ त रोजिनाजीले?
1: मैले खाजा खाइसकेको, अनि हामीले खानुभयो कि बाँकी छ?
0: हामीले नै खाइसक्यो भन्नु पर्छ है रोजिनाजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्न चाहनुहुन्छ त रोजिनाजीले?
1: मलाई चाहिँ 4 नम्बरमा रहेको धर्केरै जरा जोगन भन्ने राखिदिनुहोस् न।
0: पक्कै पनि यदि तपाईँको लागि राख्नेछौ, आफ्नो नजिकै 5 जना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, फर्स्ट म चाहिँ सिम्सो मैले चाहिँ यो चाहिँ लिएर आउनुहुन्छ दिदी हजुरको लागि, अनि प्राविधिक मित्रमा को हुनुहुन्छ उहाँको लागि, सोनेरी मल स्टाफको लागि भन्न चाहन्छु। त्यसै गरी साथीहरूमा सम्झिनु पर्दा प्यारी साथी सोचै बिदा भन्ने खालको पाएको थिएँ, सो उसलाई चाहिँ यो टेन्सन चारिनीको हुनुहोला, आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु। त्यसै गरी मेरो बाबा पनि बिरामी हुनुहुन्छ, बाबाले पनि शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। त्यसै गरी दिदी सम्झन तामाङ, दिदी ललिता तामाङ यहाँ सुन्दै हुनुहुन्छ, भाइहरू कमल तामाङ, रोशन तामाङ, प्रकाश तामाङ, साथीहरू चाहिँ धेरैभन्दा धेरै हुनुहुन्छ, सो सम्पूर्णको लागि भन्दैछु। थ्याङ्क यू दिदी, बाई बाई।
0: ओके बाई, साथी हुनुहुन्थ्यो खुटाङको साथी रेजिनाजी हुनुहुन्थ्यो, उहाँले पनि निकै नै मिठो गीत रोज्दै भने साथी छुटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउँछु, आफूलाई मन परेको गीत रोजेर चाहिँ आफ्नो नजिकै 5 जना साथीलाई सम्झन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 9964950970 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी हुनुहुन्छ भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइ नै सकेको छ। र अब भने चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ जानुपर्ने बेला भइ नै सकेको छ। र त्योभन्दा अगाडि चाहिँ हामी रोजिनाजीको रोजाईतर्फ नै जानेछौ, उहाँको रोजाईमा पर्न सफल निकै नै मिठो गीत रहेको छ, तिमीसँग भन्ने चलचित्र मुभीबाट लिएको गीत रहेको छ, मन मेरो चञ्चले भन्ने गीत रहेको छ। र यो मिठो गीत चाहिँ हामी एकै सुनेछौ, र यो गीतको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ, र विश्राम बस्दा फेरि उपस्थित हुनेछौ।

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज। कार्यक्रम बीते गीत युगले दोसरो अनि अन्तिम विश्राम भएको थियो। दोसरो अनि अन्तिम विश्राममा पनि भर्खर हामीले पार गरेर भने फेरि पनि कार्यक्रम बीते गीतलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम बीते गीतलाई सुन्दै हुनुहुन्छ र भर्खर मात्रमा चाहिँ हामीले निकै नै मिठा गीत सुन्दै चाहिँ दोस्रो अनि अन्तिम विश्रामलाई पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा गुन्जन थालिसकेका छौं र आज पनि हामीसँग दुईवटा विधाका गीतहरू चाहिँ बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97964049970 लाइन हुँदै कार्यक्रममा सहभागिता गर्नै चाहिँ आफूलाई मन परेको गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको हामी पर्खाइमा छौँ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूको टेलिफोन लाइन दिने नै छौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँको रोजाइमा पर्न सफल निकै नै रमाइलो गीतहरू राख्ने नै छौँ र आउन सक्नुहुनेछ 97964049970 लाइन दिजी कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, त्यसै गरी कोही गोठालोमा हुनुहुन्छ होला र धेरैजना साथीहरू रोपाईतिर पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र एक दुईचोटि मात्र टेलिफोन लाइन ट्राई गर्दा चाहिँ नलाग्न सक्छ। त्यसकारण चाहिँ तपाईँहरूले बार बार प्रयास गर्नुहोला, नेट इन्टरनेट हुने ठाउँतिर अनि डाँडा पाखातिर गएर चाहिँ हामीलाई कल गर्नुभयो भने चाहिँ तपाईँहरूको कल पक्कै पनि लाग्ने नै छ र तपाईँहरूको कल आयो भने चाहिँ हामी तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँको रोजाइमा पर्न सफल निकै नै मिठा गीतहरू सुन्दै चाहिँ रमाइलो गर्दै अगाडि बढ्नेछौं र मैले पनि म ढिलो नगरिकन गीततर्फ नै जान्छु किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। त्यसकारण चाहिँ म निकै नै रमाइला अनि निकै नै मिठा गीततर्फ नै जानेछौ। आँखाले बोलाना भने बोलको गीत रहेको छ र जसमा आज आवाज बढ्नु भएको छ निकै लोकप्रिय अनि चर्चित गायक गायिका हुनुहुन्छ सागर आली र गरिमा आलीको आवाजमा सजिएको यो मिठो गीत चाहिँ हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात पूर्वस्थित हुनेछौ।

0: हामी सँग चाहिँ अन्तिम गीत बाँकी रहेको छ र तपाईँहरूले चाहिँ कार्यक्रमको अन्तिममा सहभागिता जनाउँदै गर्दा चाहिँ तपाईँहरूले अन्तिममा चाहिँ कुन गीत बाँकी रहेको छ र त्यो गीतको बोल थाहा हुनु पर्ने हुन्छ र गीतको बोल भनेर चाहिँ नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 9964497970 को लाइन उदेखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। कुन हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला 9964497970 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु र हामीसँग अन्तिम गीत बाँकी रहेको छ र अन्तिममा सहभागिता जनाउँदै गर्दछु तपाईँहरूले अन्तिममा चाहिँ कुन गीत बाँकी रहेको छ र गीतको बोल भनेर चाहिँ आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुट्टा रहेछ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन कोसिस गर्नुहोला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई चाहिँ धेरैजना साथीहरूले रेडियो मार्फत पनि सुन्दै हुनुहुन्छ भने कतिपय साथीहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई सुन्नको लागि चाहिँ रसेल एफएमलाई सुन्नको लागि चाहिँ तपाईँहरूसँग चाहिँ रेडियो हुनुपर्छ भन्ने पनि छैन र आज भोलिको समयमा चाहिँ नेट इन्टरनेटको समय भएको कारण पनि तपाईँहरूले चाहिँ हामीलाई नेट इन्टरनेट मार्फत पनि सुन्न सक्नुहुनेछ जसमा चाहिँ www.sulafm.com नेपाली पात्र र हाम्रो पात्र मार्फत पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र अब पनि चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ र यति जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो र कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो श्रोता मोबाइल सिटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ लक्ष्मी श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ जे लाइने सुहाउने भन्ने बोलको गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ माधवी हरियालको आवाजमा सजिएको यो मिठो गीत रोज्दै चाहिँ छाड्दै चाहिँ आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत सुर्की लम्बु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवाथा नेक्स 102.9 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनैतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। चितवनको भरतपुरमा आजदेखि शुरू भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनैतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनुभयो। वहाँले विगतमा राजनैतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनुभयो। उपसभापति वाग्लेले राज्य संयन्त्र सृजनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्ने भन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले देशको विकासमा अवरोध सृजना गरेको उल्लेख गर्नुभएको छ। यो अवरोध हटाउने अभियानमा रासपा रहेको उहाँको भनाई छ। रासपाको पहिलो महाधिवेशन आजबाट शुरू भएको छ। अहिले भरतपुरमा रासपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र जारी छ। उद्घाटन सत्रमा सहभागी हुन रासपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालिन शाह लगायतका शीर्ष नेता प्रतिनिधि एवं शुभेच्छुकहरू सहभागी भएका छन्। पार्टीको निमन्त्रणा स्वीकार गर्दै अन्य दलहरूबाट पनि प्रतिनिधि पुगेका छन्। यद्यपि रासपाकै नेता डाक्टर अमरेश कुमार सिंह भने महाधिवेशनमा सहभागी हुनु भएको छैन, वहाँ उद्घाटन सत्रमा देख्नु भएको छैन। रासपाबाट सांसद समेत बन्नुभएका सुन पछिल्लो समय पार्टीमा असन्तुष्टि राख्ने मध्येका नेता हुनुहुन्छ। वहाँले पछिल्लो पटक हिमालय टेलिभिजनको अन्तर्वार्ताका क्रममा सरकारले खुलेर आलोचना गर्नुभएको थियो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताउनु भएको छ। संविधान संशोधनमा अग्रसरता लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुवै नेताको आग्रह छ। चितवनमा जारी रासपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनीहरूले यस्ता आग्रह गरेका हुन्। संविधान त्रुटिपूर्ण छ, विरोधाभास छ, महत्वपूर्ण पक्ष पनि छ। गणतन्त्र धर्म निरपेक्षता समावेशिता जस्ता महत्वपूर्ण पक्ष हुन् यादवले भन्नुभएको छ। 2072 सालमा संविधान जारी हुँदा तत्कालीन मधेस केन्द्रित दलहरूले पूर्णतः अधिकार नपाएको भनेर विरोध गरेका थिए। कालो दिनको रूपमा समेत संविधान जारी भएको दिनलाई स्मरण गरेका थिए। फेरि पनि संविधानमा रहेका त्रुटि सच्याएर अगाडि बढ्नु पर्नेमा जसपा नेपालका अध्यक्ष यादवले आग्रह गर्नुभएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेनले पनि संविधानमा सुधारको खाँचो उल्याउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्ति वार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अन्त्य महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 10:15 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नव प्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा रहेका छन्। विश्वकपमा राति 12:45 बजे समूह जुईका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। त
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 मा फोन वा सोलुवाथा न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवाथा सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पल्लेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 टासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98646641474 र फुनी शेर्पा होस्टेल सञ्चालक 98141592।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथिङ सोलुखुम्बु।
3: यौनी हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? ढाँटी भन त।
6: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाउ भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
5: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरुक्कै हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमीले त हो।
6: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
1: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
7: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
6: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
5: अरे यार, त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
6: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
7: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
5: केप्स कलेज बौद्ध टुसाल।
6: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507।
7: सफलताको सही छनौट केप्स कलेज।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन. ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो.
6: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ.
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु. हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त.
6: ए हो र दिदी, कहाँ पाइन्छ. म त खोज्दा खोज्दा थाकिसके हौ.
5: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्. बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार.
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने.
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी.
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु. यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ. थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00. सुनु दुधकुण्ड नगरपालिका 5 सोलिरी सुनु खुम्बु.
1: डाँडा पखालाले धेरै दुःख दियो. 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि, दशा लाग्यो डाक्टर साहब.
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई.
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है.
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त.
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
7: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना. यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ. पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 जना. स्वास्थ्य किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
8: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको धुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहेको क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी त्यो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: कि मान्छे मान्छेमा किन फरक छ र
1: शिक्षित आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यम गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष नुनाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने छ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तुति बोनस तलब भत्ता उपलब्ध गराइनेछ।
2: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2031-96-0001 जम्मा गरी सुको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9842-96-6353 र 9841-38-96-20।
1: विनय सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुतकुण्ड नगरपालिका साथ सुलु खुम्बु।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुशी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: ए के भयो के को हल्ला खल्ला हो यो
6: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
7: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
5: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
8: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।
9: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ
11: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528282 साथै 98010208595 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई सुनाउनेछ

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै

0: ਗਾਉਂਦਾ ਗਾਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਖੁਦਨੂ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ਈਦਾਈ राईको साधा स्टोरमा दिदीले कपडाहरु अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउन मेरो साथी
3: म पनि राईको साधा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरु ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साधा स्टोरमा तपाई पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरु सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि टिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा
9: होन्डाका विशेषताहरू
10: जापानिज उच्च प्रविधिबाट उत्पादित
9: उत्कृष्ट माइलेज
10: राम्रो रिसेल मूल्य
9: टिकाउ र भर पर्दो
10: अफ रोडका लागि पनि उपयुक्त
9: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
10: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
9: हाम्रा सेवाहरू
10: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
9: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
10: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
9: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको

0: सुविधा समेत रहनेछ।
1: पोखर ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाई पोखर ढुङ्गा।
0: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000।

0: गोल्ड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सुरु एफएम स्टुडियो टाइम
2: 6 PM साँझको 6 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु.
3: Wherever you are, stay connected with the wider world.

0: पूर्व स्थापनाको चार वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास,
1: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति, वाणिज्य नीति कार्य योजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड,
0: आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो, स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई,
2: बुढेली पर्सँगसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि स्वास्थ्यकर बुढेली जीवन अथवा बुढेसकालसँगै हामीले स्वास्थ्यकर र एकजीव जीवन जिउन चाहन्छौँ। योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ।
1: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा लेबनान द्वन्दलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई,
0: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। दिउँसो रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै रासोपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्रथमता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा रासोपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पद अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्न परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग 5 घण्टा मात्र नभई आवश्यक परे 5 वर्ष पनि सोधपूछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वे में हिड़ी रहे को भन्दे गंतव्य में पुगे मात्र रोकिने बताने भेसअि एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाड़ी भित्र एक्सिलेटरसँग ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ भन्नु भएको थियो। त्यही प्रश्न त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभलाग्दो भएको बताउनु भएको छ। तर विगतमा पुरानो दलको जनमतको उन्माद लागेका कारण दुर्घटना परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। कांग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
0: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपाबाटै पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तिथि बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो।
1: स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढाको टीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीति प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पछि मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पछि बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पछि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
0: भरतपुरमा चलिरहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहीमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र स्मृति महाराज जंगबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19 शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जंगबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जंगबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मदत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिश सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जंगी पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जंगबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्यका लागि योगको महत्वबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। Major appliances, बेचरको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, राष्ट्रपतिले जनमतलाई राम्ररी बुझोस् र विगतमा जस्तै दुर्घटनामा नपरोस् भन्ने चाहेको कांग्रेस सभापति गगन थापाको भनाई, महाधिवेशनको चुनावी प्रक्रिया भोलिदेखि शुरू हुने लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले वाणिज्य नीति कार्य योजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनुका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डारण निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिने छ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गर्ने नवीनतम योजना
1: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा योग अभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा मुख्य सचिव सुमनराज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेको भन्दै उहाँले त्यसतर्फ लैजान जागरण बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै पतञ्जली योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्च विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योगीहरू सहभागी भएका थिए। आज देशका सबैजसो जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन्। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भनिरहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
2: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानमा ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको चान्द्रिकता र महत्व बढ्दै गएको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढ़िरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। शुरूमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गएको छ। नफर्ने खालका रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ मोटोपन त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी डिप्रेसन स्ट्रेसका समस्याहरू स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढ़िरहेको देखिन्छ।
10: विशेष गरी स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने छ, यो वृद्धावस्थाका लागि किन अझ महत्वपूर्ण छ?
2: वृद्धावस्थामै विभिन्न किसिमका चाहिँ नपर्ने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल पर्ने जोर्नीका समस्याहरू वातजन्य रोगहरू होइन यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्धावस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या चाहिँ सकेसम्म एजिङ प्रोसेसलाई नै सुरु गर्न सक्छ योगले भन्ने छ, किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स भनेर दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई सुरु गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ सुरु गर्ने कुरा भयो र सँगसँगै बुढोली पन्थसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढोलीसँग अथवा स्वस्थकर बुढोली जीवन अथवा बुढेसकालसँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ एउटा शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको हो।
10: आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
2: योगको लागि चाहिँ दुई किसिमले हामी सिक्न सक्छौँ, एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामी यसलाई पेसागत रूपमा अँगाल्छौँ भन्यो भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्, हामीले त्यसमै चाहिँ अब ब्याचलर मास्टर चाहिँ गरेर पनि यसलाई एउटा पेसाको रूपमा पनि अँगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि आफ्नो समृद्धिको लागि आफ्नो चाहिँ खुसीको लागि यदि गर्न चाहने भने त अहिले विभिन्न किसिमका संघ संस्थाहरू चाहिँ हरेक टोल टोलमा जस्तो चाहिँ योगका सेन्टरहरू खुलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्, विभिन्न संघ संस्थाहरूले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ, फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला, आज राति कोशी प्रदेशका तराई तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुरा सैनिका अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाड़ी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढ़ेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी बागमती गण्डकी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढ़ी तापक्रम नेपालगंजमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रममा मापन भएको छ। भोलि पनि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38-40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा बाहिर ननिस्किन बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
0: बाल बालिका को आंखा को पावर बन्न रोक्ने मायोपिया कंट्रोल लेंस, ड्राई आंखा को थेरापी, आंखा को पर्दा तथा जलबिंदु को उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं, फोन 01-4110-6690, 41106 96।
13: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ। हर घर हुने छ अयोध्य, हर घरमा प्रकट हुनेछ राम, बन्यो साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङका कारण मानवाधिकार संकटमा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले नवयुवा आन्दोलनको घटनामा आयोगले निष्पक्ष प्रतिवेदन तयार पारे पनि आरोप लाग्ने गरेको गुनासो गर्नुभयो। आयोगले तथ्यका आधारमा पूर्वाग्रहविहीन प्रतिवेदन सार्वजनिक गरेको तर त्यसपछि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र चरित्र हत्याको प्रयास बढ़ेको उहाँको गुनासो छ। आयोगका पदाधिकारी, संचारकर्मी र अनुसन्धानमा संलग्नहरू साइबर आक्रमणको निशानामा परिरहेकाले स्वतन्त्र काम गर्ने वातावरण खुम्चिँदै गएको उहाँले बताउनुभयो। नागरिक समाज यस्ता घटनामा मौन बसेको आरोप पनि उहाँले लगाउनुभयो। द्वन्दकालीन घटनामा छानबिनको दायरामा पर्नुपर्ने व्यक्तिहरूमै नीति निर्माण तहमा पुगेका कारण धेरै मुद्दा टुंगोमा नपुगेको उदाहरण दिँदै उहाँले नवयुवा आन्दोलनको अनुसन्धान पनि त्यही नियतिमा पुग्न सक्ने आशंका व्यक्त गर्नुभयो। यसैबीचको क्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्यो। अध्यक्ष पुष्प भूषालले चुनौतीका बावजूद रक्षकहरूले लोकतन्त्र र मानव अधिकार संरक्षणमा साहसिक भूमिका निर्वाह गरिरहेको र उनीहरूको सुरक्षा राज्य, नागरिक समाज र सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी लागू गर्न माग गर्नुभयो।
1: बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवनदूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेका हुन्, 24 जना घाइते भएका हुन्। घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगेको छ भने 1 जनालाई अछामको भैलपाट अस्पताल लगेको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: जुम्लामा 1 वर्षमा 3671 मेट्रिक टन चिनी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ़दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनका सुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर. प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्. अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्षी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली स्विजरल्याण्डमा रहेको बीबीसीले जनाएको छ. प्रत्यक्ष वार्ता केही बेर शुरू हुनेछ. इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ. इरानको सरकारी समाचार संस्था एर्नाले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनुभयो. उहाँका अनुसार वार्तामा इरानका रोकका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ. इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो. आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ. वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ. पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो. यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ. इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लंघन हो. हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ, तर अमेरिकी सेनाले त्यो दावीको खण्डन गरेको छ.
0: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ. यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ. पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ. अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केपले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो. कृषि मन्त्री कोलिन्सले एस्प्रेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो. यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँ ले बताउनुभयो. गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्. ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ. प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाई सर्ने गर्छ.
1: नेपाल दर्पणमा अब खेल खबर. फिफा विश्वकप फुटबलमा आज राति समूह यसका स्पेन र साउदी अरेबिया खेल्दैछन्. यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ. दुवै टोली पहिलो जीतको खोजीमा छन्. विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केभ भर्डीसँग गोलरहित बराबरी खेलेको थियो. यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो. फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानको घरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: रासपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमा अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
1: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
0: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वस्थकर वृद्ध अवस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
1: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा लेबनान द्वन्द्वलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
0: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जीतको खोजीमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: next to your heart.
1: Solu FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
2: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र विवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

0: प्राय हामी दिदी बहिनीहरू आमा भइसकेका छौं होला र कतिजना हुन बाँकी नै होला, होइन त दिदी बहिनीहरू? साँच्चै नै कतिचोटि हामीले आफ्नो बच्चाहरूलाई काम लगाउँदाखेरि उनीहरू चाहिँ मान्दैनन्, उनीहरूले हामीले भने जस्तो काम गर्दैनन्, त्यसपछि हामीलाई धेरै रिस उठ्ने गर्छ र कतिचोटि हामी बच्चाहरूलाई पिट्छौं, झर्की फर्की गर्छौं र कतिचोटि हामीले नराम्रै गरी उनीहरूलाई असर पर्ने तरिकाले पनि पिट्न सक्छौं, त्यो हाम्रो रिस र आवेगमा आउँदा। तर हामीले चाहिँ मायालु पाराले कसरी बच्चाहरूलाई आफ्नो काम आफै गर्न सिकाउने त यो विषयमा रहेर आज हामी छलफल र कुराकानी गर्नेछौ।
1: जय मसी तथा नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ आज पनि कार्यक्रम नारी आशामा। सधैँ जस्तै आज पनि हाम्रो जीवनसँग, विश्वाससँग र हाम्रो परिवारसँग सम्बन्धित एउटा विषयमा यहाँहरूसँग कुराकानी गर्न केही सुझावहरू लिएर म अनि मेरो साथमा तुलसा हामी आइसकेका छौं। आजको कार्यक्रमको निम्ति म साह्रै उत्साहित छु किनकि मलाई विश्वास छ तपाईँ पनि हाम्रो कुराकानी सुन्न, केही सिक्नको लागि आफ्नो रेडियो सेट अगाडि बसिसक्नु भएको छ होला। कार्यक्रममा जोडिनु भएको लागि धेरै धेरै धन्यवाद छ। आज अघि तुलसाले भनिहाल्नुभयो कि हामी कुराकानी गर्छौ त्यस्ता बच्चाहरूको बारेमा जो अंग्रेजीमा यसलाई अन्डर अचिभर भनिन्छ, मानौ जो चाहिँ सामान्य बच्चाहरू भन्दा अलिकति काम गर्न अल्छी मान्छन् या काम गर्न सक्दैनन् या हामीले अराएको काम हत्तपत्त गरिहाल्दैनन्। अघिल्लो हप्ताको कार्यक्रममा हामीले कुराकानी गरेका थियौं ओभर अचिभर बच्चाहरूको बारेमा, जो चाहिँ जे कुरामा पनि बेस्ट हुन चाहन्छन्, जे कुरामा पनि पहिलो हुन चाहन्छन्, त्यस्ता बच्चालाई कसरी सम्हाल्ने भन्ने बारेमा कुरा गरेका थियौं भने आज हामी कुराकानी गर्छौं जो बच्चाहरू सामान्य बच्चाभन्दा कम काम गर्न रुचाउँछन् र आफूले गर्नुपर्ने काम पनि गर्न मान्दैनन् या सक्दैनन्, ती बच्चालाई कसरी आफ्नो काम गर्न प्रोत्साहित गर्ने भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्त्यसम्मै सुन्नुहोस् है।
0: आज हामी गत हप्ता जुन कुराकानी गर्दै थियौं त्यसको विपरीत कुराकानी आज हामी गर्नेछौ। हामी कम उपलब्धि हासिल गर्ने वा घरमा वा स्कूलमा काम गर्न नचाहेको बच्चाको लागि केही सल्लाह दिन गइरहेका छौं। यो एक वास्तविक समस्या हो किनभने बच्चाहरूले सानो उमेरमा नै ढाँचाहरू सेट गर्ने गर्दछ जसले उसको बाँकी उमेरलाई असर गर्दछ।
1: प्रिय साथीहरू, तपाईँले कुमालीले माटोको भाँडाहरू बनाएको, विभिन्न कुराहरू बनाएको हेर्नु भएको छ, त्यो अति नै रोचक अनुभव हुनेछ। तपाईँलाई थाहा छ बाइबलमा पनि कुमालीको बारेमा धेरै कथाहरू छन् नि। बाइबलमा भएको कुमालेको कथाहरू म तपाईँलाई पक्कै सुनाउनेछु, तर त्योभन्दा अगाडि मैले अघिल्लो हप्ता के भनेको थिएँ तपाईँलाई याद छ कि म सानोमा जब स्कूलमा थिएँ तब म ओभर अचिभर बच्चा थिएँ, मतलब म जे कुरामा पनि प्रथम हुन चाहन्थे, म अगाडि हुन चाहन्थे, मलाई लाग्थ्यो कि म अगाडि भए, म प्रथम भए, मैले सबै कुराहरूमा चाहिँ पहिलो स्थान प्राप्त गरे भने परिवारमा मेरो आमा बुवा र शिक्षकहरूले चाहिँ मलाई धेरै माया गर्नुहोला, उहाँहरूबाट एउटा छुट्टै विशेष प्रकारको व्यवहार मैले पाउन सकुला भन्ने मलाई लाग्थ्यो। कहिले काहीँ एउटै परिवारमा ओभर अचिभर र अन्डर अचिभर बच्चाहरू जन्मन सक्छन् या परिवारका सदस्यहरूमा यी दुई भिन्न व्यवहार या स्वभावहरू हुन सक्छन् जुन मेरो आफ्नै परिवारमा सत्य साबित भएको छ। मेरो भाइको कुरा गरौं। मेरो भाइ सानोमा ऊ आफ्नो गृह कार्य पनि नगरिकन विद्यालय जान्थ्यो, उसलाई गर्न मन लाग्दैन थियो या गर्न सक्दैन थियो, तर जब शिक्षकहरूले उसलाई सोध्नुहुन्थ्यो कि किन आफ्नो होमवर्क गरेनौ, किन गृह कार्य नगरी आयो भन्दा ऊ इमानदारपूर्वक जवाफ दिने गर्थ्यो, किनकि म अल्छी छु, मलाई गर्न मन लाग्दैन। तपाईँको परिवारमा पनि आफ्नो बच्चाहरूले यसो भनेको सुन्नु भएको छ होला। आजको नारी आशा कार्यक्रममा यस्ता बच्चाहरूलाई कसरी चाहिँ हामीले प्रोत्साहन गर्न सक्छौ भन्ने बारेमा हामी केही सुझावहरू दिन गइरहेका छौं, त्यसैले कार्यक्रम अन्त्यसम्मै सुन्नुहोला। साथीहरू, मलाई साना बच्चाहरूले पढ्ने पुस्तकहरू साह्रै मनपर्छ जसमा छोटो कथाहरू लेखिएको हुन्छ, चित्रहरू हुन्छ अनि बच्चाहरूले सिक्ने राम्रा कुराहरू पनि त्यसमा समावेश भएको हुन्छ। मलाई मनपर्ने बच्चाहरूको कथा मध्ये एउटा हो द अग्ली डकलिन। यो कथा एउटा हंसको बारेमा बताइएको छ जुन चाहिँ हाँसको परिवारमा हुर्किएको हुन्छ। हुर्कदै गर्ने क्रममा उसले आफूलाई हाँसको परिवार भन्दा भिन्न पाउन थाल्छ किनकि हाँस र हंस हेर्दा एकै खालका हुँदैनन्, उनीहरू दुई भिन्न प्रजातिका चराहरू हुन्। अनि उसले आफूलाई जहिले पनि त्यो हाँसको परिवार भन्दा भिन्न आफूसँगै हुर्किएका हाँसका बच्चाहरू भन्दा भिन्न उसले पाउन थाल्यो र धेरै कोशिश गर्यो हाँस जस्तै बन्ने तर जति कोशिश गरे तापनि हंस हाँस बन्न सकेन अनि ती हाँसका बच्चाहरूले चाहिँ उसको मजाक उडाउने गर्थे कि त हामी जस्तो देखिँदैनस् या त हामी जस्तो छैनस् भनेर यही क्रममा एक दिन त्यो हंसले हंसहरूको एउटा बथान देख्यो अनि उसलाई थाहा भयो कि ऊ हाँस होइन रहेछ तर ऊ चाहिँ एउटा सुन्दर हंस रहेछ यो कथा पढ्दा मलाई जहिले पनि स्कूलमा अनि घरमा हुने ती बच्चाहरूको याद आउँछ जो अरू जस्तै हुनको लागि धेरै मेहनत गर्छन् धेरै कोसिस गर्छन् तर ती भन्दा जहिले पनि भिन्न नै हुन्छन् कोही कोही बच्चाहरूसँग कम आत्मसम्मान हुन्छ या कम आत्मविश्वास हुन्छ र उनीहरू संवेदनशील हुन्छन् तिनीहरू कहिलेकाहीँ सिपहरू विशेष गरी पढ्न लेख्न सिक्नलाई अरू बच्चाहरू भन्दा ढिलो गर्छन् या ढिलो ती कुराहरू टिप्छन् उनीहरूलाई कम उपलब्धि हासिल गर्ने बाल बालिका भनिन्छ अथवा अन्डर अचिभर बच्चाहरू भनिन्छ आमा बुवा अनि घरमा भएका अन्य सदस्यको रूपमा हामीले त्यस्ता नानीहरूलाई प्रोत्साहन र मदत गर्न सक्छौ र त्यसको निम्ति हामीले केही कुराहरू बारे जान्नुपर्ने हुन्छ जुन आजको कार्यक्रममा तपाईँले सुन्न सक्नुहुनेछ।

प्रिय दिदी बहिनीहरू, साथै नै तपाईँले आफ्नो छोराछोरीहरूलाई प्रोत्साहन दिन सक्ने पहिलो महत्वपूर्ण तरिका तिनीहरूका लागि आफै नै नमूना बन्नु हो। यो अत्यावश्यक छ कि जुन विशेषता र मूल्य मान्यता तपाईँ आफ्नो बच्चामा होस् भन्ने चाहनुहुन्छ त्यो कुरा तपाईँले आफ्नै व्यवहारमा देखाउनु पर्दछ। यदि तपाईँ पढ्न महत्वपूर्ण छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईँले घरमा किताबहरू राख्नुहोस् र आफ्ना छोराछोरीहरूको अगाडि ठूलो स्वरमा पढ्नुहोस्। मेरो पनि दुईजना बच्चाहरू छन् जुन चाहिँ 17 वर्ष र 20 वर्षको उमेरमा छन्। उनीहरू पढ्न मन पराउँछन्। तिनीहरू प्राय मलाई पढ्न जारी राख्न विन्ती गर्थे जब हामीसँग विशेष गरी राम्रो किताबहरू हुन्थ्यो। साथै आफ्ना छोराछोरीहरूलाई आफूले पढेको देख्न दिनुहोस्। पढाई महत्वपूर्ण छ भनेर तिनीहरूले महसुस गर्न थाल्छन्। यदि तपाईँ पढ्न सक्नुहुन्न भने तपाईँ आफ्नो परिवारको अन्य सदस्यहरूलाई भनेर सानो बच्चालाई पढ्न प्रोत्साहन दिन सक्नुहुन्छ। के तपाईँ कला र संगीत जस्ता रचनात्मक गतिविधिहरूको आनन्द लिनुहुन्छ? तपाईँ आफ्नो घरमा सामग्रीहरू उपलब्ध गराउन सक्नुहुन्छ जसले तिनीहरूलाई उनीहरूको रचनात्मकता प्रयोग गर्न अनुमति दिनेछ। उनीहरूसँग सँगै काम गर्नुहोस् र रमाइलो गर्नुहोस्। आफ्ना बच्चाहरूको लागि एक मोडेल बन्नुहोस् र तपाईँले पाउन सक्नुहुन्छ कि उनीहरू जोसिला बन्न चाहन्छन्। आफ्ना बच्चाहरूलाई प्रोत्साहन गर्ने दोस्रो महत्वपूर्ण तरिका उनीहरूको लागि संरचना उपलब्ध गराउनु हो। कहिलेकाहीँ एक कम उपलब्धि हासिल गर्नको लागि सबैभन्दा कठिन कुरा अव्यवस्थित हो। कतिपय बालबालिकाहरूले आफ्ना वस्तुहरू व्यवस्थित राख्न सक्दैनन्। तिनीहरूले किताबहरू, कागजहरू र लुगाहरू पनि गलत ठाउँमा राख्छन्। उनीहरूको कोठा अस्तव्यस्त देखिन्छ। तपाईँले उनीहरूको विद्यालयमा सामानहरू भण्डार गर्न कन्टेनरहरू उपलब्ध गराएर मद्दत गर्न सक्नुहुन्छ। कपडाको लागि सेल्फ लेबल गर्दा तपाईँको बच्चालाई चीजहरू कहाँ राख्ने भन्ने जान्न मद्दत गर्न सक्नुहुन्छ। गृह कार्यको लागि एक दिनचर्या स्थापना गर्नुहोस् र तिनीहरूले चुपचाप काम गर्न सक्ने ठाउँ राख्नुहोस्। केही सरल नियमहरू राख्नुहोस् र एकरूप हुने प्रयास गर्नुहोस्। तपाईँले स्पष्ट निर्देशिका र संरचना प्रदान गर्दा तपाईँले आफ्नो बच्चालाई अझ व्यवस्थित र नियन्त्रणमा रहेको महसुस गर्न मद्दत गर्न सक्नुहुन्छ। तिनीहरूले आफ्नो वरपरको व्यवस्थापन गर्न सिक्दै गर्दा तिनीहरू आफैमा गर्व महसुस गर्नेछन्। आफ्ना बच्चाहरूलाई मद्दत गर्ने तेस्रो तरिका तिनीहरूबाट यथार्थपरक अपेक्षाहरू राख्नुहोस्। यदि तपाईँसँग आफ्ना छोराछोरीहरूका लागि लक्ष्यहरू छन् जुन अवास्तविक र पुग्न गाह्रो छ भने तिनीहरू असफल महसुस गर्न सक्छन्। तिनीहरूलाई नयाँ कुराहरू गर्न प्रयास गर्न दिनुहोस्। सायद तपाईँले पजलमा सँगै काम गर्न सक्नुहुन्छ। पजलहरूमा धेरै टुक्राहरू हुन्छन् जुन एक सुन्दर चित्र बनाउन एकसाथ फिट हुन्छ। तयार उत्पादनमा सबै साना टुक्राहरू सँगै राख्न धैर्य र समय लाग्छ। तपाईँका छोराछोरीहरूले त्यो लगनशीलतामा सिक्न सक्छन् र पजल परियोजनाको साथ रहनु अन्तमा धेरै इमानदारी हुन सक्छ। धैर्यता र लगनशीलता नै सफलताको कुञ्जी हो भन्ने मलाई विश्वास छ। यदि तपाईँले तिनीहरूलाई मद्दत गर्न सक्नुहुन्छ कि स्कूलको लागि सबैभन्दा कठिन कार्यहरू पनि वा उत्कृष्ट सिकाइ अनुभवहरू हुन् र तपाईँ तिनीहरूलाई मद्दत गर्न त्यहाँ हुनुहुनेछ, तिनीहरू सफल महसुस गर्नेछन्। उनीहरूको स्कूलको काम वा घरको काममा समय लाग्छ तर पूरा भएपछि आनन्द र उपलब्धिहरूको भावना ल्याउन मद्दत गर्नुहोस्। प्रिय दिदी बहिनीहरू, आफ्ना बालबालिकाहरूलाई मद्दत गर्ने अन्तिम तरिका भनेको उनीहरूको विद्यालयका शिक्षक वा सल्लाहकारहरूसँग कुरा गर्नु हो। यी राम्रा मानिसहरूसँग कम उपलब्धि हासिल गर्न सम्बन्धित धेरै मुद्दाहरू सामना गर्न प्रशिक्षण र विशेषज्ञता हुन्छ। धेरै जसो शिक्षकहरू बच्चाहरूलाई उनीहरूको क्षमतामा पुग्न मद्दत गर्न इच्छुक छन् वा आमा बुवाहरूलाई मद्दत गर्ने अवसरको लागि तत्पर रहन्छन्। यी पेसेवर व्यक्तिहरूसँग कुरा गर्न सोध्न नडराउनुहोस्। उनीहरू आफ्ना बाल बच्चाहरूसँग संलग्न र चासो राख्ने आमा बुवाको प्रशंसा गर्छन्। तपाईँ आफ्नो बच्चाहरूको कक्षामा स्वयंसेवक गर्न पनि सक्षम हुन सक्नुहुन्छ। छोराछोरीहरूले प्राय आफ्ना आमा बुवाहरूलाई सहयोगीको रूपमा पाउँदा रमाइलो मान्छन्। यसले उनीहरूलाई गर्वको भावना दिन्छ र उनीहरूलाई थाहा दिन्छ कि उनीहरू तपाईँको लागि महत्वपूर्ण छन् किनभने तपाईँले उनीहरूका लागि विशेष समय छुट्याउनु भएको छ। आफ्नो बाल बच्चाहरूको शिक्षामा सक्रिय हुनुहोस्। तपाईँको बच्चाको सम्भव भएसम्म उत्तम शिक्षा प्राप्त गरेको सुनिश्चित गर्न तपाईँ जिम्मेवारी रहनुहोस्। त्यसो भए मेरो प्रिय दिदी बहिनीहरू, म तपाईँलाई राम्रो
रोल मोडल बन्न आग्रह गर्दछु ताकि तपाईका बच्चाहरूले तपाईले शिक्षामा महत्व दिनुहुन्छ भनेर थाहा पाउनुहुनेछ। आफ्ना बच्चाहरूलाई व्यवस्थित हुन मद्दत गर्न संरचना र स्थिरता प्रदान गर्नुहोस्। यथार्थपरक अपेक्षाहरू राख्नुहोस् र तिनीहरूलाई नयाँ चिजहरू प्रयास गर्न प्रोत्साहित गर्नुहोस्। उनीहरूलाई परियोजनाहरूमा मद्दत गर्न त्यहाँ हुनुहोस् ताकि उनीहरूले सफलता पाउनेछन्। आफ्ना बाल बालिकाहरूका शिक्षकहरूसँग काम गर्नुहोस् ताकि उनीहरूले राम्रो शिक्षाबाट लाभ उठाउन सकुन्। सम्झनुहोस् तपाईँ आफ्नो बच्चाहरूको जीवनमा सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। तपाईँले लगानी गरेको समय सार्थक हुनेछ जब तिनीहरू बढ्दै र सिक्दै जान्छन्। प्रिय श्रोता मित्र, यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत छ। तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आशा। अब भने म तपाईँहरूलाई बाइबलको एउटा कथा सुनाउँछु जहाँ कुमालेको बारेमा बताइएको छ। यो कथा मैले बाइबलबाट निकालेको हुँ जसमा हामी एकजना अगमवक्ता यर्मियाको बारेमा कुरा भएको पाउँदछौ। यर्मिया एक अगमवक्ता हुनुहुन्थ्यो जसलाई परमेश्वरले विभिन्न कुराहरू मानिसहरूलाई बताउनको लागि अराउनु भएको थियो। म तपाईँलाई यो कथा मेरो आफ्नै शब्दहरूमा सुनाउँदै जान्छु है त। परमेश्वरले यर्मियालाई बताउनु भएको थियो कि उहाँ रिसाउनु भएको थियो त्यहाँका मानिसहरूसँग, इजरायली अनि यहुदाका मानिसहरूसँग, किनभने ती मानिसहरूले परमेश्वरलाई मन नपर्ने तरिकामा आफ्नो जीवन जिइरहेका थिए। यर्मियाले मानिसहरूलाई यो बताउन खोज्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले अरू देवताहरूलाई प्रेम नगर्नु र मूर्तिहरूको पूजा नगर्नु, तिनीहरूले केवल एक साँचो परमेश्वर यहोवाको उपासना गर्नुपर्छ भनेर यर्मियाले मानिसहरूलाई बताउनुभयो। उहाँले गरीब, विधवा र बुवा नभएका बाल बालिकाहरूको हेरचाह गर्नुपर्छ भनेर पनि बताउनुभयो। तर मानिसहरू साह्रै जिद्दी थिए र तिनीहरू आफूले चाहेको जस्तो जीवन जिउन चाहन्थे। ती मानिसहरूको यिनै हट्टीपना र जिद्दीपनाले गर्दा परमेश्वर ती मानिसहरूसँग साह्रै क्रोधित हुनुभयो। परमेश्वरले यर्मियालाई एउटा काम अराउनु भयो। यो कुरा हामी यर्मियाको पुस्तक 18 दुई पदमा पाउँछौ जहाँ परमेश्वरले यर्मियालाई कुमालेको घरमा जान अराउनुहुन्छ। यर्मिया अगमवक्ता परमेश्वरको आज्ञा मान्नुहुने व्यक्ति हुनुहुन्थ्यो। सोही कारणले गर्दा यर्मिया अगमवक्ता परमेश्वरको आज्ञा मान्दै कुमालेको घरमा जानुहुन्छ। यर्मियाको पुस्तक 19 अध्यायको दुई पदमा फेरि परमेश्वरले यर्मियालाई यसो भनेर अराउनु बेन हिन्नोमको बेसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्छु त्यो त्यहाँ सुना। यर्मियाले परमेश्वरले जे गर्न भन्नुभएको थियो त्यही गर्नुभयो। तुरन्तै उहाँले बेन हिन्नोमको उपत्यकामा यात्रा गर्न थाल्नुभयो जहाँ कुमाले बस्थे। केही समयको यात्रापछि यर्मिया एउटा खेतमा आइपुग्नुहुन्छ जहाँ माटाका भाँडाहरूको टुक्राहरूको थुप्रो थियो। ती टुक्राहरूले उहाँको खुट्टा मुनि चर्को आवाज निकाले। यर्मियाले माटोका भाँडाहरू बनाउने विचार गर्नुभयो। उहाँले आफ्नो खुट्टा मुनि भाँचेका टुक्राहरूको बारेमा सोच्न लाग्नुभयो अनि उहाँले माटोमा भएका कमजोरीहरूको बारेमा सोच्नुभयो। दोष भनेको नरम माटोमा भएको दरार वा हावाको खल्ती हो कि यदि यो माटोमा रह्यो भने माटोको भाँडो यति कमजोर हुन्छ कि यो आगोको चरम गर्मीमा फुट्ने गर्छ। केही समय अघि मात्रै परमेश्वरले यर्मियालाई यो पनि बताउनु भएको थियो कि एक पटक भाँडो कडा हुन्छ र फुट्छ, यसलाई मर्मत गरेर फेरि बलियो बनाउन सकिँदैन, त्यसैले त्यसलाई बाहिर फालिन्छ। यसैले कुमालेको लागि माटोको सबै त्रुटिहरूका विषयमा सावधानीपूर्वक काम गर्न महत्वपूर्ण हुन्छ। यर्मिया अलिकति हिँड्नुहुन्छ र अर्को खेतमा पुग्नुहुन्छ। त्यहाँ घाममा सुकाउनको लागि बाहिर पल्टिएको माटोको भाँडा, कचौरा र बत्तीहरू अचम्मको आकारको थियो। घाममा सुकेपछि यी भाँडाहरू तातो आगोको लागि तयार हुन्थ्यो। तिनीहरू फसलको लागि तयार भएको अनौठो प्रकारको बाली जस्तो देखिन्छ भन्ने सोचेर यर्मिया आफै हाँस्नुभयो। तब यर्मियाले कुमालेको भट्टीबाट आउने धुवाको गन्ध थाहा गर्नुभयो। यी भट्टीहरूलाई लगातार खुवाउनु पर्थ्यो ताकि तिनीहरू धेरै उच्च तापक्रममा पुग्न सकुन्। यो आगोको उच्च गर्मीमा समाप्त भएको भाँडाहरू सुन्दर र प्रयोग योग्य भाँडाहरू र ढुङ्गा जस्तै कडा माटोका कचौराहरूमा परिणत हुन्थ्यो।
यर्मिया अब अझै नजिक पुग्नुभयो र उहाँले कुमारीको ठूलो भारी ढुंगाको पांगाको एउटा आवाज सुन्न थाल्नुभयो। कुमारीको खुट्टा मुनि घुमिरहेको त्यो घट्ट थियो। यर्मिया नजिक आउनुभयो र कुमारी एउटा ठूलो भाँडामा पुगे र मुठीभर नरम पानी भएको माटो निकाल्दा तिनी चुपचाप बसे। त्यसपछि कुमारीले आफ्नो ढुंगाको पांग्रामा माटो मुच्न थाले। कुमारीले माटोलाई बलको आकारमा बनायो। त्यसपछि उसले आफ्नो हातको हत्केलाले समतल थिच्यो। उनले त्यो धेरै लामो समयको लागि बारम्बार गरिरह्यो। उसले हावाका सबै फोकाहरू बाहिर निकाल्न माटोको काम गरिरहेको थियो। बेला बेलामा कुमारीले आफ्नो पांग्राको छेउमा रहेको पानीको कचौरामा औंलाहरू डुबाउने गर्थ्यो। माटो भिजेको रहन्थ्यो ताकि यो छिट्टै सुक्न नपाओस् र कडा नहोस्। कुमारीको तल्लो पांग्रा किनारमा लगाइएको थियो र कुमारीको खुट्टाको तल्लो भाग क्लाउस गरिएको थियो। यति धेरै वर्षसम्म प्रत्येक दिन ढुंगाको पांग्रा घुमाउँदा हातको छाला नराम्रो भएको थियो। कुमारीको लुगा पसिनाले भिजेको थियो र उसको शर्ट र प्यान्ट माटोले रातो र खैरो दाग लागेको थियो। उसका पाखुरा हात र औंलाहरू बलिया थिए र सबै समय

0: बनाउँछ र आगो सहन नसक्ने कमजोर बनाउँछ। सोही कारणले आफ्ना ठूला बलिया हातहरूले उसले बिस्तारै र धैर्यपूर्वक आफ्नो सृष्टिको पक्षहरूमा थिच्यो र उसले यसलाई फेरि बलको रूपमा बनाउन थाल्यो। यर्मिया लामो समय बसेर पर्खिरहेर हेर्दै थिए जब कुमारीले धैर्यतापूर्वक आफ्नो माटोलाई फेरि काम गरे, होसियारीपूर्वक त्यही माटोलाई नयाँ भाँडो बनाए। प्रिय साथीहरू, यो कथाको शुरूआत तपाईँले सम्झिँदै हुनुहुन्छ। यर्मियालाई कुमारीको घरमा पठाउने परमेश्वर नै हुनुहुन्थ्यो। उहाँले यर्मियाको पुस्तक 18:6 भन्नुभएको छ, हे इजरायलको घराना, यस कुमारीले गरे झै के म तलाई पनि गर्न सक्दिन र? परमप्रभु भन्नुहुन्छ, हे इजरायलको घराना, कुमारीको हातमा माटो भए झै त पनि मेरो हातमा छ। यो कुराबाट यर्मियाले बुझ्नुभयो कि परमेश्वरले उहाँलाई के भन्न चाहिरहनु भएको छ। पहिलो, यर्मियाले यो बुझ्नुभयो कि परमेश्वर कुमाले हुनुहुन्छ, परमेश्वरले हामीलाई सृष्टि गर्नुहुन्छ र परमेश्वर नै त्यो व्यक्ति हुनुहुन्छ जसले होसियारी र धैर्यताका साथ हामीलाई राम्रो मानिसहरू बन्न मदत गर्नुहुन्छ। यर्मियाले यो पनि सिक्नुभयो कि हामी मानिसहरू माटो हौं र हामी प्रत्येकमा त्रुटिहरू छन्। हामी मध्ये कोही पनि सिद्ध छैनौं। हामी सबैले पाप गरेका छौं र हामी सबैले गल्ती गरेका छौं र हामी सबैलाई परमेश्वरको कुमारीको पाङ्ग्रामा घुम्न जरूरी छ ताकि उहाँले हाम्रा सबै त्रुटिहरू हटाउन सक्नु भएको होस्। हामीमा त्रुटिहरू भए तापनि, हामी सिद्ध नभए तापनि परमेश्वरले हामीलाई अझै पनि प्रेम गर्नुहुन्छ भने यर्मियाले सिक्नुभयो। तपाईँले केही गल्ती गर्नुभएको भए तापनि परमेश्वरले तपाईँलाई माया गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। यद्यपि उहाँ चाहनुहुन्छ कि हामीलाई अझै राम्रो बनाऊ, हामीले अझै राम्रा कुराहरू सिक्न सकौं। उहाँ चाहनुहुन्छ कि तपाईँ र म हाम्रो जीवन राम्रो तरिकाले बिताउन सकौं। उहाँ चाहनु हुन्छ कि हामीले हाम्रो जीवन, हाम्रो शरीरको बारेमा र हामीले अरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा राम्रो निर्णयहरू गर्न सकौं। अनि हामी उहाँमा भर परेको उहाँ चाहनुहुन्छ। उहाँ हामीले परमप्रभु परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, हो मसँग कमजोरीहरू छन्, म तपाईँको हातमा ती कमजोरीहरू दिन चाहन्छु ताकि तपाईँले तिनीहरूलाई हटाउनुहोस् भनेको सुन्न चाहनुहुन्छ। तपाईलाई थाहा छ कि परमेश्वर तपाईलाई पर्खिराख्नु भएको छ, परमेश्वर तपाईलाई ग्रहण गर्न तयार हुनुहुन्छ। के तपाई आफैलाई उहाँको हातमा राख्न तयार हुनुहुन्छ? हरेक दिन म यो कथा सम्झने प्रयास गर्छु। म चाहन्छु कि परमेश्वरले मलाई हरेक दिन परिवर्तन गर्नुभएको होस्। मलाई आशा छ कि हरेक दिन म एक राम्रो व्यक्ति बन्नेछु किनकि परमेश्वरले मलाई बनाउँदै हुनुहुन्छ। म अरू मानिसहरूसँग धेरै धैर्यवान हुन चाहन्छु, म अझै मायालु हुन चाहन्छु, म परमेश्वरलाई धेरै माया गर्न चाहन्छु र म उहाँलाई खुसी पार्न चाहन्छु। प्रिय मित्र, के तपाईँ पनि यस्तै चाहना गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने आउनुहोस्, हामी सँगै यो प्रार्थना गरौं। स्वर्गीय पिता, हामीलाई प्रेम गर्नु भएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौं। धन्यवाद परमेश्वर हामीसँग यति धैर्य हुनु भएको लागि। प्रिय पिता, हामी स्वीकार्छौ कि कहिलेकाहीँ हामी जिद्दी भइदिन्छौ, कहिलेकाहीँ हामी परिवर्तन हुन चाहदैनौ। कृपया हामीलाई त्यस्तो महसुस गर्न नदिनुहोस्, हामीलाई परिवर्तन हुन मदत गर्नुहोस्। तपाईँ हामीलाई परिवर्तन गर्न चाहनुहुन्छ, हामीलाई मदत गर्न चाहनुहुन्छ। प्रभु, तपाईँको मायालु हातमा हामी हुन चाहन्छौ। मेरो साथीहरू जो अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँहरूको साथमा पनि तपाईँ हुनुहोस्। उहाँहरूलाई पनि उहाँहरूको जीवन परिवर्तन गर्न मदत गर्नुहोस्। हामी यो प्रार्थना चढाउँछौ यीशुको नाममा, आमेन।
1: नमस्कार, म अझै पनि कुमालीको कथाको बारेमा सोच्दैछु। बाइबलले हामीलाई यसरी वर्णन गर्छ, हामी हाम्रा सृष्टिकर्ता परमेश्वरको हातको माटोको थुप्रो मात्रै हौ। मलाई लाग्छ कि परमेश्वरले हाम्रो जीवनमा के गर्न खोज्दै हुनुहुन्छ भनेर परमेश्वर जान्नुहुन्छ। म पक्का छु कि परमेश्वरले हामीलाई त्यो सुन्दर उपयोगी भाँडो बनाउनको लागि हाम्रो जीवनमा काम गरिरहनु भएको छ, जुन उहाँले हामीलाई बनाउन चाहनुहुन्छ। तर हामी माटोको थुप्रो भएर बाँचिरहेका छौ। हामी परमेश्वरलाई हाम्रो जीवनमा उहाँको विशेष काम गर्न दिन इच्छुक हुनुपर्दछ। प्रिय दिदी बहिनीहरू, के तपाईँ परमेश्वरको पर्खाइमा हुनुहुन्छ? के तपाईँले उहाँलाई आफ्नो जीवन सुम्पनु भएको छ? तपाईँको जीवनमा के अद्भुत चीजहरू गर्नुहुनेछ भनेर पर्खिरहनु भएको छ? के तपाईँ अझै पनि कुमारीको हातलाई आफ्नो जीवनलाई आकार दिन

0: र उसलाई तपाईँको लागि सबैभन्दा राम्रो महसुस गर्ने कुरामा चुपचाप कुर्दै हुनुहुन्छ। हो, म सधैँ पर्खिरहेको छु कि कहिले काहीँ म परमेश्वरले मेरो जीवनमा हतारमा काम गरून् भन्ने चाहन्छु। कहिले काहीँ मैले आफूलाई मन नपरेको अनुभवको बारेमा परमेश्वरलाई गुनासो गरेको छु। म परमेश्वरलाई यस्तो कुरा भन्नेछु, हे परमेश्वर, तपाईँ कहाँ हुनुहुन्छ? तपाईँ किन हतार गर्नुहुन्न? केही गर्नुहोस् न। एउटा पुरानो भनाइ छ नि, परमेश्वर कहिले धेरै चाँडो हुनुहुन्न र उहाँ कहिले ढिलो हुनुहुन्न। उहाँ सधैँ सही समयमा काम गर्नुहुन्छ। हाम्रो असल मायालु बुद्धिमान परमेश्वरले तपाईँको जीवन र तपाईँको संघर्षलाई के गर्ने भनेर जान्नुहुन्छ। त्यसो भए किन उहाँलाई आफ्नो जीवनलाई निर्माण र आकार दिन नदिने त? प्रिय दिदी बहिनीहरू, उहाँले तपाईँको र मेरो हेरचाह गर्ने काम धेरै राम्रो गर्नुहुन्छ। आज उहाँलाई विश्वास गर्ने विचार गरौं। याद गर्नुहोस्, माटोको डल्ला कहिले पनि धेरै मूल्यवान हुँदैन यदि कुमालीले यसलाई सुन्दर चीजमा आकार दिएन भने।
1: सोही कारण प्रिय दिदी बहिनीहरू, हामी तपाईँलाई उत्साह दिन चाहन्छौ कि तपाईँले पनि आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनुहोस्, जो असल कुमाले हुनुहुन्छ, जसले तपाईँको जीवनलाई सुन्दर आकारमा ढाल्न सक्नुहुन्छ। आजको कार्यक्रमबाट तपाईँहरू आश्वासित हुनुभयो होला भन्ने हामीले विश्वास लिएका छौं। अर्को हप्ता अर्को यस्तै विषयमा कुराकानी गर्न परमेश्वरको वचन सहित हामी फेरि आउने नै छौं। आजको लागि भने हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। तपाईँको यस कार्यक्रमसँग सम्बन्धित केही प्रश्नहरू छन्, आशिषहरू छन्, सल्लाह सुझावहरू छन् भने कार्यक्रमको अन्त्यमा दिएको ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँको सल्लाह सुझाव पाउन हामी सदैव आशा गर्दछौ। आजको लागि तुलसा र ममता दुवैजना कार्यक्रमबाट बिदा हुन चाहन्छौ। जय मसीह तथा नमस्कार।
2: प्रिय श्रोताहरू, तपाईँले कार्यक्रम TWR360

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तित्व कला प्रतियोगिता सम्पन्न। निशा बस्नेत प्रथम क्यान्सर पीड़ित बालकको उपचारका लागि सेजनशील युवा समाज कांगेलद्वारा संकलित रकम प्रदान। सोलु दुतकुण्डका कच्ची सड़कमा विपदका बेला पूर्व स्वीकृति सहित ठूला सवारी सञ्चालन गर्न पाइने। ओखलढुङ्गाको सिसङ्खु गढीमा बाढ़ी पहिरो, केही घर गोठमा क्षति, गोरु र भैंसी बगायो। काला पानी र लिपु लेख नेपाली भूमि भएको प्रमाण, नेपालसँग रहेको प्रधानमन्त्री शाहको भनाई। विराटनगरमा सुधार गृह पछ्याउने तयारी गरिएका एक युवकले हतियार प्रहार गर्दा 3 जना घाइते। राजकोटा नेपाली कंग्रेसको प्रतिस्पर्धी पार्टी रहेको सभापति गगन कुमार थापाको भनाई। राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहन प्रतिज्ञा ओलीको आग्रह। खेती बसाउने अभियानमा राष्ट्रपतिलाई वर्तमान पुनको पूर्ण समर्थन। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू हुँदै लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। र के भरिसँग बराबरीमा रोकिएको स्टेनलेस साउदी अरेबियासँग खेल्दै।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनाकले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-82-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु खुम्बुमा स्वस्थ बौद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलु खुम्बुको आयोजनामा योग स्टाइल क्लब दोर्पुर सल्लेरीमा उक्त दिवस मनाइएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मीना कुमारी केसी पाण्डेले यो केवल शारीरिक व्यायाम नभई स्वस्थ जीवनशैली निर्माणको आधार भएको बताउनुभयो। वहाँले आधुनिक जीवनशैलीका कारण बढ़दै गइरहेका मानसिक तनाव तथा नष्ट रोगबाट बस्न यो प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। त्यसै गरी यंग स्टार क्लब दोर्पुका अध्यक्ष बुद्धनारायण श्रेष्ठले योगको महत्वबारे प्रकाश पार्दै यसलाई दैनिक जीवनमा अपनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले योगको वैज्ञानिक आधार, यसको स्वास्थ्य लाभ तथा जीवनशैली सुधारमा यसको भूमिका बारे चर्चा गरेका थिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुमुका प्रमुख जीवन छोलागाई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख वैजनाथ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक कर्मचारी, विद्यार्थी तथा संचार कर्मीहरूको सहभागिता रहेको थियो। हरेक वर्ष जून 21 तारीकमा विभिन्न जनचेतनामूलक कार्यक्रम सहित अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 यो दिवस मनाउन थालिएको हो। डाक्टर हरिप्रसाद पोखरेलले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग अत्यन्त प्रभावकारी हुने बताउँदै यसलाई सर्वव्यापी बनाइनु पर्नेमा जोड़ दिनुभएको छ। यसैबीच सोलुखुम्बुको सल्लेरी स्थित जनजागृति माध्यमिक विद्यालयमा 12 अन्तर्राष्ट्रिय योग दिवस 2083 अवसरमा आयोजित वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा 12 की निशा बस्ने प्रथम, कक्षा 12 की पूजा मगर द्वितीय, कक्षा 10 की लामुकमा राई तृतीय तथा कक्षा 10 की तारा पराजुलीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। विजेता विद्यार्थीहरूलाई सिल्भर मेडल तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई मेडल सहित प्रमाण पत्र प्रदान गरिएको छ। विश्व सद्भाव र मानसिक स्वास्थ्यका लागि योग तथा स्वस्थ वृद्धा अवस्थाका लागि योग भन्ने मूल नाराका साथ सम्पन्न उक्त प्रतियोगिता कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा योगको महत्व, यसको नियमित अभ्यासबाट प्राप्त हुने मानसिक तथा शारीरिक स्वास्थ्य लाभ तथा स्वस्थ जीवनशैली निर्माणमा योगको भूमिका बारे सचेतना अभिवृद्धि गर्ने रहेको विद्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले योगको आवश्यकता, स्वास्थ्य लाभ तथा वर्तमान जीवनशैलीमा यसको महत्वका विषयमा तार्किक र प्रभावशाली प्रस्तुत दिएका थिए। विद्यालय परिसरमा सभ्य र भव्य रूपमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा योगप्रतिको रूचि बढ़ाउनका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिएको विद्यालयले विश्वास व्यक्त गरेको छ। सोलु दुतकुण्ड नगरपालिकाले वर्षायामका कारण सड़क संरक्षणलाई प्राथमिकता दिँदै नगर क्षेत्रभित्रका भित्री तथा कच्ची सड़कमा ठूला सवारी साधन संचालनमा अस्थायी रोक लगाएको छ। नगर कार्यपालिकाको असार 2 गते बसेको बैठकले कच्ची सड़कहरू वर्षाका कारण क्षतिग्रस्त हुने, सड़कको दिगोपनामा असर पुग्ने तथा सर्वसाधारणको आवागमनमा समस्या उत्पन्न हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको विज्ञप्ति अनुसार आगामी असार 25 गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका सम्पूर्ण भित्री तथा कच्ची सड़कमा ट्राक्टर तथा ठूला भुवानीका सवारी साधन संचालन गर्न निषेध गरिएको छ। नगरपालिकाले निर्माण व्यवसायी, व्यवसायी सवारी, चालक तथा सर्वसाधारणलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ। यद्यपि विपद व्यवस्थापन तथा उद्धार, खाद्यान्न, औषधि र दैनिक उपभोग्य अत्यावश्यक वस्तुको ढुवानी तथा विकास निर्माणसँग सम्बन्धित अत्यावश्यक कार्यका लागि भने विशेष व्यवस्था गरिएको छ। यस्ता सेवाका लागि नगरपालिकाबाट पूर्व स्वीकृति लिएर आवश्यकता अनुसार सवारी साधन संचालन गर्न सकिने जनाइएको छ। नगरपालिकाले प्रतिबन्धको उल्लंघन गरी सवारी साधन संचालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। सड़कको सुरक्षा, संरक्षण तथा नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै सरकारवालाबाट सहयोगको अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। रक्त क्यान्सर एक्युट ल्युकेमियाबाट पीड़ित 17 महीनाका बालक सुनबीत बरवालको उपचारका लागि संकलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। सोलुखुम्बुको थुलुङ्गु कौशी गाउँपालिका दुई काङ्गेल स्थायी घर भई हाल भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट तथा अनुसन्धान केन्द्रमा उपचारत बालकका युवा तेज बहादुर बरवाल सौरभलाई आइतबार कार्यक्रमका विश्व रकम प्रदान गरिएको हो। बालकको उपचार खर्च अत्याधिक महँगो भएपछि स्थानीय स्तरमा सृजनशील युवा समाज थुलुङ्गु कोशी दुई काङ्गेलको पहलमा देश तथा विदेशमा रहेका नेपालीहरूमा सहयोग अभियान संचालन गरिएको थियो। यस अभियानबाट संकलित रकम मध्ये बचत भएको 2,38,500 रूपियाँ पीड़ित परिवारलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सहभागीहरूले बालक सम्बितको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। यस मानवीय कार्यलाई सफल बनाउन संस्थाका केन्द्रीय अध्यक्ष चित्र कुमार राईले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो भने संयुक्त राज्य अमेरिकामा रहेर योगेन्द्र राईले सक्रिय रूपमा आर्थिक संकलनको पाटो सम्हाल्नु भएको श्री युवा समाजले कठिन परिस्थितिमा एकजुट भई मानवीय सेवामा जुट्ने नेपाली समाजको भावनालाई यो अभियानले पुनरुजागर गरेको उल्लेख गर्दै देश विदेशबाट योगदान पुर्याउने सम्पूर्ण दाता शुभेच्छुक र सहयोगी मनहरूप्रति आभार प्रकट गरेको छ। ओखल ढुङ्गाको चिसङखुबडी गाउँपालिकामा भारी पहिरोले भौतिक क्षति पुर्याएको छ। भारी वर्षा पछिको बाढ़ीले पक्की पुलमा भत्काएको हो। घर गोठ बगाउँदा आधा दर्शन बढ़ी पशु चौपाए बेपत्ता भएका छन्। खानी खोला र बाङ्गे खोलाको बाढ़ीले चिसङखुबडीका विभिन्न ओडामा क्षति गरेको छ। खानी खोलाको बाढ़ीले ओडा नम्बर 3 र 5 जोड्ने पक्की पुलमा क्षति पुगेको छ। यस्तै बाङ्गे खोलाको ओडा नम्बर 2 का टीका भूजल को भिसी सहितको गोठ बगाएको छ। सोही ओडाका मनानारायण श्रेष्ठको पनि गोठ बगाएको र 2 गोरु हराएको बताइएको छ। ओडा नम्बर 3 का मनबहादुर सार्कीको खरले छाएको गोठ बाढ़ीले बगाउँदा 3 गोरु बेपत्ता भएका छन्। ओडा नम्बर 1 का रामकुमार राईको 2 तले घर अगाडिको भाग पहिरोले क्षति पुगेको छ। उनीहरू अनियन्त्रित आश्रय लिएर बसिरहेका छन्। जनक बहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको पर्खालमा क्षति पुगेको छ। मगरको परिवार पनि विस्थापित भई आफन्तकोमा शरण लिएर बसिरहेका छन्। स्थानीय स्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ खोटाङको बरहा पोखरी गाउँपालिकाले 5 दिने आधारभूत पत्रकारिता तालिम उपलब्ध गराएको छ। गाउँपालिकाद्वारा स्वीकृत उत्पादन उपाध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका स्थानीयलाई सहभागी गराएर पत्रकारिता तालिम उपलब्ध गराइएको हो। गाउँपालिकाको कार्यालय भरतुङमा आयोजना गरिएको पत्रकारिता तालिममा सहभागीहरूलाई संचार माध्यम पत्रकार समाचारका तत्व समाचार संकलन लेखन तथा सम्पादन पत्रकार आचार संहिता लगायतका विषयमा जानकारी दिएको छ। तालिममा सहभागी प्रशिक्षणार्थीलाई नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राई र प्रदेश परिषद सदस्य केदार मगरले नेपाली पत्रकारिताको सैद्धान्तिक तथा व्यावहारिक विषयमा जानकारी दिन सहजीकरण गर्नुभएको थियो। सहभागी प्रशिक्षणार्थीहरूलाई फोटो पत्रकारिता मोबाइल पत्रकारिता र अडियो भिडियो सम्पादन सम्बन्धी पत्रकार महासंघ खोटाङका सन्तोष पौडेल र मदानी खबरका संचालक सीताराम भलाई सञ्जीवले सहजीकरण गर्नुभएको थियो। यही असार 2 गतेदेखि 6 गतेसम्म सञ्चालन भएको पत्रकारिता तालिममा गाउँपालिकाभित्रका विभिन्न ओडाका 13 जना स्थानीयले आवेदन भरेर सहभागिता जनाएका थिए। प्रधानमन्त्री अब मध्यस्थी स्वतन्त्र पार्टी रासुपाका वरिष्ठ नेता बालेन्द्र बालेन सहले कालापानी र लिपुलेख नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनु भएको छ। चितवनमा आजदेखि शुरू भएको पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शाहले यस्तो बताउनु भएको हो। वहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि वहाँको आलोचना भएको थियो। त्यही मन्तव्यको स्पष्टीकरण वहाँले पार्टीको महाधिवेशनमा दिनुभएको छ। प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रष्ट पार्नुभयो। नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवाद मार्फतै समस्याको समाधान खोज्ने वहाँको भनाई छ। प्रधानमन्त्री शाहले राष्ट्रियताको रक्षाका लागि सरकार दृढ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
4: मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनु भएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकको हतियार प्रहारबाट तीनजना घाइते भएका छन्। विराटनगर महानगरपालिका एक अनुकरण मार्ग स्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने 29 वर्षीय रुबिन कार्कीले भरिलो हतियार प्रहार गर्दा तीनजना घाइते भएका हुन्। प्रहरीका अनुसार आज दिउँसो करिब 3:30 बजे कार्कीलाई साथीभाइ नेपाल सुधार गृह काठमाडौँ पठाउने तयारी भइरहेको थियो। सोही क्रममा उनले कोठा थुनेर आत्महत्याको प्रयास गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। सूचना प्राप्त हुन साथै सीआरबी घटाचोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सुधार गृहका प्रतिनिधि आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइ बुझाइ गर्ने प्रयास गरिरहेका थिए। सोही क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाएर राखेको धारिलो हतियार अचानक निकालेर प्रहार गरेका थिए। आक्रमणबाट स्थानीय भोजराज रेग्मी, हिमाल घिमिरे र सन्तोष सापकोटा घाइते हुनु भएको छ। उहाँहरूको टाउकोमा सामान्य चोट लागेको छ। घाइतेहरूको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा आवश्यक समन्वय र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायक उपरीक्षक सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक वेणु कार्कीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकोमा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेपाली कंग्रेसको प्रतिस्पर्धी पार्टी रहेको तर दुश्मन नभएको स्पष्ट पार्नु भएको छ। चितवनमा जारी रासुपाको प्रथम महाधिवेशनका अवसरमा आफ्नो धारणा राख्दै उहाँले पार्टी स्थापनाको चार वर्षभित्रै रासुपाले हासिल गरेको जनसमर्थन निकै उल्लेखनीय रहेको बताउनुभयो। सभापति थापाले सम्बोधनका क्रममा नेपालको राजनैतिक इतिहास र विगतका अनुभवलाई स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूलाई सत्ता र शक्तिको उन्मादबाट जोगिन विशेष रूपमा आग्रह गर्नुभयो। उहाँले विगतमा पनि विभिन्न दलहरूले उत्साहजनक जनमत प्राप्त गरे पनि आन्तरिक अहंकार नेतृत्व बीचको टकराव तथा सत्ताको दुरूपयोगका कारण ती अवसरहरू टिक्न नसकेको उल्लेख गर्नुभयो। उहाँका अनुसार शक्ति प्राप्त गरेपछि त्यसलाई सन्तुलित रूपमा प्रयोग गर्न नसक्दा लोकतान्त्रिक अभ्यास कमजोर हुनेर जनताले दिएको विश्वास पनि संकटमा पर्ने गरेको छ। थापाले राजनीतिक दलहरूमा सत्ता र शक्तिको घमण्ड बढ़दै जाँदा अलोकतान्त्रिक प्रवृत्ति विकास हुने र अन्तत जनताको भरोसा गुम्ने खतरा रहेको उल्लेख गर्नुभयो। वहाँले रासुपालाई विगतका राजनैतिक दलहरूको अनुभवबाट शिक्षा लिन सुझाव दिँदै भविष्यमा नेतृत्व बीचको टकराव र सत्ताको उनमा दुवैबाट जोगिनु पर्नेमा जोड़ दिनुभएको छ। थापाले नेपाली कंग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभयो। सभापति थापाले कंग्रेस र रासुपा बीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो। वहाँले आफूलाई रासुपाको जनमत देखेर लोभ लागेको भन्दै कंग्रेसलाई रासुपाबाट अग्लो बनाउने दावी पनि गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप ग्याउलीले राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वका सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ। चितवनको भरतपुरमा रासुपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ग्याउलीले नेपाल जस्तो देशले गलत निर्णयबाट उत्पन्न हुने भू राजनैतिक दबाव थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताउनु भएको छ। उहाँले सरकार गठन भएको 100 दिनमा पुग्दै केही निर्णय र गतिविधिले प्रश्न खड़ा गरेको उल्लेख गर्दै महाधिवेशन मार्फत ती प्रश्नको जवाब दिन राष्ट्रपतिलाई आग्रह गर्नुभयो। अमेरिका र इरानको स्विजरल्याण्डमा उच्च स्तरीय शान्ति वार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अन्त्य अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जल मार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इसरायली आक्रमणको विरोधमा जल मार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवाजावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बाघेर कालीबाफले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जोडी भान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेको छ। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरान बीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लंघन भएको आरोप लगाउनु भएको छ। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। अमेरिकी सेनाले केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको बताउनु भएको छ। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जोडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानु भएको छ। फिफा विश्वकप फुटबलमा आज राति समूह एसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 10:15 शुरू हुँदैछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भरिसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उर्गुएसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 थियो। स्पेनमा रहेका छन्। विश्वकपमा राति 10:15 समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले चेकसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:15 उर्गुए र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। खेल खबर सँगै समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुमा अन्तर्राष्ट्रिय योग दिवस अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न। निशा बस्नु प्रथम क्यान्सर पीड़ित बालकको उपचारका लागि सोलचुनचुल युवा समाज काङ्गेलद्वारा संकल्प रकम हस्तान्तरण। सोलु दुपुण्डका कची सड़कमा विपदका बेला पूर्व संस्कृति सहित ठूला सवारी सञ्चालन गर्न पाइने। ओखल ढुङ्गाको चिसङ्खु बढ़ीमा बाढ़ी पहिरो केही घर गोठमा क्षति। गोरु र भैँसी बोगायो। कालापानी र लुकुलेख नेपाली भूमि भएको क्रममा नेपालसँग रहेको प्रधानमन्त्री शाहको भनाई। विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवती हतियार प्रहार गर्दा 3 घाइते। राष्ट्रपति नेपाली कंग्रेसको प्रतिस्पर्धी पार्टी रहेको सभापति थाहा पाएको भनाई। राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहन प्रतिज्ञा उनको आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू हुँदै लेबनानमा इसरायली आक्रमणपछि हर्मोजल मार्ग बन्द गरेको इरानको भनाई। र के भरेसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै। हवस् त साँझ 7 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: डिफ्रेज स्विच एसी पाउनका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
4: कलेज खोज्दैछु यार, कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाउ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: केप्स कलेज चुनी आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
5: सफलताको सही छनौट केप्स कलेज।
6: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। नसुने बहिनी, सुनि दुतकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862820000। सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
6: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मैं पहिला त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा मा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौना दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा देखिने जस्तो लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई मुदाती भन त
8: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
6: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
8: हुन्छ दिदी धन्यवाद अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
6: बारिशमा लज सिर्जना गरी धुमचुटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का सुभाष ढिरभाटका लागि जिल्ला प्रशासन कार्यालय सोलो खबु र सोलो एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछन्। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: अब एक्साइटमेंट टीवी में मात्र होना घर भी महसूस होता
2: यह फुटबॉल सीजन हेल चेयर अपग्रेड करुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग डिशनर टीवी स्टैंड बाय मात्र रूप 9999 में या 12 महीना समय को नेट टीवी पैकेज संगे निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्शन साथ ही 25% समय को डिस्काउंट 24 महीना समय को ईएमआई।

0: 누구를 사랑할지 바꿀 수 있을 것 같은 엄마는 혹시 말씀해보세요. 그 저한테 살아가는지 돌맞고 버리는지 얼룩히 따로 내리는지 오늘 돌맞고 그수 많지 않냐 그 말이서도 묵화가래를 꺼내고 벌써 미흥아 얼룩이 정하거든 표 어스티 걸고 나도 개인상에 먹기는 버려 버리라는 사람인 거고 벌써는 신나 사는 사는 쿠라나 키스 마트리 걸면서 과발의 비기는 저스터 보고있었고 농마들이 선발되는 거로 이따 마구수 볼것다마 무슨이 저스터 럭신셔다 고필치 마구수터 마이키 바이고 딩라이 무리하디 보나다
1: 그래디디 호지 오는다 사치들이 가자 하나로 저버지스티 가래 무리군 내 원리 사기나 락하니 피스파스 비스타리 바이니 무리 가요 얼리또 나락나기사 작미 사기나 अरे पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब कुरुकको हिसाबले सार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै नै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
0: बारिशमा मत सिर्जना गरी धुबुचुरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: स्वागत छ म मिलन तिमिरो सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोर्याउन सक्छ। वैज्ञानिक अनुसन्धान प्रविधिको नवप्रवर्धन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ। विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्ट्रहरूको प्रगतिबाट प्रष्ट हुन्छ। नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक सामाजिक र दिगो विकासको लागि पनि विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ। वैज्ञानिक अनुसन्धान नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि पूर्वाधार विकास स्वास्थ्य सेवा सुधार कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलन जस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ। विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले देशको समृद्धि औद्योगिकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ। सरकारले वैज्ञानिक अनुसन्धान प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा देशलाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी विज्ञान प्रविधि अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। ढकालजी तपाईँलाई उज्यालोमा स्वागत छ। तपाईँसँग आज हामी विज्ञान प्रविधिको क्षेत्रमा नास्टले गरिरहेको अनुसन्धान काम अवसर चुनौती र नवप्रवर्धनको विषयमा केन्द्रित रहेर अलि बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ नास्टले अहिले मुख्य रूपमा कुन कुन क्षेत्रमा अनुसन्धान गरिरहेको छ, किनकि तपाईँ धेरै अनुसन्धानमा आफै संलग्न हुनुहुन्छ।
1: अब मलाई लाग्छ मैले नास्टमा काम गर्न थालेको विगत 15 वर्षदेखिको अनुभव छ र हामी वास्तवमा अनुसन्धान मात्रै गर्दैनौ कि यो देशमा साँच्चै प्रविधि भित्र्याउनेदेखि अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूलाई सपोर्ट गर्ने एउटा सिस्टम पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले दिँदै गरेको छ। यो कन्टेक्स्टमा हामीले गरेका केही अनुसन्धानहरूलाई चाहिँ विस्तारै हामीले के देखिराखेका छौं भने बजारसँग नजोडिएको अनुसन्धान अथवा हामीले समस्याको समाधान गर्न नसकेको अनुसन्धान भन्ने जुन अवगालहरू आइराखेका छन् त्यसका लागि पनि घनीभूत रूपमा काम गरिराखेका छौं। एक दोस्रो हाम्रा प्रयोगशालाहरू अथवा त्यहाँ हुने उपकरणहरू त्यहाँ हुने विज्ञ र वैज्ञानिकहरू प्राज्ञिक व्यक्तित्वहरूको जुन क्षमता हुन्छ दक्षता हुन्छ त्यसको लागि विकास नगरेसम्म अथवा प्रयोगशालाको स्तरोन्नति नगरेसम्म चाहिँ हाम्रो देशले पाउन सक्ने बेनिफिट विज्ञान र प्रविधिबाट लिन सक्दैन भन्ने मानसिकताका साथ चाहिँ हामीले हाम्रा गतिविधिहरू अनुसन्धानका काम कारवाहीहरू र त्यसलाई चाहिने वातावरण चाहिँ बनाउनु पर्छ भन्ने लेभलमा हामीले लामो संघर्ष गर्यौं, आवाज उठायौं र त्यसैको फलस्वरूप अहिले जसरी हामीले केही डिपार्चरका कुराहरू पनि शुरू गरिसकेका छौं, जसरी राज्य संघीय संरचनाबाट प्रादेशिक स्ट्रक्चरमा गइसकेको छ भने त्यसमा पनि हामीले प्रदेश प्रदेशमा पनि स्थापनाका नास्टका आफ्ना विभिन्न विधामा अनुसन्धान केन्द्र खोल्ने कामदेखि लिएर वैज्ञानिकहरूलाई रिक्रूट गर्ने मेकानिजममा पनि हात हालिराखेका छौं। त्यसैले समग्र भन्दाखेरि हामीले आफूले मात्रै अनुसन्धान गर्ने गरिराखेका छैनौं, यो देशलाई चाहिने वातावरण बनाउने काम त्यसको लागि भोलिका दिनमा आवश्यक पर्न सक्ने जनशक्तिको तयार गर्ने काम र तिनीहरूलाई युवा जनशक्ति जो पलायन भए भनेर डराइराखेका छौं उहाँहरूलाई हामीले नेपालभित्रै रोक्ने प्रयास चाहिँ काम गरिराखेका छौं। रोक्नुको इन द सेन्स उहाँहरूलाई गइहाल्नुहोस् भन्ने होइन कि अन्तर्राष्ट्रिय लेभलमा हुन सक्ने अनुसन्धानको बाटो देखाउने काम गरिराखेका छौं जसले उहाँहरूले यहीँ बसे पनि त गर्न सकिँदो रहेछ भन्ने पृष्ठभूमि बनाउने काम गरिराखेका छौं। हामीले पासपोर्ट खोज्ने काम सर्टिफिकेट रोक्ने काम लुकाउने कामबाट होइन कि यहीँ बसेर पनि गर्न सकिन्छ है भन्ने पृष्ठभूमि तयार गर्नको लागि वातावरण बनाउँदै
0: एकदम अब त्यो वातावरण बनाउँदाखेरिका समस्या चुनौती अवसर हामी केही बेरपछि कुरा गर्छौं। अहिले तपाईँ आफै पनि केही अनुसन्धानमा संलग्न हुनुहुन्छ, जस्तो तपाईँले हामीले पहिला पनि कुरा गरेका थियौं यो प्लास्टिकबाट यो इन्धनको चाहिँ निकाल्ने काम होइन, र अहिले पछिल्लो पटक पनि तपाईँहरू अरू अनुसन्धान गर्नुहुन्छ। मलाई अलिकति चाहिँ तपाईँ आफै संलग्न भएको अनुसन्धान मध्ये त्यो प्लास्टिकबाट हामीले इन्धन चाहिँ कसरी निकाल्ने भनेर अनुसन्धान गरिरहेको थियो, त्यो कहाँ पुग्यो, के भइरहेछ?
1: ओके, साह्रै राम्रो प्रश्न उठाउनु भयो। मलाई लाग्छ यो एउटा समय सन्दर्भ पनि मिल्यो भन्ने लाग्छ। हामीलाई के लाग्यो भने हामी वैज्ञानिकहरूले काम गर्ने भनेको दुईटा चीज हेरेर हो। एउटा हाम्रो प्राकृतिक स्रोत साधन कति छ त्यसलाई बेस्ट उपयोग कसरी गर्ने भन्ने हो, अर्को हामी कहाँनिर समस्याग्रस्त छौं त्यो समस्याको समाधानहरू के हुन सक्छन् भन्ने नै हो। मैले देखेको, म जापानमा पीएचडी गर्दा मेरो विषय चाहिँ यो पानीलाई शुद्धिकरण गर्ने प्रविधिमा काम गर्ने थियो। मैले पीएचडी सके त 5-7 वर्ष जति पोस्टडक गरे र त्यही विधामा काम गरिराखेको थिएँ। जब म नेपाल फर्किए र नास्टमा जोइन गरे र मलाई लाग्यो कि नेपाल ऊर्जा संकटले भरिभराउ छ। पेट्रोल पम्पमा लाइन हुन्थ्यो, हामी बायोडिजल सजीवनका कुरा धेरै गर्थ्यौं त्यो बेलामा। त्यो अभियानमा म जोडिएँ र मैले प्रयोगशाला स्थापना गरे र जसमा बायोडिजल अथवा यो खेर गएका तेलहरूलाई डिजेलमा रूपान्तर गर्ने अनुसन्धानबाट मैले मेरो प्रयोगशाला, मेरो आफ्ना गतिविधिहरू केन्द्रित गरे
0: शुरूमा।
1: र त्यसरी शुरू गरिसकेको अनुसन्धानले जुन फ्युलको प्रोसेसिङ इन्जिनियरिङ भनौं अथवा फ्युलको प्रोपर्टिजहरू हेर्ने अध्ययन गर्ने काम सँगसँगै अब फेरि अर्को समस्या के आयो भने नेपाल सरकारले प्लास्टिकमाथि प्रतिबन्ध लगाउन थाल्यो। मैले मन्त्रालयमा गएर तत्कालीन सचिव मन्त्रीजीसँग कुरा गरे, तपाईँहरूले जे कल्पना

0: र प्लास्टिकमाथि प्रतिबन्ध भनिराख्नु भएको छ त्यो अल्टिमेट सोल्युसन हुँदै हो किनभने अहिले हामीले सम्झिएको वान टाइम युजको प्लास्टिक मात्रै तपाईँले समस्या देख्नु भएको छ तर हाम्रो जीवनमा प्लास्टिक अभिन्न भइसकेका छ झोला मात्रै प्रतिबन्ध गरेर हामी उम्कँदैनौँ होइन हामीले चढ्ने अहिले गाडी पनि प्लास्टिकबाट बनेर आएका छन् हामीले लगाउने कोट ज्याकेट जे लगाए पनि प्लास्टिकका
1: छन्
0: माइक्रोफोनदेखि लिएर सबै चिज प्लास्टिकले छ भनिसकेपछि यो एक दिन त बिग्रिएर जान्छ यसलाई प्रशोधन गर्नुपर्छ यसलाई म्यानेजमेन्ट गर्नुपर्छ अहिले हामीले देखेको सपना के हो भने कि त सिस्टोलमा लगाएर थुपार दिने कि बागमतीमा लगाएर बगाइदिने यसले त समस्या समाधान दिँदैन त तत्कालीन मुख्य सचिवज्यू लीलामणि पौडेल हुनुहुन्थ्यो उहाँले बागमती सफाई अभियान भनेर सयौं हप्तासम्म त्यो अभियान चलाउनु भयो म आफै पनि त्यो अभियानमा जोडिएर उहाँलाई सिधै भने कि यो समाधान होइन त्यसो भए मैले जानेको गरेँ के गरौं भन्नुभयो मसँग प्रविधि छ मसँग आइडिया छ म तपाईँलाई दिन्छु मलाई 1 करोड रुपियाँ दिनुहोस् म तपाईँलाई 1 वर्षभित्र प्रविधि दिन्छु भनिसकेपछि उहाँले अन द स्पट तपाईँको प्रोजेक्ट एक्सेप्ट भयो ल आउनुहोस् बढी के गर्नु छलफल गरौं भनिसकेपछि त्यो परियोजना लिएर आउनलाई मलाई 6 महिना त लाग्यो त्यो बेलामा मैले मन्त्रालयसँग पनि गएर डिफेन्ड गरे प्लास्टिकको प्रतिबन्ध लगाउने नेपाल सरकार तपाईँ वैज्ञानिक फेरि प्लास्टिकको व्यवस्थापनमा अनुसन्धान गर्ने भन्ने लेभलको कुरा आयो मैले के भने तपाईँलाई समस्या रहेछ भन्ने मलाई थाहा भयो नि त अब किनभने प्रतिबन्ध लगाउने ठाउँमा आइसक्नु र त्यो प्रतिबन्धले सबै टोटल सोल्युसन दिँदैन भन्ने थाहा पाएपछि मलाई अनुसन्धान गर्नै पर्ने लागेर म यतातिर जम्प हुन लागेको भनेर जवाब दिइसकेपछि त्यो पनि इन्डोर्स भयो र मैले काम थालिसकेपछि हामीले 1 केजी प्लास्टिकबाट 1 लिटरसम्म चाहिँ इन्धन निर्माण गर्यौं त्यसमा 60% जति डिजल 20-30% पेट्रोल र अरू प्याराफिनहरू हुन्छ र त्यो काम हामीले गरिसकेपछि त्यसलाई स्केल अप गरौं न त सानो ल्याब स्केलबाट मात्रै हुँदैन भन्ने हिसाबले एउटा जापानको इको पार्टी थियो जसले जापानबाट एउटा ट्रक लिएर आयो र त्यसको टेक्नोलोजीको डेमो गर्यो र त्यसबाट हामी अलि बढी प्रभावित भयो र उहाँले एउटा 1 केजीको प्लान्ट पनि मलाई छोडेर जानुभयो र त्यसबाट हामीले थुप्रै प्लास्टिकका टाइपहरू त्यसबाट केबाट के बन्छ कति बन्छ भन्ने लेभलको अनुसन्धान गर्नलाई ठूलो सहयोग पुग्यो र त्यति भइसकेपछि त्यही बीचमा नेपाल सरकारसँग 1 करोडको बजेट पनि मैले प्राप्त गरेँ र त्यसबाट एउटा भवन बनाए उपकरण चाहिने जे चिज छ त्यो लिएर आउने काम गरे र पुलचोकका विद्यार्थीहरू केयुका विद्यार्थीहरू अस्थलका विद्यार्थीहरू त्रितन्द्रका विद्यार्थीहरू मसँग थेसिस गर्न आए यसको अर्थ अहिले 30-40 जना विद्यार्थीले यही प्लास्टिकबाट इन्धनमा लैजाने लेभलको अनुसन्धान गर्ने एउटा माहौल बन्यो भनेपछि हामीले चाहेको त इको सिस्टम हो नि त आफै व्यापारी होइन म उद्यमी होइन म उद्योग खोल्ने होइन त्यो दिन खोल्नु पनि पर्छ विदेशतिर प्रोफेसरहरूले रिसर्चरहरूले लाइसेन्स लिने काम लाइसेन्स बेच्ने काम आफै उद्योग चलाउने काम गर्छन् हामीले मलाई लाग्छ अब हाम्रो देशमा पनि त्यस्ता परिवेशहरू बनाउनु पर्नेछ र त्यति गरिसकेपछि हामीले के गर्यौं भने 1 केजी प्लास्टिकबाट 1 लिटर डिजल निकाल्न सकिन्छ भने स्कोपिङ गर्न थाल्यौं कुन नगरपालिकाबाट कति प्लास्टिक निस्कन्छ र त्यसबाट कति डिजल अथवा पेट्रोल बनाउन सकिन्छ त्यसको हिसाब किताब निकालेर ती तत्त नगरपालिकालाई आइडिया दिउ न त भन्ने हिसाबले म करिब 30-40 जना जति मेयरहरूलाई देशैभरिका मेयरहरूसँग विभिन्न वर्कसप मार्फत सेमिनार मार्फत उहाँहरूसँग भेटघाटको कार्यक्रम मैले र त्यसबाट मलाई के अनुभूति भयो भने सबैले वाह गर्नुभयो रमाउनुभयो म यसरी भन्छु अझ त्यहाँभन्दा बढी विज्ञानबाट चमत्कार देखिरहनु भयो हामी चमत्कारमा विश्वास गर्दैनौ विज्ञानमा तथ्य हुन्छ सत्य हुन्छ गर्न सकिने विधि हुन्छ तौर तरिका हुन्छ र यसो काम गरौं भनेर कन्भिन्स गर्न खोज्दा खोज्दै पनि धेरै वर्ष बितिसकेको छ र
1: अहिले कहाँ पुग्यो त
0: अहिले ठ्याक्क भन्नै पर्दाखेरि एउटा लेभलको एक्सेप्टेन्स लेभल बनिसकेको छ तर अब इन्भेस्टरहरूलाई चाहिने जुन इको सिस्टम हो नि जो नेपालमा छँदै छैन आइडिया आयो आइडियाबाट त्यसलाई हामीले स्टार्टअपको रूपमा एउटा प्रोडक्ट बन्छ भन्ने भ्यालिडेसन गर्यौं र त्यसबाट बनेको जुन डिजल छ त्यो डिजललाई हामीले इण्डियाको प्रयोगशालामा लगेर टेस्ट गर्यौं र त्यसबाट बनेको फाइनल त्यो प्युरिफिकेसन गरिसकेपछि बनेको प्रोडक्टलाई भेरिफाई गर्दा अहिले ऑयल निगमले यूरो 4 स्ट्यान्डर्डको तेल बेच्छ तर हामीले यूरो 6 स्ट्यान्डर्डको तेल म्यानुफ्याक्चर गर्ने काम हाम्रै ल्याबबाट
1: गर्यौं
0: अझ उच्च स्तरको होइन र त्यो गरिसकेपछि हाम्रो अहिले हिँडिराखेको कारमा 10-20% सम्म त्यो पेट्रोलबाट निस्किए प्लास्टिकबाट निस्किएको पेट्रोल होस् अथवा डिजेल हो मिसाउनलाई कुनै आपत्ति छैन. त्यो काम गर्न सकिन्छ. अब उद्योग खोल्नु पर्यो. उद्योग खोल्नको लागि नयाँ इन्भेस्टर चाहिन्छ. कि त प्रदेश सरकारले अथवा स्थानीय सरकारले पैसा हालिदिनु पर्यो. हालिदिएर पनि त्यसलाई रन गर्नलाई त एउटा न एउटा उद्यमी तयार हुनु पर्यो. र यस्तो नेपालमा एउटा चलन के छ भने मैले अहिले भने जस्तो चमत्कारमा मात्रै विश्वास गर्ने, रमाउने, कुरा गर्ने, अध्ययन गर्ने र छोड्ने.
1: यसलाई यसरी बुझौं न, तपाईँहरूको अनुसन्धानले नाफ्टको अनुसन्धान जो तपाईँ आफै पनि त्यसमा संलग्न हुनुहुन्थ्यो मुख्य रूपमा तपाईँ आफै रविन्द्र प्रसाद ढकालज्यू, तपाईँहरूको अनुसन्धानले 1 किलो फोहोरबाट 1 लिटर इन्धन उत्पादन गर्न सकिन्छ. त्यो पनि अहिलेको भइरहेको इन्धन भन्दा उच्च उन्नत स्तरको इन्धन चाहिँ उत्पादन हुन्छ भन्ने कुरो अनुसन्धानबाट पुष्टि भयो. तर त्यसलाई साँच्चै व्यावसायिक रूपमा चाहिँ उत्पादन गर्नको लागि हामी कहाँ लगानीको वातावरण बनेन, त्यो अनुसारको पैसा भएन, गर्न सकिएन.
0: पक्कै पनि अहिले सम्माननीय प्रधानमन्त्रीजी जुन बेलामा काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँसँग पनि भेटेर मैले यो कुरा गरेँ. हामीले सकिन्छ भने टिएकुको फोहोर यही टिएकु काठमाडौँ भित्रै राखौँ, किनभने त्यो काठमाडौँको फोहोर हो, किन नुवाकोटलाई फाल्ने? अहिले हामी त सिस्टोलमा गएर किन पुगेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव राखेको थिए. उहाँले भन्नुभयो कि अहिले हामी ग्लोबल टेन्डरको फन्दामा छौं, यो सबै इको सिस्टम बनाउनलाई केही समय लाग्छ भन्दै गर्दा अहिलेको जुन परिवर्तन भएको छ, अब आउने दिनमा म आशा गर्छु कि
1: हामी आउँदा दिनमा के गर्न सकिन्छ केही पेरपछि समग्रमा भन्छु. जो रविन्द्र ढकालज्यू अहिलेको कुरा गर्दा अघि सुरुमा तपाईँले भन्नुभएको थियो हाम्रो अनुसन्धानहरू चाहिँ यो प्रयोगशालामा मात्रै सीमित भए भन्ने गुनासो आलोचना सुनिन्छ भन्नुभएको थियो. साँच्चै पनि नै यो अहिलेको उदाहरणले पनि यो अनुसन्धान चाहिँ प्रयोगशालामै सीमित भइरहेछ.
0: म त्यसो भन्दिनँ, किनभने मलाई लाग्छ प्रयोगशालाबाट बाहिर निस्किसकेका छ ले लगानी गर्ने मान्छे र ठाउँ खोजिराखेका छ र त्यो वातावरण नभइदिएको कारणले त्यो बजारमा नगएको मात्रै हो. त्यसकारणले प्रयोगशालामा अड्कियो भन्ने कुरामा म विश्वास गर्दिनँ, किनभने हामीले देखेका छौँ
1: व्यावसायिक रूपमा जान चाहिँ कठिनाई
0: भइरहेको.
1: अब हाइड्रोजनबाट चाहिँ इन्धन ऊर्जा निकालेर गाडी चलाउन सकिने, खाना पकाउन सकिने भन्ने कुरा चाहिँ हाम्रो अनुसन्धानले देखाइरहेको
0: छ.
1: त्यसलाई व्यावसायिक रूपमा ढाल्नको लागि पनि अझै सकिया छैन.
0: होइन, त्यो त नेपालको मात्रै समस्या होइन, संसारभरिको वैज्ञानिकहरूलाई के समस्या छ भने हाइड्रोजनलाई मेन स्ट्रिम फ्युल बनाउनको लागि अझै 10-15 वर्ष धेरै संघर्ष गर्नुपर्छ.
1: विश्वकै चुनौती
0: प्लास्टिकै केसमा पनि फोहोर मैला व्यवस्थापन र हामीले गर्न खोजेको प्रयासलाई व्यवहारमा लिएर आउनको लागि अरू केही 5-7 वर्ष कुर्नु पर्यो भने पनि म टाढाको सम्झिन्न, किनभने हामी वैज्ञानिकहरूसँग एटलिस्ट धैर्यता हुनुपर्छ.
1: आज हामीसँग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत रविन्द्र प्रसाद ढकाल हुनुहुन्छ. आज हामी उहाँसँग नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको अनुसन्धान र त्यसलाई व्यावहारिक रूपमा चाहिँ ढाल्नको लागि भइरहेका चुनौती, समस्या र समाधानको उपायमा केन्द्रित गरेर कुरा गरिरहेका छौँ. ढकालज्यू, तपाईँले भर्खरै यो प्लास्टिकबाट इन्धन निकाल्ने तपाईँहरूको त्यो प्रयोगशालाको सफल परीक्षण र त्यसलाई व्यावसायिक रूपमा ल्याउनको लागि चाहिँ अहिले समस्या भइरहेको र आगामी दिनमा चाहिँ तपाईँहरूले आशा जगाउनु भएको कुरा गर्नुभयो. अब यस्तै अर्को अनुसन्धान पनि तपाईँ सम्झाउनु हुन्छ, अँगारको बारेमा अलिकति भन्नुहोस् न.
0: यो पनि एकदम यही फोहोर मैलासँगै जोडिएको कुरा हो. अब क्विने फोहोर चाहिँ हामीले अहिले के गरिराखेका छौँ भने धेरैले कल्पना गर्छौं कि यसलाई कम्पोस्ट बनाउने नै अन्तिम हतियार हो भन्छौं, होइन? कम्पोस्ट गराउँदाखेरि मिथेन ग्यास निस्कन्छ. हामीले के सोच्यौं भने विज्ञान एउटै हो, प्लास्टिकबाट डिजेल बनाउने विज्ञान र यो क्विने फोहोरलाई अङ्गार बनाउने विज्ञान पनि एउटै हो, जसलाई हामी अङ्ग्रेजीमा पाइरोलाइसिस भन्छौं. र त्यो लगायतका अरू विभिन्न प्रविधिहरू हुन्छन् र त्यो मध्ये नेपालले एडप्ट गर्न सक्ने प्रविधि अथवा अनुकूलन गर्न गरेर प्रयोग गरेर अगाडि बढाउन सक्ने प्रविधि भनेको चाहिँ हामीले तताएर त्यसलाई कार्बनलाई बाहिर निकाल्न सक्यौं खोज्यौं भने चाहिँ त्यसबाट हामी चारकोल बनाउन सक्छौं. यसलाई हामीले नगरपालिकाको फोहोर मात्रै होइन, हाम्रो वनबाट निस्किएको जुन झाडी छ ती झाडी जन्य वस्तु जसलाई हामीले जीवनभरि प्रयोग गर्दैनौं. अहिले नेपालभरि थुपिएका के अरे सरी फैलिएका यो सामुदायिक वनहरू छन् र ती सामुदायिक वनमा हरेक नागरिकले परिश्रम गर्छन् र 1 वर्ष झाडी सफाई गर्छन् र सफाई गरिसकेको निस्किएको जुन बाई प्रोडक्ट हुन्छ त्यही जंगलमै छोडेर घर आउनुहुन्छ. तर हामीले सोल्युसन के दिइराखेका छौं भने तपाईँले जो जंगलमा फाँडेर छोड्नु भएको जुन पात पतिङ्गर छ अथवा बनमारा छ अथवा नगरपालिकाले निकालेको कुहिने फोहोर छ तिनलाई केही समय तताउ तताइसकेपछि त्यसलाई कार्बनमा कन्भर्ट गरौं र त्यसलाई जमिन मुनि राखिदिने हो भने 500 वर्षदेखि 1000 वर्षसम्म कार्बन सिक्वेस्ट्रेसनको रूपमा कार्बनकै रूपमा हामी जमिनमा राख्न सक्छौं यसले नाफा के हुन्छ त भन्दा अहिले हामीले त्यो पनि काम गर्यौं कि एडीबीको प्रोजेक्ट लिएर आयौं 5 करोड़ जतिको त्यस्तै 5 करोड़ जतिकै सामुदायिक वन र त्यसको जीवनस्तर किसानको जीवनस्तर उकास्ने भनेर डार्विन इनिसिएटिभ बेलायतबाट पनि केही 4-5 त्यस्ता संघ संस्थाहरूसँग समन्वय गर्दै एउटा प्रोजेक्ट लिएर आयौं त्यो पनि 5 करोड़ जतिकै थियो र त्यहाँबाट निकालिएको नतिजाको आधारमा हामी के भन्न सक्छौं भने अहिलेको हामीले यूरिया भने पनि डीएपी भने पनि रासायनिक मल बराबरको गुण भएका चीज हामीले तीनै चारकोलमा गाईको पिसाब मान्छेको पिसाब अथवा स्कूलबाट विद्यार्थीहरूले निकाल्ने जुन पिसाबहरू हुन्छ त्यसलाई संकलन गरेर पनि मलको रूपमा परिणत गर्ने र त्यसलाई हामीले जमिन मुनि राख्ने अथवा होइन हामीलाई यूरिया अलि बानी परिसक्यो भनेको छ भने पनि यूरिया अथवा डीएपी रासायनिक मलहरूलाई पनि त्यही बायोचार भन्छौ जुन अंगार त्यो भित्र राखेर जमिन मुनि पुर्याउन सकियो भने अहिले रासायनिक मलको जुन हाहाकार परिराखेको छ त्यसबाट हामीले धेरै थोरै भने पनि त्राण दिन सक्छौ किसानलाई त्यसले पानी आफ्नो तौलभन्दा 4 गुणा बढी बोक्न सक्छ त्यसले मल बोक्न सक्छ मल पनि बोक्छ हावाले उडाउने अथवा घामले उडाउने पानीले बगाएर लैजाने चीजबाट रोक्छ र बिरुवाले चाहिएको बेलामा जरालाई अस्मोसिसको विधिबाट उपलब्ध गराउँछ यो लेभलको पदार्थ बनाउनको लागि हामी सक्षम छौं गरिसकेका छौं र तिनै हामीले निकालिएका अनुसन्धानका नतिजा हामीले अहिले भने एउटा एडीबीको प्रोजेक्ट मार्फत अर्को डार्विन इनिसिएटिभको प्रोजेक्ट मार्फत र त्यसपछि निरन्तर रूपमा नास्टको प्रयोगशाला म आफैले नेतृत्व गरेको केयूटीयूदेखि लिएर रामपुर क्याम्पस एएफयूका विद्यार्थीहरूलाई मैले धेरैजनालाई मास्टर्स गराए ब्याचलर्सको प्रोजेक्टहरू गराए करिब करिब 20-25 त्यो पनि बायोचारको फिल्डमा अहिले काम गरिराख्नु भएको छ हामीले पब्लिकेशन गर्यौं त्यो ट्र्याक रेकर्ड हामीले स्थापित गर्यौं र अहिले विस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेँ।

0: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू तपाईहरुले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नि समाधान हुने रासायनिक मलको समस्या नि समाधान हुने बागमतीको फोहोरको दुर्गन्ध नि समाधान हुने प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा होइन त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न बाँकी छ होइन तपाईँको
1: त्यस कारणले न अहिले विज्ञान प्रविधि र नवप्रवर्तन
0: म त्यसमा एकछिनपछि आउँछु अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेरपछि आउँछु र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने होइन। अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूले अनुसन्धान तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेको छ मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम चाहिँ अलिकति पछिल्ला यो वर्ष समय भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
1: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिनँ, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहेँ। त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 कामहरू गरेका छौं। म त्यहाँभन्दा अगाडि पनि लैजाउँला, हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका छौं थियौं भने हामीले 7 प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं जहाँ कृषि र खाद्य प्रविधि, त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान, शहरी विकास र पर्यावरण निर्माण, त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस्, परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि लिएर थुप्रै परम्परागत भनौँ न हामीसँग करुवा छ, ढाका टोपी छ, यी सबै चिजहरूलाई कसरी विकास गर्ने, त्यहाँ विज्ञान कसरी छिराउनेदेखि लिएर यो डिजिटल मार्फत सेवा मार्फत चाहिँ कसरी नेपालका युवाहरूलाई इन्गेज गराउने, एआईका टुल्सहरू कसरी प्रयोग गर्ने, साइबर सेक्युरिटीका कुराहरू कसरी मान्छेलाई जानकारी दिने भन्नेदेखि लिएर जडीबुटीको प्रशोधनका विज्ञानहरू गर्नुपर्छ भन्ने हिसाबले 7 प्रदेशमा 1-1 थिम बोकेर हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं र त्यहाँ काम गर्नको लागि हामीले रिसर्चरहरू नियुक्त गर्ने प्रक्रिया शुरू गर्यौं। तर बजेटको अभावका कारणले गर्दा, कहीँ पोलिसीगत निर्माणका कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो। तर पनि हामीले प्रयास गरिराखेका छौं, अझै केही वर्ष पछाडिसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौं भन्ने एउटा अवधारणा हो मेरो होइन। र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं, न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो त्यो जापान पठायौं, त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ। अर्को त्यहाँ 2 हाम्रा इन्जिनियर जापान जानुभयो न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो, त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जतिलाई ट्रेनिङ दिनुभयो, उहाँहरूले पनि जाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो, त्यो उहाँ सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौ र त्यो रोकियो। र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाई स्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउण्ड स्टेशन नास्टको ग्राउण्ड स्टेशन प्रयोग गर्ने गरेर हाई स्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं। तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो। र अब अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि सैटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो त्यसको लागि पनि हामीले नास्टबाट ग्राउन्ड स्टेशन देखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाईस्कूल लेभलमा पेनिट्रेशन गराउँदै युवा जनशक्तिलाई अलि बढी सशक्त अलि बढी व्यवहारिक र अलि चाहिँ बढी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढाउन थालिसकेको छ भनिसकेपछि त हामीले सैटेलाइटमा नेपालले न आफ्नो सैटेलाइट छ न सैटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ न नेपालबाट काम गर्न सकिन्छ त्यो माहौलबाट बिस्तारै नेपालमै सैटेलाइट बनाऊ यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्ट भित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ त्यहाँभन्दा बढ़ी जान हामी नेपालबाट सक्दैनौं कि त भारतको सहयोग कि चाइनाको सहयोग अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौं भन्ने हो
0: कार्यक्रम बदलिको नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुली अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98169 56 66 र 98 41 29 54 81 वेबसाइट झुले.com.np
4: अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ
5: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टीवी स्यामसङ भिजन एयर टीवी थपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेजसँगै निःशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई
4: सजिलो हुन्छ
6: पहाडी बाटोमा सधैँ अघि बढ्ने शक्तिशाली हो हिमाली बाटो अनि हर मौसम

0: नेपाल चाहिएको सहयोग टाटा योद्धा निगम निरोक्ष नरोकिन्छ।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: श्रीघाटपुरा कष्ट विचार उज्यालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी विज्ञान र प्रविधि तथा अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँग कुरा गरिरहेका छौं। रविन्द्र ढकालजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग नेपालले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले नास्टबाट गरिरहेको काम, अनुसन्धानका कामहरू कुनै प्रयोगमा आइसकेका छन्, कुनै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कामहरू पनि नेपालले गरिरहेको छ, कुनै अनुसन्धान र प्रयोगशालामा एउटा सफल भएको छ, कुनै त्यसलाई व्यावसायिक रूपमा ल्याउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब हामी चाहिँ अलिकति नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा अवसर, चुनौती र समस्या समाधानको लागि चाहिँ अहिले सरकारले गरिरहेको काम र गर्नुपर्ने कुरामा केन्द्रित गरेर कुरा गरौं। तपाईँहरूले नेपालमा बसेर वैज्ञानिकहरू, तपाईँहरू जस्ता वैज्ञानिकहरू हुनुहुन्छ, तपाईँले भर्खरै भन्नुभयो, त्यस्ता युवाहरूलाई तपाईँहरूले चाहिँ प्रेरणा दिइरहनु भएको छ, काममा लगाइरहनु भएको छ, आफूले पनि अनुसन्धान गर्ने विज्ञान प्रविधिको क्षेत्रमा र विज्ञान प्रविधिको क्षेत्रमा लाग्न खोज्ने युवाहरूलाई पनि उत्प्रेरणासहित अघि बढ़ाउनको लागि चाहिँ के कस्ता चुनौती छन्, समस्या छन्?
2: धेरै छन् वास्तवमा। एउटा त हामीले भनिराखेको, सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो, र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगाउनी छ त्यो जीडीपीको। हामीले खोजेको जीडीपीको 1% लगाउने हो। अहिले यो वर्ष महावीर पुरीज्यू, जो माननीय मन्त्रीजी हुनुहुन्छ, उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय बनाउन दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1%, यो वर्षको बजेटको 1% छुट्याइदिएको छ। हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ, किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ। अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले, र अब हामीले खोजेको के भने 65 अरब, यो ग्याप छ हामीले देखिराखेका छौँ। जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन। नेपाल सरकारले के गरिदिन सक्छ
1: भने एकछिनपछि आउँदा के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि अलिकति, यो धेरैलाई अहिले लागिरहेको हुन सक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय छँदै थियो, यो नवप्रवर्तन जोड्नुपर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो?
2: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ, विज्ञानले जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ को आइडिया दिन्छ। प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ। र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ, विश्वको लागि काम लाग्छ, तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ। त्यसकारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि, नेपालको बजारको लागि, नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो। विज्ञान प्रविधि मन्त्रालय पहिला थियो, सुरुमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेप
1: एकदम
2: होइन। त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो। वन जोगाउ अनि डडेलो नलगाउ, प्लास्टिक प्रतिबन्ध लगाऊ का चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो। र पछि बिस्तारै होइन, यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन्, शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो। शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ। यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढी प्रभावकारी हुन्छ। त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास।
1: तपाईँहरू जो धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरू शाखा अरू क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धानमूलक क्षेत्र पर्दैन,
2: पर्नु हुँदैन थियो अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास
1: एकदम। अब अघि नै तपाईँले रविन्द्र ढकालज्यू यो युवाहरूलाई तपाईँहरूले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो होइन, यो स्टार्टअप र युवा वैज्ञानिकहरूलाई चाहिँ तपाईँले कसरी सहयोग गर्नुहुन्छ, जस्तो कुनै युवा किनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
2: पक्कै पनि जोडिने हामीसँग आधार छ, किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ, तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन। अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो, र त्यो अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भनिदिनै पर्ने छ, एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला, र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा चाहिँ भएको एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेलाई अहिलेको लागि यी तिनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ, र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने। अब हामी शिक्षाबाट बाहिर आएको अर्थ अब हामी विश्वविद्यालयलाई भुलाउँ भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्, विश्वविद्यालयमा पढिराखेका हुन्छन्, र तिनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने, यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराइमा यो चिज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ, तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामीसँग छोइन डराउने जुन माहौल थियो, त्यो बेलामा म नास्टको प्रविधि संकायको प्रमुख थिए, र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं, तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउँ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो क्लाइमेट यो सरी कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो, मैले उहाँसँग कुरा गरे कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रुपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं। त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए, र कसले कसैले सेनिटाइजर सेन्टरहरू बनाउनु भयो, यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोडिराखेका छौँ र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोडिएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौँ त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ तर नास्टमा आउनुहोस् मिलेर काम गरौं, तपाईँले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईँको डिग्री पनि हातमा पर्छ। त्यो माहौल हामीले अहिले बनाइराखेका छौँ। म सचिव हुनुभन्दा पहिला करिब 10-15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं, म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढाएर 100 पुर्याए र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 मात्रै पब्लिकेशन गर्थ्यौं, त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 हाराहारीमा पब्लिकेशन गर्यौं। यसले के देखाउँछ भने युवालाई मौका दिने हो भने, काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढाउन सक्छौं र त्यो काम नास्टले गरिराखेको छ, गर्न सकिन्छ, गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले युवाहरूलाई यहाँ नेपालमा केही गर्न सकिँदैन, केही गर्नु हुँदैन, यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुहोस्। काम गर्ने ठाउँ छ तर जान खोज्नेलाई हामी रोक्दैनौँ, जानुहोस् र फर्किएर आउनुहोस्, किनभने यो ब्रेन ड्रेन मात्रै होइन ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौ। जसरी म जापानमा 10 बसे र फर्किएर आए होइन, मैले आफूले जानेका ज्ञान सिप कला कौशल जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु। त्यसैले मेरो आग्रह छ युवाहरूलाई के हो भने नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुहोस्, यहाँको समस्या बुझेर जानु, कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुहोस्, आइडिया लिएर जानुहोस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चिजले दिन्छ। एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो, कुन ठाउँमा छ, कहाँ छ प्रयोगशालामा के उपलब्ध छ, उपकरणहरू कहाँ के छन् त्यो पनि थाहा पाउनु पर्ने हुन्छ। अर्को साँच्चै नेपालको समस्या के हो त, नेपालको आवश्यकता के हो त र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुहोस् भन्ने होइन, उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो, उद्योगमा हो। त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो, कोरियाले जसरी विकास गर्यो, त्यो मोडल भनेको के हो भने तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस्, थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन्, फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन्, सिधै छिर्छन्, उनलाई अब तालिम पनि चाहिँदैन। त्यो मोडेलले उनीहरू विकास गरे। अब हामीले पनि गर्नुपर्ने सस्तोमा 50-60 हजार रुपियाँ दिनु 6 महिनाको लागि उनीहरूले राम्रो तपाईँको समस्या जे जे छ त्यसमा रिसर्च गर्छन्, थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन्, पब्लिकेशन पनि हुन्छ, उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको अहिले मैले भनेको थिएँ नि 4 अरब त नेपाल सरकारले लगानी गर्यो, 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ।
3: तपाईँ नास्टका मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ, नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ, तपाईँ अब आफैले गरिरहनु भएको छ, तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब कक्षा 12 नतिजा आउने बेला भएको छ र अब त्यो नतिजाबाट पास हुने विद्यार्थीले पनि यदि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा म अब ज्ञान लिन्छु, उच्च शिक्षा त्यसमा हासिल गर्छु भन्ने सोच्नुहुन्छ भने देशभित्रै काम गर्ने पर्याप्त ठाउँ अवसर छन्।
2: म अहिले त्यसो भन्न सक्दिनँ किनभने पर्याप्त ठाउँ भन्ने बित्तिकै अहिले 5 लाख विद्यार्थीले दिएको जाँचबाट निस्केका सबै विद्यार्थीलाई एकैचोटि हामीले एब्जर्भ गर्न सक्दैन। त्यो त यो हामीसँग मैले अहिले पनि भन्छु विज्ञानमा धैर्यता चाहिन्छ, हाम्रा संस्थाहरूमा पनि धैर्यता चाहिन्छ, एकैचोटि पुरानालाई फालेर भत्काएर हामी नयाँ चिज मान्छे हुलेर यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो दुनियाँमा कुनै पनि देश त्यसरी बनेको छैन,
3: क्रमिक रूपमा
2: गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नुहोला, कोही डाक्टर बन्नुहोला, कोही वैज्ञानिक बन्नुहोला, आफ्ना विधामा काम गर्न सकिन्छ। र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब करिब 20% मात्रै छ, त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ। अब यसको अर्थ के हो भने 60 देखि 70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ। अरू सबै देशमा जहाँ जहाँ यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिबिटी पनि प्राविधिक हो, यसरी सम्झौं। सबै मान्छे विश्वविद्यालय नै जानुपर्छ भन्ने छैन, सिटिबिटी जान पनि सकिन्छ, त्यहाँबाट सिप एउटा केही न केही टेक्नोलोजी सिक्यो भन्ने पनि हुन्छ नै। तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ। अब हाम्रो च्यालेन्ज के हो भने 20% थोरैमा पनि 60 सम्झना कल्पना गरौँ न, अब 5 वर्षमा त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अजिलो छ, थोरैले पढे पुग्छ, 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ। हामीले मोबाइल किन्ने हो, किन चाहियो मोबाइल, विकासको होइन कि, हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनु पर्छ। जसरी अहिले भने हामी सेटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले सेटेलाइट बनाउन सक्ने भए नि, त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि, होइन। बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयौं नि, त्यस्तै युवाहरूले पनि कहिले काहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ, त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोकिनु पर्ने हुन्छ र त्यो इको सिस्टम बुझाउने काम, सिकाउने काम, बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौ। अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं, सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु, यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भन्ने चाहिँ सम्भव छ। र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिले यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिनँ, किनभने लगानी साह्रै न्यून छ, हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ, हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं, त्यसलाई तन्काउनुपर्छ र अहिले भइराखेका जनशक्ति मेरो एउटै प्रयोगशाला जहाँ मैले काम गरिराखेको छु र त्यहाँ 20-25 जना राख्न सक्छु, तर अहिले नास्ट भरि नै हामीले करिब करिब ती 20-25 जना 25-30 जना 40-50 जना मात्रै बाहिरबाट लिएर राखिराखेका छौं। त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौ, जसको लागि लगानी चाहिन्छ, काम गर्ने वातावरण।
3: अब म यसमा आएँ अन्त्यमा ढकालज्यू, तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ, आफू पनि काम गरिरहनु भएको छ। अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ, नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नुहुन्छ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ। अघि नै हामीले जति कुरा गरौं विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग चाहिँ गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्ने छ। सरकारले के गर्दै भने तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ, हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ, के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला?
2: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ। अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ, जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ, अब यसमा हामीले विश्वभरि छरिएर रहेका नेपाली हुनु एउटा, अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नु को कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो। विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ, प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ, जसको लागि हामी अहिले यो भन्छौँ साइन्स डिप्लोमेसी। अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ, विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ, एकदम सान्दर्भिक बेला आएको छ। त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ माऱ्यो, चाइनाले माऱ्यो, अमेरिकाले मारिसकेको छ, जापानले मारिसकेको छ, युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेशनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ। साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ, आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परौं। एक दोस्रो हामीले प्रविधि हस्तान्तरणको लागि प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौ भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस् मिलेर काम गरौं हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौं भन्ने लेभलको नाश्चङ्गको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो हो। तेस्रो नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
3: गठन
2: गरिसकेको छ त्यहाँ ओएनएम सर्वेका कुरा कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाईली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौं न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ। हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा भनिसकेपछि अनुसन्धानका कुरा नवप्रवर्तनका कुरा इकोसिस्टमका कुरा त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान प्रविधिमा
3: योग्यता
2: अध्यक्षता हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ। र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ। हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन। जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई

0: गर्ने र त्यो इकोसिस्टम त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं हातेमालो गर्यौं भन्ने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम गर्न सकिन्छ। अब अर्को कुरा उद्योग मन्त्रालयमा यो स्टार्टअपका कुरादेखि लिएर ती सबै त्यता जोडिएका छन्, यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ। त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ।
1: धेरै धेरै धन्यवाद ढकालज्यू तपाईँको यो महत्वपूर्ण समय, विचार, सुझाव र यो अनुभवको लागि फेरि पनि धेरै धेरै धन्यवाद।
0: र मेरो विशेष गरेर अहिले भने जस्तो हामी प्रयोगशालामा अड्किराखेको भनिराख्नु भएको थियो तपाईँले, अड्किएका छैनौ, हामी बाहिर जान कोसिस गरिराखेका,
1: काम भएको छ, त्यो खुल्न पर्यो,
0: त्यो खुल्नु पर्यो, त्यो पाइपमा अझै अड्किएको छ, त्यसलाई खोलौं भन्ने हाम्रो प्रयास हो। त्यो भेन्टिलेसन गर्ने मौका जुन तपाईँले उपलब्ध गराइदिनु भयो, मैले जसरी सर्वसाधारणलाई हामीले गरिराखेका गतिविधि, हामीले चाहेका कुरा, हाम्रो डिरेक्सन, हामी के गर्न खोजिराखेका छौं, चाहन्छौ, कता जाने हो र यो देश अथवा संसार कसरी विकास भएको छ, हामी किन अड्किराखेका छौं भन्ने जुन कन्टेन्टमा केन्द्रित भएर जसरी मेरो कुरा सुन्ने अथवा राख्ने प्लेटफर्म दिनुभयो त्यसको लागि यो उज्यालालाई धन्यवाद दिन्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। आज हामीले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमी छिना बिदा हुन्छु। नमस्कार।

0: smoother, more corporate banking and routine.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: क्यान्सर तथा अन्य क्यान्सरहरुको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरुका लागि 1 लाख सम्मको छुटको व्यवस्था

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौ छ कोलकातामा देख्ने जस्तो लक्षण छ त। कतै लागौ छ त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो।

0: मलाई केही थाहा छैन। अब खुरुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउनु।
0: बारिशमा लज सिर्जना गरी दुर्गति तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले

0: 97 12 60 51 07 97 12 60 51 07
1: सफलताको सही छनोट केट कलेज
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुखुन्डा नगरपालिका ओडानुमा 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
3: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 ताप्तिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
5: एउटा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ
3: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफोन शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र फोन शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82
5: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 साथ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि एकै त्यसै रोजी।

0: 삶으로 초월하도록 하자.
1: सूचना सुरुंग झील बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ झील बेसी उपभोक्ता समिति सुरु खुम्बु हिंसाबाट बचाउ र बचाऊ। यौनकन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिमको अझै किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा गाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843849852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
7: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को नियम क्षेत्र।
14: होंडा का विशेषता
15: जापानीज उच्च प्रविधि उत्पादित
14: उत्कृष्ट माइलेज,
15: राम्रो रिसेल मूल्य,
14: टिकाऊ र भरपर्दो,
15: अफरोड का लागि पनि उपयुक्त।
14: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
15: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी। ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने।
14: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
15: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
14: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
15: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस ट्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे
14: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428300।

0: हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
9: यो कहाँ किन्न पाइन्छ अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खाद धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस काली स्थित चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
9: एवरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका पास बसंत बजार सल्लेरी सुलुखुम्बु
14: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
16: एगुरो आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
16: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
18: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
19: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
20: किन खोज्नु भएको होला हजुर
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
20: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
20: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगराउनु हजुर
21: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा छोर बौद्ध सोलु खुम्बु।
2: बाबा तिमी आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
3: किन नि? के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
24: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
24: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
27: ए के भो, दौडिदै पो आइस त।
26: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
27: हो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
23: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगरपालिका पांच सलेरी सुलखुम्बु विगत देखिने ग्राहकहरुको विश्वास जित्दै आएको न्यूस्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालचा वाल मिक्सर मोमी सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त आउनु सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेतिपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
5: हो र होइन मलाई त्यस्तो त
6: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
5: के भएन मिस
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
6: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन
9: खोइ अहिलेसम्म केही भएको छैन
8: तपाईँ पनि
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ कि
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् साई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
10: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
10: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
10: सचेत बनाऊ
11: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
1: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
11: नेपाल सरकार विज्ञापन
17: नमस्कार सेनसेनीका दिदी
18: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि मान्छु नि
18: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
18: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन हो। एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
19: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
20: तीन दिन भयो।
19: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
20: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
19: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: नेपाल
22: सरकार विज्ञापन बोर्ड।
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन हो।
23: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
20: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
23: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
20: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
23: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
20: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
23: हजुर।
20: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
23: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
18: नेपाल सरकार विज्ञापन हो।
24: मरे के हो
0: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
23: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
23: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
20: खै जन्मदाता दिनुस् त
23: जन्मदाता गरेको छैन नि म्याडम
20: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
23: मलाई त थाहा नै थिएन म्याडम
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
18: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
18: नेपाल सरकार विज्ञापन बोर्ड
2: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हुने हो
20: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नातिन यसो त जसले पनि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हुने उनीहरूको चाहिँ
20: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
20: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
20: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
18: आधिकारिक

0: आउँदैन आउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्किएँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागि उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अड्कला भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
5: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो काटिदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
10: ए बाबु, हतियारहरू टर्च बालेर जाऊ।
11: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
10: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
12: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास चुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: बाल बालिका
12: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
9: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ।

0: जसले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आआफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिक्रम हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
0: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: आहा, हस् हस्। अनि हुलाकमा पो जानु
1: हो नि, हुलाकमा जाऊ न।